गाउन समेत अदालतले भनेको छ। यसका लागि जेठ 11 गते पेशी तोकिएको छ। यससँगै पक्राउ अनुमति प्रक्रिया सम्बन्धी कानूनी वैधता र त्यसको आधारबारे सर्वोच्च अदालतमा विस्तृत छलफल हुने भएको छ।

वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालमा रेल सेवाको विकास र विस्तारका लागि एक वर्षमा 1 अर्ब भन्दा बढ़ी रूपियाँ खर्च भएको छ। सुरक्षित, सुलभ र भरपर्दो रेल यातायात प्रणाली विकास गर्ने, रेल सेवा सम्बन्धी अनुसन्धान र विकास गर्ने प्रयोजनका लागि उल्लेखित रकम खर्च भए पनि यसबाट प्राप्त उपलब्धिबारे महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ। राज्यले रेल सेवा विकास गर्ने नाममा हरेक वर्ष अरबौं रूपियाँ खर्च गर्ने गरेको छ। त्यही अनुसार बजेट छुट्याउने गरेको छ, तर त्यसबाट उपलब्धि भने छैन। रेलको नाममा राज्यले गर्ने खर्च बालुवामा पानी खन्याए सरह भएको छ। महालेखा परीक्षक कार्यालयको 63 औं वार्षिक प्रतिवेदनमा उल्लेख गरे अनुसार आर्थिक वर्ष 81-82 रेल विभाग तथा मार्फतका निकायको लागि 2,18,63,00,000 बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये उक्त आर्थिक वर्षमा 1,04,68,00,000 खर्च भएको छ।
3: सरकारले बहुचर्चित कर्णाली करिडोर खुलालु हिल्सा सड़कका लागि 6,11,17,00,000 रूपियाँ बजेटको स्रोत सुनिश्चित गर्दै ठेक्का लगाउन सड़क विभागलाई सहमति दिएको छ। यसअघि ठेक्का लागेर काम भइरहेको सड़क खण्ड बाहेक कालीकोटको खुलालुकोट, भुक्का खोला पिलुचौर र हुम्लाको तुम्चसल्ली सल्लासम्म 41 किलोमिटरको स्तरोन्नतिका लागि 3,15,01,00,000 र कर्णाली करिडोरको उत्तर दक्षिण हिल्सा सिमकोट सड़क आयोजना अन्तर्गत खार्पुनाथदेखि खरीखेत र खरीखेतदेखि सल्ली सल्लासम्म 19 किलोमिटरका लागि 2,33,73,00,000 बजेटमा 60 किलोमिटर स्तरोन्नतिका लागि ठेक्का लगाउन अर्थ मन्त्रालयले सड़क विभागलाई सहमति दिएको खुलालु सल्ली सल्ला सड़क योजना प्रमुख विशुनदास लामाले बताउनुभयो।
2: कृषि अनुदानको उपयोगितामाथि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ। महालेखा परीक्षकको 63 औं प्रतिवेदनले अनुदान वितरणको पारदर्शितामाथि प्रश्न उठाएको हो। अनुदान वितरण, अनुदान उपयोगी स्थितिको अनुगमन तथा मूल्यांकन, उत्पादन तथा उत्पादकत्वमा अपेक्षाकृत अभिवृद्धि हुन नसकेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 40 जुन कामको लागि दिएको हो सो रकम लक्ष्य अनुसार खर्च गरे नगरेको अनुगमन गरी वार्षिक विवरण तयार हुनुपर्ने व्यवस्था छ। यद्यपि संघ प्रदेश र स्थानीय तहबाट वितरण हुने अनुदान वितरणको एकीकृत अभिलेख आधिकारिक नहुँदा अनुदान वितरणमा पारदर्शी हुन नसकेको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
3: सुदूरपश्चिम प्रदेश सरकारले 10 महिनासम्म खर्च गरेको भन्दा दोब्बर भन्दा बढ़ी बजेट अझै खर्च गर्न बाँकी

0: चालू आर्थिक वर्ष 2082-83 को दुई महीना मात्रै बाँकी रहेका बेला प्रदेश सरकारले अझै 24,11,78,00,00,000 रूपियाँ बजेट खर्च गर्न बाँकी रहेको हो।
1: युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मार्फत निकायमा कार्यरत कर्मचारीका लागि कर्मचारी आचार संहिता 2083 लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको आचार संहिताको उद्देश्य कर्मचारीको आचरण सेवा प्रभार र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने रहेको जनाइएको छ। रोजगार मन्त्री रामजी यादवले मन्त्री स्तरबाट वैशाख 31 गतेको बैठकबाट उक्त आचार संहिता स्वीकृत गराएसँगै कार्यान्वयनमा आएको हो।
0: पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले कम गुणस्तरका प्लास्टिक झोलाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। गाउँपालिकाले सूचना जारी गर्दै वातावरणीय प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले 40 माइक्रोन भन्दा कम मोटाईका प्लास्टिक झोलाको आयात बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको जनाएको हो।
1: अब शेयर बजार मंगलबार पनि नेफ्टे घटेर बन्द भएको छ। सोमबार 1.03 अंकले घटेर स्थिर बनेको नेफ्टे मंगलबार सुधारिने आशामा लगानीकर्ता थिए, तर यो दिन पनि नेफ्टे परिसूचक 6.51 अंकले घटेर बन्द भएको छ। 2726.71 बिन्दुदेखि खुला भएको नेफ्टे दुई अंक तल 2724.39 बिन्दुमा बन्द भएको हो। यो दिन नेफ्टेको अधिकतम बिन्दु 2734.73 बिन्दु रहेको छ भने न्यून बिन्दु 2719.27 छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य 14.26% बढ्दा सिटी होटलको शेयर मूल्य भने सर्वाधिक 6.84% घटेको छ। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य प्रति किता 287 रूपियाँले बढ़ेर अन्तिम मूल्य 2300 रूपियाँ कायम भएको छ।
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क आफ्नो भनेको आफ्नै हुन्छ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण पूरा गरेर स्वदेश फर्किए लगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बेजिङ पुगेपछि विश्व राजनीति तरंगित भएको छ। युक्रेन युद्ध, ऊर्जा राजनीति, अमेरिका चीन सम्बन्ध र पश्चिम एसिया तनावबीच भइरहेको यो भ्रमणलाई विश्व शक्ति सन्तुलनसँग पनि जोडेर हेरिएको छ। राष्ट्रपति पुटिन मंगलबार चीनिया राष्ट्रपति शी चिनफिङसँग उच्च स्तरीय वार्ताका लागि बेजिङ पुगेका हुन्। क्रेमलिनका अनुसार दुवै नेताले रूस चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ़ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढ़ाउने र बदलिदो विश्व व्यवस्थामा साझा धारणा निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम छ। झण्डै एक दशकपछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपतिका रूपमा गत साता बेजिङ पुगेर अमेरिका चीन सम्बन्धलाई स्थिर बनाउने प्रयास गरेको पृष्ठभूमिमा पुटिनको भ्रमणलाई महत्वपूर्ण मानिएको छ। ट्रम्पको भ्रमणबाट ठोस उपलब्धि हासिल नभएको विश्लेषण भइरहेका बेला पुटिनको चीन भ्रमणले मस्को बेजिङ सम्बन्ध मजबूत रहेको सन्देश दिने आकलन गरिएको छ।
0: अब खेल र खेलाड़ीका खबर। सेन्ट्रल एसियाली महिला भलिबलको प्रतिष्ठित प्रतियोगिता काबा महिला भलिबल च्याम्पियनशीपको माहौल राजधानी काठमाण्डुमा तातिँदै गएको छ। यही जेठ 8 गतेदेखि त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हलमा शुरू हुने प्रतियोगिताका लागि सहभागी राष्ट्रहरूको आगमन शुरू भएको छ।
1: अब कला तथा मनोरञ्जन। काठमाण्डु अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव फिल्मको 23 संस्करण आगामी जेठ 13 देखि 17 गतेसम्म आयोजना हुने भएको छ। महोत्सव काठमाण्डुको क्यूएफ एक्स छाया सेन्टरमा सञ्चालन गरिने आयोजकले जनाएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवमा 29 देशका 50 भन्दा बढ़ी फिचर वृत्तचित्र छोटा तथा साहसिक चलचित्र प्रदर्शन गरिने जानकारी दिएको छ। यस वर्षको महोत्सवले मनोरञ्जनसँगै सामाजिक सांस्कृतिक तथा समसामयिक विषयमा बहस सिर्जना गर्ने उद्देश्य राखिएको आयोजकको भनाई छ।
0: अब विचार विश्लेषणको पालो संहिता सुदृढ़ीकरणमा प्रदेश पुनर्संरचना शीर्षकमा खिमलाल देवकोटाको विचार कान्तिपुर दैनिकमा छापिएको छ। संविधान त प्रदेशको मूल जिम्मेवारी विकास हो, यसका लागि स्थायित्व चाहिन्छ। प्रदेश सभाको स्ट्रेन्थका आधारमा प्रमुख विपक्षी दलका नेता आदि बनाए पनि भयो। प्रदेशसभा भित्रबाटै बनाउने वा मुख्यमन्त्री जस्तै बाहिरबाट ल्याउने यी सबै पाटोमाथि गम्भीर बहस भने आवश्यक छ। यो सुधारले राष्ट्रिय सभाको मतभार लगायत संविधानका विविध ठाउँमा पर्ने असरलाई पनि त्यत्तिकै मनन गर्न जरूरी छ।
1: त्यस्तै विष्णु पुराण संक्षिप्त चर्चा शीर्षकमा प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाको विचार हिमालयन टाइम्समा छापिएको छ। चतुर्थ अंशमा सूर्यवंशी राजाको वंश वर्णन गरेपछि चन्द्रवंशको वर्णन गरेर अन्य अनेकौं प्रकारका राजाहरूको पनि वर्णन गरिएको छ। अन्य पुराणले पनि पहिले सूर्यवंशी राजाको वंशानुचरित वर्णन गरेपछि चन्द्रवंश र वंशानुचरित वर्णन गरेको देखिन्छ। तर विष्णु पुराणले चौथो अंशका केवल सूर्यवंश र चन्द्रवंशको वर्णन गरेर चतुर्थयांशलाई नै पर्यवसित गरिएको भेटिन्छ।
0: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: दिन
1: शांति र विकास को आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
2: ए रुक रुक रुक
3: के भयो किन कराएको यस्तो
2: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
4: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
2: हो र हो नि इन्सिलमा अब मात्र 799 मै सबै अनलिमिटेड
5: ओहो आजै यो सुपर डायल प्याक एस्पेक्ट 1-3 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
6: यति बेला बिहानको 6 बज्यो
7: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो हाम्रा विशेषताहरू सिकाइमा

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 6 गते बुधबार सन् 2026 मे 20 तारीक अधिक जेठ शुक्ल पक्षको चतुर्थी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई, नियुक्ति शपथ र फल बहाली, नवनियुक्त प्रधान न्यायाधीशको काण्डमा 22,000 मुद्दा।
0: नेपाललाई ग्रेलिस्टमै गाह्रो, कालो सूचीमा परे झनै खतरा, ग्रेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता।
1: उच्च पहाड़ी र हिमाली जनजीवन सहित देशको निर्यात व्यापारमा खर्कहरूको भूमिका महत्वपूर्ण, पशुपालन कम भएसँगै खर्कमा समस्या बढ़दै पालिकाले गर्ने साना कामले पनि धेरै सफलता मिल्ने विज्ञको भनाई।
4: नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन्, पशुपालक कृषकहरूलाई सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन्, उपवेकसँगै संरक्षण पनि गर्यौं भने चाहिँ भविष्य राम्रो छ।
0: रूसी राष्ट्रपति पुटिन र चिनिया राष्ट्रपति सीबीच आज भेटवार्ता हुँदै विश्व राजनीति दुर्विकृत बन्दै गएको अवस्थामा भेटवार्ता अर्थपूर्ण।
1: र आर्सेनललाई प्रिमियर लीगको उपाधि, आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कहिरनमा अब खबरको सिलसिला। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पद बहाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगत्तै उहाँले हिजो बेलुका सर्वोच्च अदालतमा पुगेर पद बहाली गर्नुभयो। राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ कार्यक्रममा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह बालेन, सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतको उपस्थिति थियो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदबहाली समेत एकै दिनमा भएको छ। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसहमतिले अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधान न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। 2027 साल असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 साल वैशाख 6 सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल 89 असार 4 सम्म रहनेछ।
3: यसैबीच प्रधान न्यायाधीशमा नियुक्त डाक्टर मनोज शर्माको काँधमा 22,000 पुराना मुद्दाको फैसला प्रक्रियालाई तदारूकताका साथ अघि बढ़ाउने र न्यायालयप्रतिको जनविश्वास गिर्न नदिने जिम्मेवारी आएको छ। प्रधान न्यायाधीशको कार्यभार सम्हालेसँगै उहाँको काँधमा यो जिम्मेवारी आएको हो। अहिले सर्वोच्च अदालतमा झण्डै 22,000 मुद्दा फैसलाको पर्खाईमा छन्। लामो समयदेखि विभिन्न कारणले सुनवाई हुन नसकेका ती मुद्दालाई प्राथमिकताका साथ टुंगममा पुर्याउने जिम्मेवारीमा शर्मा पुग्नु भएको छ। उहाँले आफ्नो कार्ययोजनामा न्यायिक काम कार्यवाहीमा शीघ्रता, गुणस्तरीयता तथा सेवा प्रवाहमा सुनिश्चिततासँगै अदालतप्रतिको जनआस्था अभिवृद्धि हुने उल्लेख गर्नु भएको छ। तर उहाँले भने जस्तै न्यायालयमा सुशासन र भ्रष्टाचार नियन्त्रणको काम भने सहज छैन। यसअघिका हरेक प्रधान न्यायाधीशले बिचौलिया नियन्त्रण गर्नेदेखि न्यायालयमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए, तर उनीहरूले प्रतिबद्धता अनुसारको काम देखाउन सकेनन्। शर्मालाई सबैभन्दा बढ़ी चुनौती सहकर्मीलाई विश्वासमा लिएर बेन्च र बारबीच हुने द्वन्द्व व्यवस्थापनमा हुनेछ। उहाँ नियुक्त हुनु अघि नै बारले असहयोग गर्ने संकेत देखाएको छ। प्रधान न्यायाधीश शर्माको काँधमा 22,000 मुद्दा, नागरिक दैनिकमा खबर छ।
2: सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको एशिया प्यासिफिक समूह एपीजीको टोलीले नेपालको सरकारवाला अधिकारीहरूलाई भेट गरी ग्रेलिस्टमै सुधार गर्न नसकेका बुदाहरू सम्झाएको छ। ती बुदामा सुधार नगरे ग्रेलिस्टबाट बाहिरिनुको सट्टा कालो सूचीमा पर्ने जोखिम उनीहरूले औल्याइदिएका छन्। एपीजीका उप कार्यकारी सचिव तथा प्रतिनिधि मण्डलका प्रमुख डेभिड स्यानन सहितको 2 सदस्यीय टोलीले अर्थमन्त्री सोडिम वाग्ले तथा मन्त्रालयका उच्च अधिकारी

0: पाल राष्ट्र बैंकका गवर्नर विश्व पौडेल तथा उच्च अधिकारी प्रहरी प्रमुख लगायत विभिन्न सरकारवालासँग भेटेर उनीहरूले काम गरिरहेका क्षेत्रको समीक्षा गर्दै काम गर्न नसकेका विषयहरूलाई औंल्याइदिएको हो। बैंक तथा वित्तीय क्षेत्र, सहकारीको नियमन, बैंकिङ कसुर, घर जग्गा कारोबार, बहुमूल्य धातुको कारोबार, भ्रष्टाचार, कर छली, मानव बेचबिखन तथा ओसार पसार, वातावरणीय तथा वन्यजन्तु अपराध, कम्पनी खड़ा गरेर हुने सम्पत्ति शुद्धिकरण जस्ता क्षेत्रमा नियमन, अनुसन्धान र अभियोजनको प्रगतिप्रति एपीजीको असन्तुष्टि देखिन्छ। टोलीले हिजो बिहानैदेखि विभिन्न सरकारवाला निकायसँग भेटघाट तथा छलफल गरेको थियो। नेपाल प्रहरी लगायत सुरक्षा निकायसँगको बैठकमा टोलीले ग्रेलिस्टबाट बाहिर निस्कन नेपालले प्रयास गरे पनि त्यो पर्याप्त नभएकोले कार्ययोजनामा उल्लेख गरिएका विषयमा प्रभावकारी रूपमा नतिजा आउने गरी काम गर्न सचेत गराएको छ। ग्रेलिस्टबाट बाहिर निस्कन नेपालले गर्नुपर्ने मुख्य कामहरूको सूचीसहित आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ। यसैबीच अर्थमन्त्री डाक्टर सोनी वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी सघन निगरानी अर्थात ग्रे लिस्टबाट बाहिर निकाल्न सबै खालका उपाय अवलम्बन गरिने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा हिजो अर्थ मन्त्रालयमा भएको एशिया प्यासिफिक ग्रुप अफ मनी लाउण्डरिङ एपीजीको इन्टरनेशनल कोअपरेशन रिभ्यू ग्रुपको कार्ययोजना सम्बन्धी छलफलमा उहाँले यस्तो कुरा बताउनु भएको हो। अर्थमन्त्रीको सचिवालयका अनुसार एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई ग्रेलिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: विद्यार्थी संकटले कक्षा रेतिन थालेपछि हजारौं सामुदायिक विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन्। 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको भन्दै शिक्षा मन्त्रालयले ती विद्यालय गाड्ने योजना बनाएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही दिन अघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले विद्यार्थी संख्या कम भएका विद्यालयको विषयमा विकल्प सोच्नुपर्ने बेला आएको बताउनुभयो। शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार कम विद्यार्थी भएका मध्ये 10,000 भन्दा बढ़ी विद्यालय पहाड़ी र हिमाली जिल्लाका हुन्। पहाड़ी जिल्लाको जनसंख्या शहरी तथा तराईका जिल्लामा बसाई सरेका कारण त्यस क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ। शिक्षा मन्त्रालयको आँकड़ा अनुसार सरकारले सामुदायिक विद्यालयमा पढ़ने एक विद्यार्थीमाथि वार्षिक 30,000 खर्च गर्दै आएको खबर आजको नयाँ पत्रिकामा छ।
0: फेरि पनि शिक्षाकै प्रसंग, 2073 सालमा कक्षा एकमा भर्ना भएका बालबालिका गएको चैतमा संचालित कक्षा 10 को एसईमा सहभागी भए। त्यतिबेला कक्षा एकमा 10,53,824 जना भर्ना भएका थिए, तर एसईमा सहभागी हुनेको संख्या 4,30,667 सीमित देखियो। यसले भर्ना भएका 6,23,157 बालबालिकाले बीचमै कक्षा छाडेको वा अनुत्तीर्ण भएर कक्षा दोहोर्याएको देखिएको छ। कक्षा एकमा भर्ना भएका मध्ये 40.86% मात्र कक्षा 10 सम्मको पढ़ाई पूरा गरे। एसई परीक्षामा सहभागी मध्ये पनि 1,46,500 विद्यार्थी अनुत्तीर्ण हुँदै कक्षा 11 मा भर्ना हुन अयोग्य भए। उनीहरूका लागि असार 1 देखि पूरक परीक्षा सञ्चालन हुँदैछ। कक्षा आठसम्म अनिवार्य शिक्षाको व्यवस्था गरिएको छ, तर शिक्षा मन्त्रालयको तथ्याङ्कले कक्षा एकमा भर्ना भएका मध्ये 59% कक्षा 8 पूरा नगरेको देखाउँछ। विद्यार्थीले विद्यालय छाड्नुका कारणहरू विद्यालयको तह अनुसार विद्यार्थी पिक्से फरक फरक रहेको अनुसन्धानमा संलग्न शिक्षाविद सम्वेदन कोइराला बताउनुहुन्छ। कहाँ हराए 6 लाख विद्यार्थी शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा पशुपालन कम भएसँगै खर्कमा समस्या बढ़दै गएको बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर। जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कत्तिले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठा। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर। जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई, नियुक्ति, शपथ र पद बहाली, नवनियुक्त प्रधान न्यायाधीशको काँधमा 22,000 मुद्दा, नेपाललाई गिरेलिस्टमै गाह्रो, कालो सूचीमा परे झनै खतरा, गिरेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता, सामुदायिकतर्फ विद्यालयमा विद्यार्थी संकट, 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। नेपालका प्राकृतिक स्रोतहरूमध्ये खर्क क्षेत्र पनि एउटा अत्यन्तै महत्वपूर्ण भूभाग हो। उच्च पहाड़ी तथा हिमाली भेगमा रहेका फाटफुट रूख, झाड़ी र विस्तृत घाँसे मैदानहरूलाई खर्क, पाटन, लेक वा चरण क्षेत्र भनेर चिनिन्छ। नेपालको कुल भूभागको झण्डै 22% हिस्सा यस्ता क्षेत्रहरूले ओगटेका छन्। खर्क क्षेत्र केवल एक प्राकृतिक पारिस्थितिक प्रणाली मात्र नभई यो प्राकृतिक र सामाजिक प्रणालीको एक मिश्रित रूप हो। वनस्पति, वन्यजन्तु लगायत खर्कमा चरिचरण गर्ने घरपालुवा वस्तु वस्तु तथा गोठालाहरू बीचको अन्तर्सम्बन्धले खर्कको अस्तित्वलाई जोगाइरहेको हुन्छ। तर पछिल्ला वर्षहरूमा नेपालका खर्कहरूमा पशुपालन हराउँदै गएको छ। खर्कबाट लिन सकिने आर्थिक लाभ र व्यवस्थापनका उपायहरू के हुन् त? थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
5: नेपालका खर्कहरू बहुमूल्य जड़ीबुटी, घाँसे प्रजाति, दुर्लभ वन्यजन्तु र घरपालुवा जनावरहरूको वासस्थान हुन्। जैविक विविधताका प्रमुख भण्डारका रूपमा रहेका खर्कहरू पानीका मुहान संरक्षण गर्ने आधारसँगै धार्मिक पर्यटकीय दृष्टिबाट पनि महत्वपूर्ण रहेका खर्कका बारेमा अध्येता एवं वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ बताउनुहुन्छ।
6: यो चाहिँ जैविक विविधताको खानी हो। त्यो बाहेक धेरै जसो नेपालको नदी नालाको स्रोत भनेको खर्कबाटै आउने हो। अर्को खर्कमा चरिचरण पनि हुने भएकोले मलहरूलाई रिसाइकल हुने काम पनि खर्कमा भएको वनस्पतिहरूले गर्छ। त्यही भएर यसको बहुआयामिक महत्व छ। अझ अर्को एउटा महत्व यो धार्मिक पर्यटकीय महत्व पनि हो। मेजर ट्रेकिङ रूटहरू पनि खर्क क्षेत्र नै भएर जान्छ। त्यसकारण यसको धार्मिक पनि महत्व छ, जैविक विविधता, पर्यावरणीय महत्वको साथै।
5: देशको झण्डै 6.09% जनसंख्याको बसोबास रहेको हिमाली क्षेत्रको पुर्खौली पिसा याक, चौरी, पहाड़ी गाई तथा भेडा पालन हो। अहिले पनि त्यहाँ पशुपालन प्रमुख आधारका रूपमा रहेको छ, अनि पशुपालन र खर्क बीच गहिरो अन्तर्सम्बन्ध पनि रहेको छ।
6: नेपालको उच्च पहाड़ी र हिमाली क्षेत्रको पशुपालन र जड़ीबुटी चाहिँ खर्कबाट आउँछ। सामाजिक र पर्यावरणीय दुईटा पक्षहरूको सम्मिश्रण हो के खर्क। हामी त्यसलाई सोसियो इकोलोजिकल सिस्टम भन्छौ। गाईवस्तु पनि छ, मान्छे पनि छ, त्यसको अनुनासित सम्बन्ध छ। ठिक्क चरण भएन भने, चरिचरण छोडिदिनु भयो भने खर्क त्यो चौर जस्तो हुँदैन, त्यहाँ चाहिँ झाडीदार वनस्पति आउनुको कारण कम चरीचरण हुनु हो।
5: पशुपालन घट्दै गए पनि अझै उच्च पहाड़ी तथा हिमाली क्षेत्रका खर्कहरू अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका छन्। नेपालबाट हुने निर्यातको ठूलो हिस्सा पनि खर्ककै उत्पादनले समेटेका डाक्टर श्रेष्ठ बताउनुहुन्छ।
6: अर्थतन्त्रमा सिम्पल तपाईँलाई एउटा एर्सा गुम्बाकै कुरा गर्दा अलि पहिला चाहिँ नेपाल राष्ट्र ब्याङ्कले गरेको एउटा अध्ययनले पनि 5 अरब वार्षिक रूपमा एर्साको अर्थतन्त्र छ नेपालमा भनेर भन्थ्यो। पछिल्लो समयमा पूर्वी नेपालतिरबाट लगभग 3 अरबको छुर्पी निर्यात भइरहेछ वार्षिक, त्यो लगायत जड़ीबुटीहरू। अनि अर्को भनेको च्याङ्राको ऊनबाट हामीले पश्मिना बनाउँछौ, अनि त्यस्तै भेड़ाको ऊनबाट हामीले त्यो फेल्ट भनेर अहिले चाहिँ उनीको डेकोरेशन गर्ने सामग्रीहरू बनाएर विदेश निर्यात गरिरहेछौ। भनेपछि नेपालको अधिकांश वस्तुहरू जहाँ निर्यात हुन्छ नेपालको, त्यो चाहिँ खर्कको प्रडक्ट हो कि।
5: खर्कहरू हिमाली सहित उच्च पहाड़ी भेगका मानिसको समेत जीविकाको आधार हुन् भने निर्यात व्यापार मार्फत देशकै अर्थतन्त्रमा सहयोग पुग्छ। यसको वातावरणीय महत्व त झनै बढ़ी छ, तर यी खर्कहरूबाट पशुपालन हराउँदै जाँदा थुप्रै समस्याहरू देखिन थालेका छन्। खर्कहरूको व्यवस्थापनको लागि पालिकाहरूले गर्ने साना कामले पनि ठूलो भूमिका खेल्ने खर्क बारेका अध्येता एवं वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ बताउनुहुन्छ।
6: खर्कहरूको अवस्था बिग्रेको छ कि सप्रेको छ, त्यसको चाहिँ कहाँ कहाँ कस्तो भइरहेछ भनेर त्यसलाई चाहिँ नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन्। अर्को उहाँहरूले स्थानीय पशुपालक कृषकहरूलाई सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन्। अनि किनभने अझै पनि त्यो हातले ऊन काटिराखेको देख्न सकिन्छ कि, सामान्य एउटा मेसिनहरू अनि त्यो चाहिँ भेडाको ऊन काट्ने पनि हँसियाले काटिदिनुहुन्छ कि होइन, त्यो किसिमको सुधार केही पनि भएको छैन। यस्तै कामहरूमा अलिकता हामीले केही प्रविधिहरू, केही राम्रा अभ्यासहरू र अर्को भनेको चाहिँ अलिक व्यावसायिक पशुपालनलाई पनि जोड़ दिन थाल्यौं भने चाहिँ, र सँगै फेरि एउटा एकदमै महत्वपूर्ण कुरा चाहिँ खर्कलाई उपभोगसँगै संरक्षण पनि गर्यौं भने चाहिँ यसको चाहिँ भविष्य मलाई लाग्छ राम्रो छ।
0: वातावरण विज्ञ एवं खर्क बारेका अध्येता डाक्टर उत्तम बाबु श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
7: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। Vibrant, पुतली सड़क काठमाडौं।
1: सरकारले काठमाडौँ उपत्यकाका जोखिमयुक्त बस्तीबाट हटाएका सुकुम्बासी परिवारलाई मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। यस्तै काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनस्थापना खर्च बापत 25,000 रूपियाँ एकमुष्ट रूपमा प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको प्रधानमन्त्री परिषदको बैठकले यो निर्णय गरेको हो। बैठकले परिवारमा 5 जनासम्म सदस्य भएमा 15,000 रूपियाँ र त्यसभन्दा बढ़ी सदस्य भएमा थप 2,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकपछि निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले अरणीको राजमार्गको मरमत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको समेत प्रवक्ता पोखरेलले बताउनुभयो।
0: फेरि पनि सुकुम्बासी बस्तीकै प्रसंग, बागमती मनोहरा र धविखोला नदी करिडोरमा हिँड्नुभयो भने देख्नुहुन्छ भत्काइएका घरका कंक्रीट र भत्केका घरका अवशेषका ठूला साना थुप्रा। विस्थापित सुकुम्बासी व्यवस्थापनको विषयमा बहस भइरहेका बेला अर्को पेचिलो विषय देखिएको छ, भत्केका संरचनाका अवशेषले निम्त्याउने वातावरणीय प्रदूषण। फोहोर व्यवस्थापन विज्ञ आशिष खनाल उचित वर्गीकरण पुनः प्रयोग र व्यवस्थापन प्रणाली विनै भत्काइएका संरचनाबाट निस्किएको फोहोरले अर्को वातावरणीय संकट निम्त्याउन सक्ने जोखिम रहेको बताउनुहुन्छ। सरकारी योजना अस्पष्ट र त्रुटिपूर्ण देखिएको भन्दै वातावरणविदहरूले मनसून अघि नै भग्नावशेष व्यवस्थापनमा चाँडो र प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। कान्तिपुर दैनिकले खबर छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलम्फीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर
9: 0152-5524-5353।
7: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
10: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
7: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेदालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
11: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। बिहानको घाम डाँडामाथि उक्लिँदै गर्दा दैलेखको नारायण नगरपालिका 4 को धुलाम्मे सड़कमा एउटा शरीर विस्तारै अगाडि बढ़िरहेको देखिन्छ। पाइला होइन, दुई हातको सहारामा 50 वर्षीय हस्तबहादुर कठायतले आफ्नो शरीर घिसार्दै विद्यालयतर्फ अगाडि बढ़ाउनुहुन्छ। जन्मजात शारीरिक अपाङ्गता हुनुभएका उहाँलाई घरदेखि विद्यालयसम्मको झण्डै 1 किलोमिटर दूरी पार गर्न 2 घण्टा समय लाग्छ। बरसातमा हिलामेर हिउँदमा धुलामे हुने बाटोले उहाँको शरीरलाई थकाइदिन्छ, तर उहाँ आफ्नो जिम्मेवारी पूरा गर्न थाकेको महसुस भने गर्नुहुन्न। उमेर ढल्कँदै जाँदा शरीर कमजोर बन्दै गएको उहाँले बताउनुभयो। हातले टेकेर बिहान 2 घण्टा र बेलुकी 2 घण्टा हिँड्न हात नै सुन्निएका हुन्छन्। उहाँले भन्नुभयो, उमेर विस्तारै ढल्किँदै जाँदा शरीर पनि कमजोर हुने रहेछ। विद्यालयदेखि उहाँको घरसम्म सड़क पुगिसकेको छ, तर त्यो सड़कमा उहाँका लागि गुड्ने साधन भने छैन। आर्थिक अभावका कारण चारफाङ्रे स्कूटर किन्ने अवस्था पनि उहाँसँग छैन। आधा सहयोग कसैले गरिदिएको भए आफै पनि थपेर किन्थे, उहाँले भन्नुभयो। शारीरिक कठिनाईका बीच पनि उहाँले कक्षा 12 सम्म अध्ययन गर्नु भएको छ। गाउँमा विद्यालय नहुँदा धेरै बालबालिका टाढा जान नसकेर पढ़ाईबाट वञ्चित भइरहेका थिए। यो दृश्यले उहाँलाई भित्रैदेखि पोल्थ्यो। त्यसपछि उहाँले गाउँमा विद्यालय स्थापना गर्ने अभियान शुरू गर्नुभयो। गाउँका बालबालिकाहरूलाई जम्मा गरेर आफ्नै पहलमा पढ़ाउन थाल्नुभयो। तलब न तलब थियो न सरकारी सहयोग, तर शिक्षाप्रतिको भरोसा। लगातार 2 वर्षसम्म उहाँले 82 जना बालबालिकाहरूलाई निशुल्क पढ़ाउनुभयो। एक्लै सबै विद्यार्थी सम्हालेर पढ़ाउने उहाँको प्रयास गाउँका लागि शिक्षाको पहिलो उज्यालो बन्यो। थाकेको शरीर नथाकेको सपना आजको गोर्खापत्रमा खबर छ।
0: अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन 2 दिने भ्रमणका लागि चीन पुग्नु भएको छ। पुटिनले आज चिनिया समकक्षी शी जिङपिङसँग उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ। यो भेटवार्ता अमेरिका चीन सम्बन्ध, युक्रेन युद्ध, ऊर्जा संकट, विश्व राजनीति थप ध्रुवीकृत बन्दै गएको अवस्थामा विशेष रूपमा अर्थपूर्ण मानिएको छ। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण सकिएको केही दिनमै भएको हो। विश्लेषकहरूको अनुसार ट्रम्प प्रशासनको अनिश्चित विदेश नीतिले मस्को र बेजिङलाई अझ नजिक ल्याउने काम गरेको छ। यो भ्रमण सन् 2001 हस्ताक्षर गरिएको मैत्री तथा सहयोग सन्धिको 25 वार्षिक उत्सवसँग पनि जोड़िएको छ। पछिल्ला वर्षहरूमा दुवै देशबीचको सम्बन्ध आर्थिक, राजनीतिक र सैन्य सहकार्यतर्फ तीव्र रूपमा अघि बढ़ेको छ। अहिले चीन रूसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। पश्चिमी प्रतिबन्धपछि रूसको अर्थतन्त्र युद्ध केन्द्रित बन्दै गएको छ। यस्तो अवस्थामा चीन रूसका लागि आर्थिक लाइफलाइन बनेको छ। सन् 2024 दुई देशबीचको व्यापार 237 अर्ब डलर पुगेको थियो। रूसले पहिले आवश्यक प्रविधि, इलेक्ट्रोनिक उपकरण र औद्योगिक सामग्रीको ठूलो हिस्सा चीनबाट आयात गरिरहेको छ।
1: अब केही खेल खबर. इंग्लिश प्रीमियर लीगको उपाधि आर्सेनलले जितेको छ. 22 वर्षपछि आर्सेनलले यो सिजनको उपाधि जितेको हो. गैराती बर्नमाउथ र म्यान्चेस्टर सिटी बीचको खेल एक एकको बराबरीमा सकिएसँगै आर्सेनल लीग च्याम्पियन बनेको हो. उपाधि रक्षा गर्न सिटीलाई जित आवश्यक थियो तर खेलको 39 मिनटमा एली जुनियर क्रुपीले बर्नमाउथलाई अग्रता दिलाएपछि उपाधि दौड़को समीकरण बदलियो. खेलको इन्जुरी समयमा एर्लिङ हालान्डले बराबरी गोल फर्काए पनि त्यो सिटीका लागि पर्याप्त भएन. त्यसअघिको खेलमा आर्सेनलले बर्नलीलाई 1-0 हराएको थियो. आर्सेनलले अन्तिम खेल अघि नै उपाधि पक्का गरेको हो.
0: खेलकै अर्को खबरमा आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेको छ. जयपुरमा हिजो लखनऊले दिएको 221 रनको लक्ष्य राजस्थानले 19 ओभर 1 बलमा 3 विकेट गुमाउँदै भेटायो. जितसँगै राजस्थान 14 अंकसहित तालिकाको लखनऊ 8 अंकसहित तालिकाको पुछारमा छ भने राजस्थानले जीतसँगै प्लेअफ पुग्ने सम्भावनालाई बलियो बनाएको छ. राजस्थानका लागि वैभव सूर्यवंशीले 93 रन बनाए. पहिला ब्याटिङ गरेको लखनऊले 20 ओभरमा 5 विकेट गुमा

0: 220 रन बनाएको थियो। उसका मिचेल मार्सले 96 रन तथा जोस इंग्लिशले 60 रन जोड़े। आईपीएल क्रिकेटमा आज बेलुका कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सले खेल्दैछन्। यो खेल बेलुका 7:45 इडेन गार्डन्समा हुनेछ। अब केही खबर संक्षेपमा। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी नै छ।
1: कांग्रेसमा गुटबन्दी तत्काल साम्य हुने देखिएको छैन। संस्थापन र इतर पक्ष एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा छन्। दुवै पक्षले प्रदेश स्तरीय भेला गरिरहेका छन्। संस्थापन पक्षले सुदूरपश्चिमबाट र इतर पक्षले कोशीबाट प्रदेश स्तरीय भेला शुरू गरेका हुन्। प्रदेश भेला जारी रहेका छन्।
0: सरकारले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको अनियमितता, दुरूपयोग र बढ़दो आर्थिक भार नियन्त्रण र नियमन गर्न व्यापक सुधारको गृह कार्यलाई अगाडि बढ़ाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमालाई पुनर्संरचना गर्दै अनावश्यक दावीको नियन्त्रण, दर रेट पुनरावलोकन र कानूनी कड़ाई मार्फत खर्च आधासम्म घटाउने गरी तयारी गरेको हो।
1: पूर्वी नेपालको काकटभिट्टा नाकाबाट भारत निर्यात हुने नेपाली उत्पादन मध्ये तयारी चिया दोस्रो ठूलो वस्तुका रूपमा रहेको छ। नेपाली चियाको निर्यातमाथि अंकुश लगाउन पटक पटक भारतीय अवरोधले झापा र इलामका उद्योगीले मे 1 तारीक वैशाख 18 गतेदेखि तयारी चिया भारत पठाउन छाडेका छन्। बनाउनु भन्दा भत्काउन सजिलो।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई, नियुक्ति, शपथ र पद बहाली, नवनियुक्त प्रधान न्यायाधीशको काँधमा 22,000 मुद्दा।
0: नेपाललाई ग्रेलिस्टमै गाह्रो, कालो सूचीमा परे झनै खतरा, ग्रेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता।
1: उच्च पहाड़ी र हिमाली जनजीवन सहित देशको निर्यात व्यापारमा खर्कहरूको भूमिका महत्वपूर्ण। पशुपालन कम भएसँगै खर्कमा समस्या बढ़दै पालिकाले गर्ने साना कामले पनि धेरै सफलता मिल्ने विज्ञको भनाई।
0: रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सीबीच आज भेटवार्ता हुँदै विश्व राजनीति दुर्विकृत बन्दै गएको अवस्थामा भेटवार्ता अर्थपूर्ण।
1: र आर्सेनललाई प्रिमियर लीगको उपाधि, आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो।
0: र अन्त्यमा आजको कार्टुन गजब छ बा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन कांग्रेसभित्र रहेको गुटै गुटसँग सम्बन्धित छ। यहाँ एउटा भवन रहेको भित्तामा बीपी कोइराला जस्तै देखिने नेताको तस्वीर छ। त्यसमाथि नेपाली कांग्रेस लेखिएको छ। केही नेताहरू गफगाफ गर्दैछन् अनि ती नेताहरूको गफगाफ सुनेपछि नजिकै पुगेका अर्का एकजनाले भन्दैछन्, ए भनेपछि तपाईहरू कुनै पनि गुटमा नलागेहरू होइन त, अनि कति भयो नि यो गुट बनेको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 89.2 समयकासँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं प्रमुख खबरका शीर्षकहरूबाट। पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै आज चार प्रदेशमा चट्याङ सहित वर्षाको सम्भावना। कपिल वस्तुका 10 स्थानीय तहमा 18 करोड़ बढ़ी बेरोजु सबैभन्दा धेरै यसोधारा गाउँपालिका र कम बाढ़गंगा नगरपालिकामा देखियो। बाढ़गंगा वेलफेयर सोसाइटीको अध्यक्षतामा आले निर्वाचित संस्थालाई अझ सक्रिय पारदर्शी बनाउँदै लैजाने प्रतिबद्धता। कपिलवस्तुमा धान रोपाईको समय नजिकिँदै बिउ अभावले किसान चिन्तित समस्या समाधान गर्न प्रशासनसँग माग। ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कार्यवाही गरियो अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याइएको दालमोट प्रहरीको नियन्त्रणमा। र प्युठानमा भीरबाट लडेर एक युवकको मृत्यु पाँचजना पक्राउ घटनाको सत्य तथ्य अनुसन्धान गरी दोषीमाथि कार्यवाहीको माग।
1: एसएए उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिश माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा विवाह समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
2: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे। नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे। भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
1: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्परगाउँ र बनगाई बिहान 8 बजे। सालजण्डी रामापुर मुर्गिया फर्सा टिकट बिहान 8:30 बजे। परासी बजार बर्दघाट बिहान 8:30 बजे। सुनवल खैरेनी चरङ्गे बिहान 9 बजे। मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेडसिटको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
2: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071-535-962, मोबाइल नम्बर 98671-09146, 98570-59158, 98475-51800 र 98681-84976।
3: एभरेस्ट सदैव उच्च।
0: अब समाचार विस्तारमा। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल देशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो लुम्बिनी, कोशी, मधेश, बागमती लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। साथै बाँकी पहाड़ी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कपिलवस्तु क्षेत्र नम्बर 1 निर्वाचित सांसद मोहनलाल आचार्यले प्रचलित कानूनमा जुनसुकै कुरा लेखिए पनि सभा समिति र सदस्यको हकमा नियमावली संघीय कानूनको रूपमा विशेष कानूनसँग लागू हुने व्यवस्था गरिएको बताउनु भएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 समेटिएको सैद्धान्तिक विषयबारे धारणा राख्दै उहाँले नियमावली लागू हुने शीर्षक अन्तर्गत नियम 200 1959 दुईवटा उपनियम राखिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार दोस्रो उपनियममा प्रतिनिधि सभा सदस्यको विशेष अधिकार सुनिश्चित गरिएको छ।
4: पहिलो कुरा यो संसदीय अभ्यासमा चाहिँ सांसदहरूको दुईवटा भूमिका हुन्छ, एउटा विधायकी भूमिका र अर्को गैर विधायकी भूमिका। विधायकी भूमिका अन्तर्गत चाहिँ आफ्नो नियमावली आफै तयार गर्ने प्रतिनिधि सभाको आफ्नो जिम्मेवारी र राष्ट्रिय सभाको पनि हाम्रो हकमा चाहिँ आफ्नो जिम्मेवारी हो। संसारभरि संसदीय प्रणाली अवलम्बन गरेका मुलुकहरूको अभ्यास नै त्यस्तै हो र हामी इन्टर पार्लियामेन्ट्री युनियनको सदस्य पनि हौ। संसारभरिकै 183 उक्त संस्थामा रहेका सदस्यहरू र 15 एसोसिएट सदस्यहरूको अभ्यासहरू हेर्दाखेरि खास गरी यो नियमावली चाहिँ ऐन निर्माण नगरी एकैचोटि नियमावली निर्माण गरिन्छ, जहाँ संविधानले दिएको अधिकारलाई प्रयोग गरेर नै नियमावली निर्माण गर्ने हो। त्यसले गर्दा यो ऐन सरह नै हुन्छ।
0: सांसद आचार्यले संसदीय अभ्यासमा सांसदको दुई प्रकारको भूमिका रहने बताउँदै सांसदको भूमिका विधायकी र गैर विधायकी गरी दुई प्रकारको हुने प्रस्ताउनुभयो। उहाँले प्रतिनिधि सभा नियमावलीले सांसदको अधिकार दायित्व र संसदीय अभ्यासलाई थप स्पष्ट तथा प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
4: उक्त व्यवस्था नियमावलीको व्याख्या र नेपालको संविधानको धारा 103 रहेको संसदको विशेषाधिकारसँग मात्रै सम्बन्धित छ र चाहिँ संसदको विशेषाधिकार हुन्छ भन्ने संसारभरिकै अभ्यास हो र नेपालको संविधानको धारा 103 9 रहेको संघीय संसदको विशेषाधिकार सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ भन्ने व्यवस्था चाहिँ संविधानले नै गरेको छ र तेस्रो कुरा संसारका संसदीय अभ्यास भएका सबैजसो मुलुकहरूमा संसदको विशेषाधिकार हुने नै गर्छ, हाम्रो नौलो विषय होइन। र चौथो कुरा सामान्य संविधानको व्यवस्थाहरूलाई कार्यान्वयन गर्ने विधि र प्रक्रिया तय गर्ने सार्भूत र कार्यविधिगत व्यवस्था नियमावलीमै हुने गर्छ। ऐनको तर्जुमा नभएको अवस्थामा संविधानमा रहेको व्यवस्था कार्यान्वयन गर्न राखिएको प्रस्तावित नियम 259 प्रश्न उठाउनु औचित्यपूर्ण हुँदैन। त्यसैले गर्दा सम्मान्य सभामुख महोदय, नियमावलीको मस्यौदा पारित गर्ने सबैजसो मान्यज्यूहरूले सर्वसम्मतिले हस्ताक्षर गर्ने तर पारित गर्ने समयमा विरोध नजनाउने र त्यस पछाडि चाहिँ उक्त पारित गर्ने समयमा विरोध जनाउने विषयले विबन्धनको सिद्धान्तलाई समेत आकर्षित गर्छ आफैले हो भन्ने र आफैले फेरि पछाडि त्यसको विरोध गर्ने कुरा उपयुक्त हुँदैन। अत मान्य सदस्यहरूलाई सम्मानका साथ हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु कि
0: लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश राजधानीको प्रशासनिक केन्द्रलाई व्यवस्थित गुरू योजना अनुसार विकास गर्न सके मात्र नमूना शहर निर्माण सम्भव हुने बताउनु भएको छ। नवनिर्मित प्रदेश प्रशासनिक भवनको अवलोकन गर्दै उहाँले संघीयता कार्यान्वयनको सन्दर्भमा प्रदेश राजधानीको विकास प्रशासनिक भवन निर्माणबाटै शुरू हुने उल्लेख गर्नुभयो। लुम्बिनी प्रदेश यस मामिलामा देशको 7 प्रदेशमध्ये अगुवाई गर्न सफल भएको उहाँको भनाइ थियो। पोखरेलले भर्जिन ल्याण्डमा निर्माण गरिएको प्रशासनिक केन्द्रको महत्व ठूलो रहेको उल्लेख गर्दै यसलाई व्यवस्थित रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो।
5: लुम्बिनी प्रदेश नेपालका 7 प्रदेशहरूमा अगुवा बन्न पुगेको छ। वास्तवमा यो भर्जिन ल्याण्डमा राजधानी निर्माण गर्ने कुरासँग प्रशासनिक केन्द्रको पनि ठूलो महत्व छ। वास्तवमा नमूना प्रशासनिक केन्द्र निर्माण भएको छ र यसै केन्द्रको एउटा ढाँचामा प्रदेश राजधानीको गुरू योजना कार्यान्वयन गर्न सक्ने हो भने नमूना एउटा शहरका रूपमा विकास गर्न सकिन्छ भन्ने म ठान्दछु।
0: कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरी, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरी र प्रमुख सचिव कृष्ण प्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर दिल्लीराज अर्याल लगायतको उपस्थिति रहेको थियो। कपिलवस्तुका 10 18 करोड़ बढ़ी बेरुजू औलाइएको छ। आर्थिक वर्ष 2081-82 बजेट अनियमित तवरले खर्च गरिएपछि 18 करोड़ 24 लाख बढ़ी बेरुजू देखिएको हो। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको 63 वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार जिल्लाका 10 स्थानीय तहले 18 करोड़ 24 लाख 19 हजार रूपियाँ अनुशासन विपरीत खर्च गरेको उल्लेख गरिएको छ। 10 स्थानीय तहको 19 अर्ब 73 करोड़ 61 लाख 28 हजार रूपियाँको लेखा परीक्षण गर्दा सो बेरुजू देखिएको हो। सबैभन्दा धेरै बेरुजू यशोधारा गाउँपालिका र सबैभन्दा कम बिरूजू बारगंगा नगरपालिकाको रहेको छ। यसो धाराको 1,39,39,09,000 रूपियाँको लेखा परीक्षण भएकोमा 3.17% अर्थात 4,41,94,000 रूपियाँ बेरोजी देखिएको छ। यस्तै विजयनगर गाउँपालिकाको 1.76% बेरोजी रहेको छ। विजयनगरको 1,40,71,12,000 रूपियाँ परीक्षण गर्दा 2,59,35,000 रूपियाँ बेरोजी रहेको छ। शुद्धदनको 1,37,58,79,000 रूपियाँ परीक्षण गरेकोमा 1,64,76,000 रूपियाँ अर्थात 1.2% बेरोजू प्रतिवेदनमा उल्लेख छ। शुद्धदन गाउँपालिका बढ़ी बेरोजू आउने पालिकामा तेस्रो स्थानमा रहेको छ। मायादेवी गाउँपालिकाको 1,72,75,000 रूपियाँ बेरोजू रहेको छ। मायादेवीको 1,64,62,75,000 रूपियाँ परीक्षण भएकोमा 1.05% बेरोजू रहेको छ। शिवराल नगरपालिकाको बेरोजू 0.75% रहेको छ। 2,30,35,68,000 रूपियाँ परीक्षण गरिएकोमा 1,73,68,000 रूपियाँ महालेखा परीक्षकको कार्यालयले बेरोजू ठहर गरेको छ। कपिलवस्तु नगरपालिकाको 2,30,80,59,000 रूपियाँ परीक्षण गर्दा 0.68% अर्थात 1,56,84,000 रूपियाँ बेरोजू रहेको छ। यसै गरी कृष्णनगर र महाराजगंज नगरपालिकाको बेरोजू समान 0.61% रहेको छ। कृष्णनगर नगरपालिकाको 1,87,24,99,000 रूपियाँ परीक्षण गर्दा 1,14,48,000 रूपियाँ बेरोजू रहेको छ। कपिलवस्तु नगरपालिकाको 2,30,80,59,000 रूपियाँ परीक्षण गर्दा 0.68% अर्थात 1,56,84,000 रूपियाँ बेरोजू रहेको छ। यसै गरी कृष्णनगर र महाराजगंज नगरपालिकाको बेरोजू समान 0.1 छ एक

नगरपालिकाको 1,99,87,90,000 रूपियाँ परीक्षण गर्दा 0.61% अर्थात 1,21,41,000 रूपियाँ बेरुजु रहेको छ। बुद्ध भूमिको 2,25,98,74,000 रूपियाँ परीक्षण गरेकोमा 0.58% अर्थात 1,30,50,000 बेरुजु देखिएको छ। बाणगंगा नगरपालिकाको 3,10,01,63,000 रूपियाँ परीक्षण गर्दा 88,48,000 रूपियाँ बेरुजु देखिएको छ। बाणगंगाको 0.29% बेरुजु रहेको छ। बाणगंगा वेलफेयर सोसाइटीको 11 वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट खड्ग बहादुर आले अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले नयाँ कार्य समिति चयन गर्दै आगामी कार्यकालका लागि आलेको नेतृत्वमा नयाँ समिति गठन गरेको हो। नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा प्रताप सेन चयन हुनुभएको छ भने उपाध्यक्षहरूमा दिनेश सेन र राजन आले निर्वाचित हुनुभएको छ। यस्तै महासचिवमा युवराज पन्थी, सचिवमा रूबिना गुरूङ, कोषाध्यक्षमा मोहन पाण्डे तथा सह कोषाध्यक्षमा सलिना थापा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ। त्यसै गरी कार्य समिति सदस्यहरूमा गायत्री नेउपाने, माया थापा, सीता आचार्य, उषा थारू, हुमा कुमारी सोमय, पवन थापा, रविन मल्ल, प्रवीण मल्ल, दिवाकर सेन, मीन थापा, भीमराज नेउपाने, तेजेन्द्र कुमार सोमय, रोशन सेन, अमृत खाँ र सूरज पोखरेल निर्वाचित हुनुभएको छ। नवनिर्वाचित अध्यक्ष खड्ग बहादुर आर्यले संस्थालाई अझ सक्रिय, पारदर्शी र समाजमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सामाजिक एकता, सहयोग र सेवामूलक कार्यलाई प्राथमिकतामा राखेर संस्थालाई अगाडि बढ़ाइने बताउनुभयो। कपिलवस्तुमा धान रोपाईको समय नजिकै गर्दा किसानहरू धानको बिउ अभावको समस्याबाट पीड़ित बनेका छन्। जिल्लाका किसानको तर्फबाट समाजसेवी परमेश्वर पाठकले प्रमुख जिल्लाधिकारी जनार्दन गौतम समक्ष ज्ञापन पत्र बुझाउँदै धानको बिउ सहज रूपमा उपलब्ध गराइदिन माग गर्नुभएको छ। ज्ञापन पत्रमा कपिलवस्तु जिल्लामा करिब 95% परिवार कृषि पेशामा निर्भर रहेको उल्लेख गर्दै अहिले धान खेतीको मुख्य समयमै किसानले बिउ पाउँदा समस्या झेलिरहेको जनाइएको छ। किसानहरूले समयमा बिउ नपाउँदा उत्पादनमा असर पर्ने चिन्ता व्यक्त गरेका छन्। नेपाल कृषि प्रधान देश भए पनि किसानले पटक पटक समस्या भोग्नु परेको छ, तर सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ज्ञापन पत्रमा उल्लेख गरिएको छ। समाजसेवी परमेश्वर पाठकले किसानलाई सहज रूपमा धानको बिउ उपलब्ध गराउन प्रशासनले आवश्यक पहल गर्नुपर्नेमा माग गर्नुभएको छ। उहाँले सम्पूर्ण किसानको तर्फबाट समस्या समाधानका लागि तत्काल पहल गरिदिन आग्रह गर्नुभएको छ। कपिलवस्तुमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कार्यवाही गरिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको निर्देशनमा वडा प्रहरी कार्यालय तौलीहवा र ट्राफिक प्रहरी कार्यालय तौलीहवाको संयुक्त टोलीले बजार क्षेत्रमा विशेष चेकजाँच अभियान सञ्चालन गरेको हो। तौलीहवा बजारको हुलाकी चोक, भिच्चु चोक र जमुवार पुल नजिक गरिएको चेकजाँचका क्रममा करिब 90 मोटरसाइकलका चालक तथा सवार गरी झण्डै 135 सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम सम्बन्धी सचेतना दिएको प्रहरीले जनाएको छ। यसै क्रममा हेलमेट नलगाई सवारी चलाउने 10 जना, 3 जना सवार राख्ने तथा सार्वजनिक बिदाको दिन सवारी पास नलिई सरकारी मोटरसाइकल चलाउने 2 मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन 2049 अनुसार ट्राफिक जरिवाना गरिएको छ। कपिलवस्तुमा अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याइएको दालमोट प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चौकी मर्यादापुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा यसोधारा गाउँपालिका 7 मर्यादापुर स्थित 10 गजा क्षेत्रमा व्यवहारिस अवस्थामा छोड़िएको छ बोरा दालमोट बरामद गरेको हो। प्रहरीका अनुसार दालमोटको अनुमानित मूल्य करिब 30,000 रूपियाँ रहेको जनाएको छ। बरामद गरिएको सामान आवश्यक कार्यवाहीका लागि सुठौली भन्सार कार्यालय कपिलवस्तु पठाइएको प्रहरी नायब परीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभएको छ। प्यु
प्युठानको नौबहिनी गाउँपालिका सलुङमा एक युवकको मृत्यु भएको घटनामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। जेठ 3 गते 19 वर्षीय मधु सुनारको

0: पोखरा सामुदायिक वनमा भीरबाट लडेर मृत्यु भएको घटना सम्बन्धी अनुसन्धानका क्रममा पाँचजना पक्राउ परेका हुन्। मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले बताउनुभयो। पक्राउ पर्नेमा सोहीउडाका स्थानीय केशव केसी, गोविन्द खर्ती, नरेन्द्र केसी, वसन्त बहादुर खर्ती र युवराज केसी रहेका छन्। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धानका लागि प्युठान जिल्ला अदालतबाट म्याथप अनुमानित अनुमति लिएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार वनभोज खान गएका छजना युवालाई स्थानीयले लखेट्दा भीरबाट लडेर मधु सुनारको मृत्यु भएको थियो। मृतकका परिवारले घटनाको सत्य तथ्य अनुसन्धान गरी दोषीमाथि कार्यवाही गर्न माग गरेका छन्। सिद्धगंगा नगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल तथा विद्युतीय उपकरण चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। गत वैशाख 31 गते रातिको समयमा सिद्धगंगा नगरपालिका वडा नम्बर 4 अमराई बजार स्थित कृषि विकास बैंक रहेको घरमा बरण्डामा पार्किङ गरी राखिएको लु प्र 01012P6363 नम्बरको एभेन्जर मोटरसाइकल चोरी भएको थियो। त्यसै गरी सिद्धगंगा सटिङ सुटिङ तथा टेलरिङ सेन्टर अगाडि पार्किङ गरिएको लु 30P7955 नम्बरको पल्सर मोटरसाइकल तथा वडा नम्बर 12 हिलेखोला स्थित ओल्ड स्टार होटेलको प्रांगणमा रहेको ईभी गाड़ी चार्ज गर्ने एडप्टर बक्स समेत चोरी भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भूमिका स्थान नगरपालिका वडा नम्बर 7 घर भई हाल सन्धिखर्क नगरपालिका वडा नम्बर 1 बस पार्क क्षेत्रमा बस्दै आएका 27 वर्षीय विशाल जीएम र हाल सन्धिखर्क नगरपालिका वडा नम्बर 2 इन्द्रेणी टोलमा बस्दै आएका 26 वर्षीय मनिष केसीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख झलक प्रसाद शर्माले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलक प्रसाद सोमैका अनुसार पक्राउ परेका दुवैजना विरूद्ध चोरी सम्बन्धी कसुरमा अर्घाखाँची जिल्ला अदालतबाट म्याथप अनुमति लिए इलाका प्रहरी कार्यालय ठाडाले थप अनुसन्धान गरिरहेको छ। अर्घाखाँचीको भूमिका स्थान नगरपालिकाले सार्वजनिक स्थलमा राखिएका निर्माण तथा अन्य सामग्री हटाउन सम्बन्धी सबैलाई आग्रह गर्दै सूचना जारी गरेको छ। नगरपालिकाले सड़कका दायाँ बायाँ किनारा चोक खुला क्षेत्र बजार तथा अन्य सार्वजनिक स्थानहरूमा अनधिकृत रूपमा काठ दाउरा निर्माण सामग्री तथा व्यापारिक सामान राखेर आवागमनमा अवरोध सिर्जना भइरहेको भन्दै गुनासो बढ़ेको जनाएको छ। नगर प्रमुख झविलाल थापाद्वारा हस्ताक्षर गरिएको सूचनामा घर तथा पसल अगाडि सड़क छेउछेउमा राखिएका अनावश्यक सामग्री तत्काल हटाउन अनुरोध गरिएको छ। नगरपालिकाले यस्तो कार्यले सार्वजनिक यातायात तथा सर्वसाधारणको दैनिक आवागमनमा समस्या उत्पन्न गरेको उल्लेख गरेको छ। नगरपालिकाले जारी गरेको सूचनालाई व्यवस्था गरी सार्वजनिक सड़क तथा क्षेत्रमा सामग्री राखी अवरोध गरे कानून अनुसार कार्यवाही गरिने चेतावनी समेत दिएको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर 10 का वडाध्यक्ष मोहन सिंह ठकुरीले समाज रूपान्तरण परिवर्तन गर्नका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। हिज सामाजिक न्यायका लागि रूपान्तरण अभियान अन्तर्गत सरकारवालासँग छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले समाजमा रहेका कुसंस्कार कुरीति लगायतका विरोधी परम्परा त्याग गरी समाजलाई एकताबद्ध बनाउन समतामूलक समाज निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा राधा नेपालीले दलित महिला संघले महिलावादी अभियान समावेशी सशक्तिकरण र जातीय लैंगिक तथा अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो। नेपालीका अनुसार संस्थाले हाम्रो साहस परियोजना अन्तर्गत सामाजिक हानिकारक मूल्यमान्यता न्यूनीकरण एवं लैंगिक समानताका लागि सामाजिक मूल्यमान्यता परिवर्तन परियोजना सञ्चालन गरिरहेको छ। यस परियोजनाको मुख्य लक्षित वर्गमा महिला दलित समुदाय र युवाहरू रहेका छन्। यसको उद्देश्य सामाजिक कुरीति न्यूनीकरण संस्थागत क्षमता अभिवृद्धि र लैंगिक हिंसा न्यूनीकरण गर्नु हो। कार्यक्रमले महिला तथा पछाडि पारिएका समुदायको सशक्तिकरणमा थप सुदृढीकरण गर्ने विश्वास लिएको छ। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना। कपिलवस्तुका 10 स्थानीय तहमा 18 करोड़ बढ़ी बेरुजु, सबैभन्दा धेरै यशोधारा गाउँपालिका र कम बाढगंगा नगरपालिकामा देखियो। बाढगंगा वेलफेयर सोसाइटीको अध्यक्षमा आले निर्वाचित, संस्थालाई आज सक्रिय पारदर्शी बनाउँदै लैजाने प्रतिबद्धता। कपिलवस्तुमा धान रोपाईको समय नजिकिँदै बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग। ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कार्यवाही गरियो, अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याइएको दालमोट प्रहरीको नियन्त्रणमा। र प्युठानमा भीड़बाट लड़ेर एक युवकको मृत्यु, 5 जना पक्राउ, घटनाको सत्य तथ्य अनुसन्धान गरी दोषीमाथि कार्यवाहीको माग। हवस्त, एफएम ब्यान्डको 99 बिन्दु समयकाशसँगै वेबसाइट www.buddhaawaz.com, हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। गर्मीको समयमा आफ्नो स्वास्थ्यको ख्याल गरौं, प्रशस्त पानी पिउ भन्दै प्राविधिकमा साथ दिने सुभाषलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर भर्तीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
4: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान, जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट सुरु गरौं डढेलो रोक्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
6: बुटवलमै पहिलो पटक शरीर

0: बुद्ध आवाज गुप्ता नर्सरी ड्राइव होटल को किसान तथा ग्राहक वर्ग में अनुरोध
1: समय को माग र चाहना अनुसार आपने घर आंगन अफिस स्कूल संघ संस्था का गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरी का फूल र डेकोरेशन बिरुवा त चाहियो नि धन्दा नमान्नुहोस् तपाईको घर आंगन गार्डन को आउटडोर इनडोर डेकोरेशन का लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
3: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी सस्तो सुलभ वार्ड सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा सिटी स्क्यान ल्याब यूएससी एक्सरे इन्डोस्कोपी सेवा सस्तो अपरेशन प्याकेज सस्तो सुलभ कार्यक्रमका विशेषताहरू न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान अनुभवी डाक्टरद्वारा परामर्श स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही मोबाइल 97464-0249 पुनश सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
2: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिलवस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बिहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
3: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
1: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-413-52-747 98-470-52-954 98-472-84-00 र 98-470-83-400 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज

0: गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नेका समस्याहरू, प्यारालाइसिस, गुर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नेका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
0: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बोटवल, साझा हस्पिटलको अगाडि।
1: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570710।
2: सुन्नु न,
3: भन न भन,
2: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
3: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
2: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
3: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
2: तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
3: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्पा स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौली हवा रोड पश्चिम पट्टी एनसेल टावर भएकै घरमा। प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी। मोबाइल 98215 90 00 95, 98575 56095 र 98174 52311।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रीष्मा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कहे।
3: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
5: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एक मात्र हस्पिटल युनाइटेड हस्पिटल, बारगङ्गा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
4: 24 घण्टा सेवा उपलब्ध छ।
5: नभुल्नुहोला 100 रुपियाँ।
0: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076550200, मोबाइल 98575551138।
6: ए रुक रुक रुक,
7: के भयो, किन कराएको यस्तो?
6: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
8: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
7: हो र?
6: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
9: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
10: कता हो काका लहर लहर गर्दै?
11: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
10: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
11: ल होइन, सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
10: हजुर, हाम्रा सेवाहरू,
11: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98 46 19 125 र 98 75 52 004।

0: यति बेला बिहानको 9 बज्यो।
1: बाट बाहिरिन पर्याप्त काम गर्न अझै बाँकी, हर सम्भव प्रयास गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। गर्मी बढेसँगै विशेष गरी तराई क्षेत्रमा जनजीवन प्रभावित, आज कोशी बागमती गण्डकी सहित मधेसमा पनि पानी पर्ने सम्भावना। हुम्लाको नेपका गाउँमा गैरातीको बाढ़ीले विद्यालय र गोठमा क्षति। भारतको नीतिगत कडाईले मुख्य सिजनमै नेपाली चिया निर्यात ठप्प, तत्काल भारतीय पक्षसँग G2G सम्वाद थाल्नुपर्ने माग। लेबनानमा इजरायली हवाई आक्रमणमा परि 19 जनाको ज्यान गयो, हिजबुल्लाहले इजरायल माथि रकेट प्रहार गरेपछि तनाव। र विश्वकप क्रिकेट लीग 2 आज स्कटल्याण्ड र अमेरिका खेल्दै आर्सेनलले 22 वर्षपछि प्रिमियर लीगको उपाधि जित्यो। नेपाल खबरमा अब पूरा खबर। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताउनु भएको छ। अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा भएको एसिया पेसिफिक ग्रुप अफ मनी लाउण्डरिङ एपीजीको इन्टरनेशनल को अपरेशन रिभ्यू ग्रुपको कार्ययोजना सम्बन्धी छलफलमा उहाँले आवश्यक सबै पहल गर्ने प्रतिबद्धता जनाउनु भएको हो। एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अहिलेको ग्रे लिस्टको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल रहेको भन्दै उहाँले नयाँ सरकार गठन भएपछि सुशासनका सवालमा भएका कामहरू सबैले अनुभूत गर्ने किसिमको भएको दावी समेत गर्नुभयो। नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिर निकाल्न तत्काल र नियमित गरिनुपर्ने पहलबारे सरकारी निकायहरूले नियमित काम गरिरहेको र यसको मूल्यांकन पनि भइरहेको उहाँको भनाइ छ। कार्यक्रममा एपीजी उप कार्यकारी सचिव डेभिड स्न्याननले नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त काम गर्न अझै बाँकी रहेको जानकारी गराउनु भएको छ। छलफलमा अर्थ मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल राष्ट्र ब्याङ्क लगायत निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। एफटीएफएले 2081 फागुन 9 नेपाललाई 2 वर्षका लागि ग्रे लिस्टमा राखेको थियो। केही दिन यता तराईमा गर्मी अत्यधिक बढ़ेको छ। पश्चिम तराईमा गर्मी उच्च हुँदै गएको छ। सुदूरपश्चिम र लुम्बिनी क्षेत्रका तराई भागमा आज पनि तातो दिन हुनेछ। ती क्षेत्रमा बढ़ेको गर्मीले त्यहाँको जनजीवन प्रभावित हुन थालेको छ। अत्यधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपड़ा लगाउन तथा बालबालिका, वृद्ध वृद्धा तथा बिरामीको विशेष ख्याल राख्न विज्ञको आग्रह छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाड़ी र हिमाली भेगमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भेगमा मुख्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेस प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। हुम्ला जिल्लाको चंखेली गाउँपालिका 5 नेपका गाउँमा गैराती 81 आएको असिना पानी सहितको बाढ़ीले क्षति गरेको छ। एक वृद्धाले खेतीयोग्य जमीन तथा भेडा बाख्राको गोठ बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। विकट मानिने नेपका क्षेत्रमा आएको बाढ़ीले डाँफे आधारभूत विद्यालयमा क्षति पुर्याएको छ। मानवीय क्षति भने भएको छैन। घटनापछि मेलछाम प्रहरी चौकीबाट टोली प्रभावित क्षेत्रतर्फ गएको छ, तर भौगोलिक विकटताका कारण घटनास्थलमा पुग्न झण्डै 6 घण्टा लाग्ने अनुमान छ। क्षतिको पूर्ण विवरण आउन केही समय लाग्नेछ। हुम्ला सदरमुकाम सिमीकोटबाट नेपका उत्तर पूर्वमा पर्छ। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पिच्छे प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्ने नियम लागू गरेपछि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ। भारतको नीतिगत कडाईका कारण वार्षिक 5-6 अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो संकटमा परेको व्यवसायीले बताएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गएको वैशाख 18 गतेदेखि लागू हुने गरी नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर एसओपी जारी गरेको छ। नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ। अहिले चिया निर्यातको मुख्य सिजन हो। उहाँका अनुसार अहिले झण्डै 5 लाख किलो चिया निर्यातका लागि तयारी अवस्थामा छ, तर भारतीय पक्षको नयाँ र कड़ा प्रावधानका कारण कुनै पनि व्यवसायीले चिया भारततर्फ लैजान सकेको अवस्था छैन। 2 हप्ताभन्दा लामो समयदेखि एक पोका चिया पनि निर्यात हुन नसकेको अध्यक्ष पराजुलीले बताउनुभयो। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि त्यही प्रमाणपत्रका आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो। तर नयाँ नियम अनुसार काकट भिट्टा नाकाबाट भारतीय सीमावर्ती पानी टंकी भन्सार प्रवेश गर्ने बित्तिकै हरेक ट्रकको चियाको नमूना अनिवार्य रूपमा भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनु पर्ने भएको छ। प्रति ट्रक नमूना परीक्षणका लागि 18,000 रूपियाँ शुल्क तिर्नु पर्ने छ भने त्यसको प्रतिवेदन आउन कम्तीमा 14 दिन लाग्ने गर्छ। भारतीय प्रयोगशालाले 14 दिनभित्र अनलाइन रिपोर्ट प्रविष्ट गर्ने र यदि परीक्षण असफल भएमा त्यो चियालाई भारतीय बजारमा बेच्न वा अन्य देशमा पठाउन समेत नदी जफत गरिने कड़ा प्रावधान राखिएको छ। यो नियम संशोधन नभए नेपाली चियाको भारत निर्यातको ढोका बन्द हुने अवस्था आएको चिया व्यवसायीले बताएका छन्। नेपाली चियाको मुख्य बजार भारत हो। चिया क्षेत्रमा देखिएको गैर भन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग अविलम्ब G2G सम्वाद थाल्नुपर्ने नेपाल चिया उत्पादक संघको माग छ। चिया उत्पादनमा 15,000 भन्दा धेरै साना किसान प्रत्यक्ष सहभागी छन्। 1,00,000 श्रमिकले बगानदेखि उद्योगसम्म प्रत्यक्ष रोजगारी पाउँदै आएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
3: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
3: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
4: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पदभाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगत्तै उहाँले हिजै बेलुकी सर्वोच्च अदालत पुगेर पदभाली गर्नुभयो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदभाली समेत एकै दिन भएको हो। त्यसअघि सिंहदरबारमा हिजो बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो। 2027 साल असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल आउँदो 2099 साल असार 4 गतेसम्म हुनेछ। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त गर्न आदेश गरेको हो। अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी छ। अब विदेशको खबर। दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा 19 जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ज्यान गुमाउने 10 जना एकै ठाउँमा भएका आक्रमणमा मारिएका अल जजिराले उल्लेख गरेको छ। दक्षिणी लेबनानको डेइर क्यौनान क्षेत्रमा एक घरलाई लक्षित गरी गरिएको आक्रमणमा 3 बालबालिका र 3 महिलासहित सर्वसाधारणको ज्यान गएको हो। यो आक्रमण इजरायल र लेबनान बीच चलिरहेको तनावका बेला भएको हो। यसअघि इरान समर्थित सिया समूह हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि तनाव बढ़ेको हो। अमेरिका र इजरायलले केही समय अघि युद्धविराम 45 दिनका लागि विस्तार गर्ने सहमति भएको बताएका थिए, तर त्यसको एक हप्ता नबित फेरि आक्रमण हुँदा अवस्था अस्थिर बनेको छ। युद्धविरामको घोषणाका बावजूद दक्षिणी लेबनान क्षेत्रमा इजरायल र हिजबुल्लाह बीच गोलाबारी तथा आक्रमण निरन्तर भइरहेको खबरमा उल्लेख छ। इजरायलले भने आफ्नो लक्ष्य हिजबुल्लाहका लड़ाकू संरचनालाई ध्वस्त पार्ने भएको दावी गरेको छ। अब खेल खबर। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मलेसियासँग दुई खेलको श्रृंखला अन्तर्गतको पहिलो टी20 खेल खेलिरहेको छ। दुईवटा टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत आज पहिलो खेल भइरहेको हो। घरेलु टोली मलेसियाले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। अर्को खेल पछि शुक्रबार हुनेछ। एसीसी महिला प्रिमियर कप र विश्व एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग श्रृंखला खेल्न लागेको हो। यस्तै आईसीसी विश्वकप क्रिकेट लीग टूमा आज अंक तालिकाको शीर्ष दुई टोली स्कटल्याण्ड र अमेरिका खेल्दैछन्। खेल बिहान 9:30 बजेदेखि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा शुरू हुँदैछ। स्कटल्याण्ड 31 खेलमा 38 अंक सहित तालिकाको पहिलो र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अंक सहित पाँचौं स्थानमा छ। स्कटल्याण्डले पहिलो दुई खेलमा नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। अस्ति बिहिबार स्कटल्याण्ड नेपालसँग 6 विकेटले पराजित भयो। नेपालसँग अमेरिका 9 विकेटले पराजित भएको थियो। नेपाल र अमेरिकाले पर्सि शुक्रबार काठमाडौँमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्नेछन्। यस्तै इंग्लिस प्रिमियर लीगको उपाधि आर्सेनलले जितेको छ। 22 वर्षपछि आर्सेनलले यो सिजनको उपाधि जितेको हो। गैराती बर्नमाउथ र म्यान्चेस्टर सिटी बीचको खेल 1-1 बराबरीमा सकिएसँगै आर्सेनल लीग च्याम्पियन बनेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त काम गर्न अझै बाँकी, हर सम्भव प्रयास गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। गर्मी बढ़ेसँगै विशेष गरी तराई क्षेत्रमा जनजीवन प्रभावित। आज कोशी, बागमती र गण्डकी सहित मधेसमा पनि पानी पर्ने सम्भावना। हुम्लाको नेपका गाउँमा गैरातीको बाढ़ीले विद्यालय र गोठमा क्षति। भारतको नीतिगत कडाईले मुख्य सिजनमै नेपाली चिया निर्यात ठप्प। तत्काल भारतीय पक्षसँग G2G सम्वाद थाल्नुपर्ने माग। लेबनानमा इजरायली हवाई आक्रमणमा परि 19 जनाको ज्यान गयो। हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि तनाव। र विश्वकप क्रिकेट लीग टूमा आज स्कटल्याण्ड र अमेरिका खेल्दै आर्सेनलले 22 वर्षपछि प्रिमियर लीगको उपाधि जित्यो। नेपालमा पनि पानी पर्ने सम्भावना। हुम्लाको नेपका गाउँमा गैरातीको बाढ़ीले विद्यालय र गोठमा क्षति। भारतको नीतिगत कडाईले मुख्य सिजनमै नेपाली चिया निर्यात ठप्प। तत्काल भारतीय पक्षसँग G2G सम्वाद थाल्नुपर्ने माग। लेबनानमा इजरायली हवाई आक्रमणमा परि 19 जनाको ज्यान गयो। हिजबुल्लाहले इजरायल

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: द्विपटक बैंक अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री
1: एसी उत्तीर्ण संपूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
2: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि, साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
1: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्परगाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेडसिटको कम्प्युटर प्रिन्ट 1 प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
2: विस्तृत जानकारीको लागि एभरेस्ट इंग्लिश बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071-535-962, मोबाइल नम्बर 98-671-09-146, 98-570-59-158, 98-475-51-800 र 98-681-84-976।
3: एभरेस्ट सदैव उच्च।
4: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले सुरुट विधिका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
5: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
5: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
7: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
9: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी

0: खर्चोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
0: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
0: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
0: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
0: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
0: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
3: हेर न भतिजु, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
4: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
5: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
6: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाँझो पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झम्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
5: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
6: दैनिक बिएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-6666 र 98214-15291।
5: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
0: युनाइटेड अस्पताल बारदिन्दा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू,
7: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार,
0: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू, वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
7: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-2000, मोबाइल नम्बर 98 570 55 138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउनलाई सके, कति झन्झट भएको, कला बोलाउने होला।
8: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
9: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
5: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
8: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर, कपिल वस्तु।
5: प्रोप्राइटर नोने थारू।
9: सम्पर्क नम्बर 98144 49 50 450 र 98 73 1 3 3 93।
10: ए रुक रुक रुक,
11: के भयो, किन कराएको यस्तो?
10: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
12: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
10: हो र? हो नि, इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
13: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एन्सेल एपमा गइ लिनुहोस्। एन्सेल, नेपालकै लागि।

क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निःशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो भर्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761005230

0: year 2024 र 2025 को सम्मान Citizens Bank विश्वास को नाम Citizens Bank हजुर को प्रगति को सहयात्री
1: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिश माविमा व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा विवाह समूहका लागि कक्षा 11 भर्ना खुल्यो
2: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशनपछि साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ
1: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्पर गाउँ र बनगाई बिहान 8 बजे सालगण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे परासी बजार बर्दघाट बिहान 8:30 बजे सुनवल खैरेनी चरंगे बिहान 9 बजे मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेड सिटको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ
2: विस्तृत जानकारीको लागि एभरेस्ट इंग्लिश बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही फोन नम्बर 071-535-962 मोबाइल नम्बर 98671-09146 98570-59158 98475-51800 र 98681-84976
3: एभरेस्ट सदैव उच्च
4: यो हावाहुरीको मौसम हो हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं याद राख्नुहोस् डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ लुथरन वर्ल्ड रिलिफ नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश
5: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल सँग संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
5: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
7: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध
9: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरियन्स साथै हार जोड्ने नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
8: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
9: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
8: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
9: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
8: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
9: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
8: नसा तथा मनोरोग विशेषज्ञ सेवा
9: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
8: फिजियोथेरापी विशेषज्ञ सेवा
9: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
8: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641
10: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढे लाग्नु भयो कि क्या हो?
11: हेर न भतिजी, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लागे नि।
12: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
13: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
12: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाँझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बात, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
13: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
12: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847364665 र 9824152191।
13: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
12: युनाइटेड अस्पताल बारदिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू,
14: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार,
12: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोजेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
14: युनाइटेड अस्पताल बारगङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
12: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
15: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भयो, कला बोलाउने होला।
16: ए दाई ढुकाउनुहोस्, यस्तो बेला त अनुफिसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
17: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
13: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
16: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु,
13: प्रोप्राइटर नोने थारू।
17: सम्पर्क नम्बर 98144-49-450 र 98-73-31-393।
18: ए रु लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
19: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
20: अझै यो सुपर डायलो प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एपमा गइ लिनुहोस् एनसेल नेपालकै लागि

0: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तु द्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
1: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बिहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाणगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
2: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बीमा लेखको प्रतिलिपि, बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद, बीमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
0: थप जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-413-52-747, 98-470-52-954, 98-472-84-700 र 98-470-83-400। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिल वस्तु।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
5: सम्पर्क कृष्णा सप्लाइज, बाणगंगा बैरिया, फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यातिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन, सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98644195 र 98572500।

0: अरे गुरुजी इनहरु को अन्त
1: इनीहरु चाहिँ नि पाखा पकेर म हजुर जस्तै मान्छेलाई घुमाउने केटाहरु हुन् नि ठ्याक्कै एक महिना अगाडि माथि भिरबाट पहिलो खसेर सबै पहिलोमा परेर बितेका थिए।

0: सुन्नु न
1: भन न भन
0: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि
0: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
1: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रुफ राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर विक नायरी मोबाइल 98215 90095 98575 र 98174 52311
2: युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सर

0: आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
1: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
0: 24 घण्टा सेवा उपलब्ध छ।
1: नभुल्नु होला,
2: विस्तृत जानकारी का लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076550200, मोबाइल 98575551138।
3: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249090। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
4: डी बोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् डिप बोर्डिङ हाई स्कुल, बुटोलाट, सुखानगर, फोन 071-534-570, 531-354 र 535-570। डिप भनेकै उज्यालोको प्रतीक।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक विराट कहे।
3: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
4: हेर न भतिज, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
5: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
6: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ फटेर आउने, भित निस्कने, फिसर, मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
7: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आन खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापीद्वारा सफल उपचार,
6: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
7: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारगंगा चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-15291।
6: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
2: कता हो काका लखर लखर गर्दै?
8: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
8: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
8: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ।

0: गार्डन सजाउन कसलाई मन लाग्दैन र
1: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं
1: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
3: एसए उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो
4: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ
3: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्परगाउँ र बनगाई बिहान 8 बजे सालगण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे परासी बजार बर्दघाट बिहान 8:30 बजे सुनवल खैरेनी चरङ्गे बिहान 9 बजे मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेड सिटको कम्प्युटर प्रिन्ट 1 प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ
4: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही फोन नम्बर 071-535-962 मोबाइल नम्बर 98-671-09-146 98-570-59-158 98-475-51-800 र 98-86-84-976
5: एभरेस्ट सदैव उच्च
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हाड जोड्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
7: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
6: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
7: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
6: नसा तथा मनोरोग विशेषज्ञ सेवा
7: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
6: फिजियोथेरापी विशेषज्ञ सेवा
7: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1 हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D

अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुशी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल विदामा, आजदेखि 20 दिन विदामा बसेको जानकारी। झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात, तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी। पोखराको बस पार्क क्षेत्र र फिर्के खोलामा अतिक्रमण हटाउने महानगरको तयारी, संरचना हटाउन 35 दिनको समय सीमा। रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सी बीच बेजिङमा भेटवार्ता, दुई देश बीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको पुटिनको भनाई। र मलेसियासँगको पहिलो टी20 खेलमा नेपालको महिला टोली विजयी, विश्वकप क्रिकेट लीग टूमा अहिले स्कटल्याण्ड र अमेरिका बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल 20 दिन विदा बस्नु भएको छ। प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल विदामा बस्नु भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल आजदेखि 20 दिन विदामा बसेको जानकारी दिनुभयो। तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत 65 वर्ष उमेर हदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले 2082 चैत 18 गतेदेखि कायम मुकायम प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। तर वैशाख 24 बसेको संवैधानिक परिषदले डाक्टर शर्मालाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेपछि मल्ल असन्तुष्ट हुनुहुन्थ्यो। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले हिजो पदबहाली गर्नुभएको हो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदबहाली समेत एकै दिनमा भएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम शक्ति पार्टीका सांसदलाई आफ्ना क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुभएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा पनि पार्टीका अध्यक्ष अर्कराज राईसहितका सांसदहरूले प्लेकार्ड देखाएर बैठक अवरूद्ध गरेपछि सभामुख अर्यालले चेतावनी दिनुभएको हो। प्रतिनिधि सभाको बैठक अहिले पनि बसिरहेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले 1,44,803 मेट्रिक टन रासायनिक मल मौजदात रहेको जनाएको छ। मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले मौजदात मल वितरण भइरहेकोले तत्कालका लागि मल अभाव नरहेको दावी गर्नुभयो। मध्यपूर्वको द्वन्दका कारण मल आउन ढिलाइ भएको बताउँदै उहाँले स्टेट अफ होर्मुजमा रहेको अवरोध खुल्ने बित्तिकै टेण्डर गरिएको 4,91,000 मेट्रिक टन मल आउने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो द्वन्दका कारण विगत वर्षको तुलनामा मलको भाव बढ़ेको पनि कृषि मन्त्रालयले जनाएको छ। विस्तारै रासायनिक मलको विकल्पमा जानुपर्ने र किसानलाई सकेसम्म प्रांगारिक मलको उपयोग गर्न पनि उहाँको आग्रह छ। सरकारले नीति तथा कार्यक्रम मार्फत जैविक तथा प्रांगारिक मललाई प्राथमिकतामा राखेको छ। कास्कीको पोखरा महानगरपालिकाले बस पार्क क्षेत्र र फिर्के खोलामा भइरहेको अतिक्रमण हटाउन तयारी थालेको छ। महानगरका मेयर धनराज आचार्यले पोखरा बस पार्क निर्माण, फिर्के खोलाको अतिक्रमण हटाउने र सार्वजनिक सड़क क्षेत्रको अनधिकृत संरचना खाली गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाएको जानकारी दिनुभयो। 2030-31 सालदेखि अधिग्रहण गरिएको 186 रोपनी जग्गा मध्ये अहिले 26 रोपनीमा मात्र बस पार्क सञ्चालनमा छ। बाँकी जग्गामा रहेका विवाद र मुआवजा सम्बन्धी समस्या समाधानका लागि महानगरले अन्तिम तयारी गरेको छ। बस पार्क क्षेत्रमा सुकुम्बासीको नाममा बसोबास गरिरहेका झण्डै 500 परिवारको वास्तविक अवस्था छानबिन गरी उचित व्यवस्थापन गर्ने आश्वासन महानगरले दिएको छ। फिर्के खोलाको प्राकृतिक बहाव नै थुनिने गरी निर्माण गरिएका 160 भन्दा धेरै अनधिकृत संरचना हटाउन महानगरले 35 दिने सार्वजनिक सूचना समेत निकालेको छ। यसअघि अदालतको स्टे अर्डरका कारण रोकिएको यो प्रक्रिया अदालतले महानगरको पक्षमा फैसला गरेसँगै पुनः शुरू भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज कोशी, बागमती, गण्डकी सहित मधेशमा पनि पानी पर्ने सम्भावना, सुनको भाव तोलामा 3,300 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू। तीन वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856 71 2314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले न्यायाधीश सपना प्रधान मल्ल आजदेखि 20 दिन विदामा झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। विगत 3 हप्तादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटेको छ। चिया परीक्षणको व्यवस्था भारतले फिर्ता लिएपछि नेपालबाट भारततर्फ चिया निर्यात पुनः सहज भएको छ। भारतीय टी बोर्डको नयाँ सूचना अनुसार आन्तरिक खपतका लागि जाने चियामा अनिवार्य परीक्षण नहुने व्यवस्था लागू भएको छ। नेपालबाट भारततर्फ चिया निर्यातमा विगत झण्डै 3 हप्तादेखि अवरोध थियो र अवरोध हटेको छ र निर्यात पूर्ववत सञ्चालन हुने भएको छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाड़ी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाड़ी भागमा पनि आंशिक बादल लाग्नेछ भने तराई भागमा मुख्यतया सफा रहने अनुमान छ। कोशी बागमती र गण्डकी प्रदेशको केही ठाउँ तथा मधेश प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता तराई क्षेत्रमा गर्मी अत्यधिक बढ़ेको छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 3,300 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,95,300 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 125 रूपियाँले घटेको छ। हिजो तोलाको 5,085 रूपियाँमा कारोबार भइरहेको चाँदी आज घटेर तोलाको 4,960 रूपियाँ कायम भएको महासंघले जनाएको छ। अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी सी जिङपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। सीले ग्रेट हल अफ द पीपलमा एक समारोहका साथ पुटिनलाई स्वागत गर्नुभयो। बेजिङमा भएको भेटमा पुटिनले सीलाई दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको बताएको बीबीसीले जनाएको छ। लगत्तै दुई प्रतिनिधिमण्डलले द्विपक्षीय वार्ता पनि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको एक हप्ता नपुग्दै रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नुलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पपछि चिनिया राष्ट्रपति शीसँगको शीर्ष वार्ताका लागि रूसी राष्ट्रपति पुटिन हिजो बेजिङ पुग्नु भएको हो। बेजिङमा रहँदा पुटिनले रूस र चीनबीच महत्वपूर्ण र संवेदनशील मुद्दाबारे छलफल गर्ने ठानिएको क्रेमलिनले जनाएको छ। चिनिया विदेश मन्त्रालयले पनि पुटिनको भ्रमण द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन तथा विश्वमा व्यापक स्थिरता र सकारात्मक ऊर्जा प्रवाहको लागि भएको उल्लेख गरेको छ। यो भेटवार्तालाई विशेष गरी दुई देशको सम्बन्ध, युक्रेन युद्ध, ऊर्जा आपूर्ति श्रृंखला तथा विश्व राजनीतिक तीव्र रूपमा ध्रुवीकृत भइरहेको सन्दर्भमा अत्यन्तै महत्वपूर्ण ठानिएको छ। अब खेल खबर। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मलेसियासँग भएको पहिलो टी20 खेलमा नेपाली टोली विजयी भएको छ। घरेलु टोलीसँगको दुईवटा टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल दुई विकेटले विजयी भएको हो। मलेसियाले दिएको 78 रनको लक्ष्य नेपालले 17 ओभर 3 बलमा 8 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली मलेसिया 16 ओभर 5 बलमा 67 रनमा अल आउट भएको थियो। नेपालकी पूजा महतोले 3, मनिषा उपाध्याय र रिया शर्माले दुई विकेट लिए। अर्को खेल पर्सि शुक्रबार हुनेछ। एसीसी महिला प्रिमियर कप र विश्व एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग टी20 श्रृंखला खेलेको हो। खेलकै अर्को खबरमा आईसीसी विश्वकप क्रिकेट लीग टूमा अहिले अंक तालिकाको शीर्ष दुई टोली स्कटल्याण्ड र अमेरिकाले खेलिरहेका छन्। काठमाण्डु किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा भइरहेको खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। उसले खराब शुरूआत गरेको छ। ताजा अवस्थामा स्कटल्याण्डले 34 ओभरको खेल सकिदा 7 विकेट गुमाएर 122 रन बनाएको छ। स्कटल्याण्ड 31 खेलमा 38 अंकसहित तालिकाको पहिलो र अमेरिका 26 खेलमा 36 अंकसहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अंकसहित पाँचौं स्थानमा छ। नेपाल र अमेरिकाले पर्सि शुक्रबार अहिले काठमाण्डुमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्दैछन्। खेल अन्तर्गत आईपीएल आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार बेलुका पाउने 8 बजे इडेन गार्डन्समा शुरू हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल विदामा, आजदेखि 20 दिन विदामा बसेको जानकारी। झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदा, तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी। पोखराको बस पार्क क्षेत्र र फिर्के खोलामा अतिक्रमण हटाउने महानगरको तयारी। संरचना हटाउन 35 दिनको समय सीमा। रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सी बीच बेजिङमा भेटवार्ता। दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको पुटिनको भनाई। र मलेसियासँगको पहिलो टी20 खेलमा नेपालको महिला टोली विजयी। विश्वकप क्रिकेट लीग टूमा अहिले स्कटल्याण्ड र अमेरिका बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: पटक बैंक अफ द ईयर 2024 र 2025 को सम्मान सिटीजन्स बैंक विश्वास को नाम सिटीजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कहे।
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हार्जोरले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
4: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
4: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
9: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
8: 24 घण्टा सेवा उपलब्ध छ।
9: नभुल्नुहोला, 100 रुपियाँ।
10: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076550200, मोबाइल 98570055138।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज बिन्दु छ।

0: टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: ए दाइ हुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। पाँच मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा एक मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
0: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 9814449750 र 9673131393।
3: ए रोक रोक रोक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र?
3: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हेस डायल गरी वा एनसेल एपमा गइलिनुहोस्। एनसेल, नेपालकै लागि।

डिपोर्डिङ हाई स्कूलको प्लस टू तर्फ कक्षा एघारमा साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, बाह्रको बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कूल, बुटोलाट, सुक्खा नगर, फोन 071-534-570, 513-354 र 530-570। दिप भनेकै उज्यालोको प्रतीक।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 1 बज्यो।
2: सुन्नु न,
3: भन न भन।
2: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
3: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
2: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
3: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गरगहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
2: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
3: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गरगहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीकटबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गरगहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी। मोबाइल 98215 90 00 95, 98575 56 095 र 98172 52 311।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97180025 30।
5: कता हो काका लखर लखर गर्दै?
6: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
7: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
6: ल होइन, सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
7: हजुर, हाम्रा सेवाहरू।
6: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98446 19125 र 98572 54।

Attention, please. 3, 2, 1. 89.6 Fusion Love Station Radio. Buddha Awaz.

0: सुन्नु न
1: भन भन
0: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
1: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।

0: पस्याङ्जा कारीकोटे सुन चाँदी पसल खोलेको छ नि।
1: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि?
0: तौलिहावा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्पा स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बी नायरी, मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
3: गुप्ता नर्सरी ड्राई बोटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
4: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
5: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
5: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
6: ए रोक रोक रोक,
7: के भयो, किन कराएको यस्तो?
6: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
8: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
6: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
9: अझै यो सुपर भ्यालु प्याक एस्पेक्ट 1-2-3 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
10: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
11: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
10: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
11: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
10: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
12: नमस्कार, तपाईँहरू यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज। यो समय हो लोकगीत संगीतको। तपाईँहरू यति बेला सुन्न सक्नुहुनेछ नयाँ तथा पुराना लोकगीत संगीतहरू मात्र सामुदायिक रेडियो बुद्ध आवाज।

0: ओहो ठाडू दाई भुइँ तल भन्ज्याङमा दुर्जियाले बोलाएको थियो, यसो जाने होला न दाई भाइ।
1: ए अँ त साँच्ची है, ल जानुपर्छ। ल मेरो पनि दुई तिनवटा यो राडी बक्खुहरू तयार पारेको थिएँ, लिएर जानुपर्ने छ।
0: मैले पनि यति यति बिउ जम्मा गरेको थिएँ, भोलि यसो जानुपर्छ है।
1: ल ल ल जानुपर्छ ल।

0: 来人，东西，东西，东西，那这样子比较好，这样，你讲。
1: 那个，

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 2 बज्यो।
2: रोक
3: के भयो, किन कराएको यस्तो
2: दाई? यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे?
4: यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 18 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
6: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् डिप बोर्डिङ हाई स्कुल, बुटोलाट, सुखा नगर। फोन 071-534-570, 513-354 र 535-570। डिप भनेकै उज्यालोको प्रतीक।

0: कुष्ठरोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
0: नेपाल सरकार विज्ञापन हो।
3: डढिलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530
1: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो
2: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ
1: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्परगाउँ र बनगाई बिहान 8 बजे सालगण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे परासी बजार बर्दघाट बिहान 8:30 बजे सुनवल खैरेनी चरङ्गे बिहान 9 बजे मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेड सिटको कम्प्युटर प्रिन्ट 1 प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ
2: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही फोन नम्बर 071-535-962 मोबाइल नम्बर 9861-09146 9857-59158 9845-51800 र 9861-84976
3: एभरेस्ट सदैव उच्च
4: कता हो काका लहर लहर गर्दै
5: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
5: ल होइन सबैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर
4: हजुर हाम्रा सेवाहरू
5: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9875-52004
6: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
7: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिबिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
6: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
8: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
7: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 9875-51713 सञ्चालन विराज कहे
9: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध
10: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
11: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
10: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
11: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
10: गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
11: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट

0: विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
0: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
0: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
0: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिज, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन भाड कम्बरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764665 र 9824152191।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
4: हे भगवान्, यो टोयलेट भुरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
5: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
6: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
3: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
5: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
3: प्रोप्राइटर नोने थारू।
6: सम्पर्क नम्बर 9814549750 र 9876131393।
3: बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बिमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
7: बारगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बिमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बिमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बिमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बिहोर्नु पर्ने गरेकोमा उक्त 20% बिमा शुल्क रकमले 50% हुन आउने बिमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बिमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बिमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बिमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगङ्गा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
8: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू, बिमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बिमालिकको प्रतिलिपि, बिमा गर्दा बिमा शुल्क बुझाइएको सकल रसिद, बिमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
3: थप जानकारीका लागि बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98 4 13 52 747, 98 4 70 52 954, 98 4 72 84 700 र 98 4 70 83 400। अनुरोधक बाढगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाढगंगा कपिलवस्तु।
9: ए रुक रुक रुक,
10: के भयो, किन कराएको यस्तो?
9: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड
11: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
9: हो र। हो नि, एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
12: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एन्सेल एपमा गइलिनुहोस्। एन्सेल, नेपालकै लागि।
13: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
14: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् डिप बोर्डिङ हाई स्कुल, बुटोला 8 सुक्खा नगर, फोन 071-534-570, 531-354 र 535-570। डिप भनेकै उज्यालोको प्रतीक।

Thank you.

होला तिमलाई तारा झार दिन्छु भन्नेहरू होला तिमलाई हिरा मोती हार दिन्छु भन्ने होला तर यस्तो कुराहरू जाब रमाइलो एकछिनलाई एक दिनलाई मेरो गाई बुझी हेर मेरो साई उभी हेर मेरो लाइफ सुनि हेर दुःख पिएर तिम्रो गाई हुन्छ हेर गफ दिएको होइन म तिम्रै लाइफ सुनि हेर बाँकी त दबाबमा हड्डी खल नायकहरू मात्र तिम्रो नायक हो नि म त मेरो मायाको गहिराई छोड एकदम गहिरो छ मेरो मायाको सतह

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 3 बज्यो।
2: सबैभन्दा पहिले मुख्य खबर। सरकार प्रभावहीन र कमजोर बन्दै गएको प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण। मन्त्रीहरू सदनमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईको आपत्ति। सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकिँदा नेपाल कालो सूचीको जोखिममा। हरसम्भव प्रयास गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने। चीन र रूस बीच व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौतामा हस्ताक्षर। दुई देश बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण। र आईसीसी विश्वकप लीग 2 अमेरिका स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्दै आलोचना गरेका छन्। आज बसेको बैठकमा सांसद रिंगला यादवले उखु किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनुभयो। सांसद रिना उप्रेतीले सरकारले प्रेसमाथि अंकुश लगाउने खालका गतिविधि गरेको आरोप लगाउनुभयो। सांसद रिमा विश्वकर्माले छुवाछुत तथा जाति विभेदको अन्त्य गर्न सरकारलाई चुनौती दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसदप्रति जवाबदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गर्नुभएको छ। नियन्त्रण, सहकारी पीड़ितको बचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा आज दुईवटा विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पेश गर्नुभएको हो। दुईवटा विधेयक पेश भएसँगै अर्को बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास पर्याप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफको एसियाली एकाई एपीजीका प्रतिनिधिहरूले अर्थमन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालो सूचीमा पर्न सक्ने सम्मको चेतावनी दिएका हुन्। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीहरूको बारम्बार सर्वार र समग्र प्रणालीको क्षमता अभिवृद्धि हुन नसकेको दुई मुख्य विषयमा विशेष चासो देखाएको छ। नेपाल 2081 साल फागुन 9 गतेदेखि एफएटीएफको ग्रे लिस्टमा परेको हो। ग्रे लिस्टमा रहँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप शुल्क, बैंक ग्यारेन्टीमा कठिनाई र देशको साखमा नकारात्मक असर पर्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित एपीजीको इन्टरनेशनलको अपरेशन रिभ्यू ग्रुपको छलफलमा नेपाललाई ग्रेड लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाउनुभयो। अहिलेको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल भएको बताउँदै नयाँ सरकार गठनपछि सुशासनका प्रयासहरू भएको दावी पनि उहाँले गर्नुभएको छ। नेपालको चिया निर्यातमा भारतले गरेको अवरोध तत्कालका लागि हटेको छ। भारतको टी बोर्डले मे 1 लागू गरेको अनिवार्य परीक्षण सम्बन्धी स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजुरमा संशोधन गर्दै घरेलु बिक्रीका लागि लैजाने चियालाई अनिवार्य परीक्षण नगरे हुने जनाएको छ। यो सँगै नेपालको चिया निर्यात पुनः खुलेको हो। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव कुमार गुप्ताका अनुसार अब नेपालबाट बिना अवरोध चिया भारत जाने भएको छ। गएको वैशाख 18 गतेदेखि लागू भएको नयाँ नियमले हरेक ट्रकको अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो ढिला सुस्तीका कारण नेपाली चिया उद्योगी निर्यातकर्ता तथा किसानहरू समस्यामा परेका थिए। भारतीय टी बोर्डको नयाँ व्यवस्था अनुसार पुनः निर्यातका लागि लैजाने चियामा भने परीक्षण अनिवार्य नै रहनेछ। नेपालबाट भारत निर्यात हुने सबैजसो चिया घरेलु बिक्रीका लागि हुने भएकाले यो संशोधनले उद्योगलाई ठूलो राहत दिएको छ। नेपालमा अहिले साना ठूला गरी झण्डै 120 चिया उद्योग सञ्चालनमा छन् र 50-60 हजार मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्। अघिल्लो वर्ष मात्रै 4.75 अर्ब रूपियाँ बराबरको चिया निर्यात भएको थियो। काभ्रेको नवबुद्ध नगरपालिकामा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। वडा नम्बर दुईमा रहेको 26 वाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरेको प्रयोगशाला परीक्षणमा बर्ड फ्लू प्रमाणित नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ। मरेका कागहरूमा बर्ड फ्लूसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले नमूना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाएको थियो। प्रयोगशालाले सार्वजनिक गरेको परीक्षण प्रतिवेदन अनुसार बर्ड फ्लू पुष्टि भएको हो। बर्ड फ्लू पुष्टि भएसँगै नगरपालिकाले यसबाट हुन सक्ने सम्भावित क्षति र जनस्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि नगरवासी र सरकारवालाहरूमा उच्च सतर्कता अपनाउन अपील गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333-493-555।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। चितवनमा गएको साउनपछि 13 जनामा औलो अर्थात मलेरिया संक्रमण पुष्टि भएको छ। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि अस्पताल पुगेका 3,093 जनाको नमूना परीक्षणका क्रममा 13 जनामा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार संक्रमितहरू सबै विदेशबाट आएका बिरामी हुन्। एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ। रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेसरी दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ। औलो संक्रमित लामखुट्टेको टोकाईबाट यो रोग सर्दछ। घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फूल पार्ने ठाउँलाई पुर्ने, सुद्धा झोलभित्र सुत्ने जस्ता कार्य गर्नु आवश्यक रहेको केसीले बताउनुभयो। अब विदेशको खबर। चीन र रूसले व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौताहरू हस्ताक्षर गरेका छन्। चीनीय राष्ट्रपति शी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्न 20 भन्दा धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ। दुई नेताले बहुध्रुवीय विश्व व्यवस्थाको घोषणा पत्रमा पनि हस्ताक्षर गर्नुभएको हो। रूसी राष्ट्रपति पुटिनको 2 दिने चीन भ्रमणका क्रममा बेजिङमा यी सम्झौताहरूमा हस्ताक्षर भएको हो। यस्तै बेजिङमा वार्ताका क्रममा शी र पुटिनले दुई देश बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण गर्नुभएको छ। यद्यपि परियोजनाको बारेमा कुनै विवरण वा यसको सम्पन्नताको बारे समयसीमा सार्वजनिक भएको छैन। चीनीय र रूसी राष्ट्रपतिले पछि आफ्नो निजी चिया बैठकमा युक्रेन, इरान र अमेरिकासँगको सम्बन्ध लगायत अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्ने खबरमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको 1 हप्ता नपुग्दै रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। शीसँगको शीर्ष वार्ताका लागि पुटिन हिजो बेजिङ पुग्नु भएको हो। भेटमा चीनीय राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अझ प्रगति र तीव्र विकासको नयाँ चरणमा प्रवेश गरेको बताउनु भएको छ। यस्तै रूसी राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको उल्लेख गर्नुभयो। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा नेपालले अमेरिकालाई 170 स्कटल्याण्डले अमेरिकालाई 170 रनको लक्ष्य दिएको छ। किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 रन बनाउँदा अल आउट भयो। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याएको अमेरिकाले ताजा अवस्थामा 26 ओभर 1 बलमा 4 विकेट गुमाएर 157 रन बनाएको छ। किर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। श्रीलंका श्रृंखलाको अन्तिम खेलमा पर्सि नेपाल र अमेरिका बीच खेल हुनेछ। लीग टू तालिकामा स्कटल्याण्ड 31 खेलमा 38 अङ्क सहित शीर्ष स्थानमा छ। अमेरिका 26 खेलमा 36 अङ्क सहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अङ्क सहित पाँचौं स्थानमा रहेको छ। यस्तै खेल खबरमै पाकिस्तानसँगको दुई खेलको टेस्ट श्रृंखला क्रिकेट श्रृंखला घरेलु टोली बंगलादेशले क्लीन स्वीप गरेको छ। दोस्रो टेस्टमा पाकिस्तानलाई 78 रनले हराउँदै बंगलादेशले इतिहास रचेको हो। बंगलादेशले पहिलो पटक घरेलु मैदानमा टेस्ट श्रृंखलामा पाकिस्तानलाई क्लीन स्वीप गरेको हो। बंगलादेशले दिएको 437 रनको लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो पारीमा पाँचौं दिनको पहिलो सत्रमा 358 रन बनाउँदा अल आउट भयो। दोस्रो पारीमा बंगलादेशले 390 रन बनाएको थियो। यो जितसँगै बंगलादेश विश्व टेस्ट च्याम्पियनशीप डब्ल्यूटीसी तालिकामा पाँचौं स्थानमा उक्लिएको छ। पाकिस्तान आठौं स्थानमा यथावत छ। बंगलादेशको जीतले भारत डब्ल्यूटीसी तालिकाको छैठौं स्थानमा झरेको छ। तालिकामा अस्ट्रेलिया शीर्ष र न्यूजील्याण्ड दोस्रो स्थानमा छन्। चार भन्सेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकार प्रभावहीन र कमजोर बन्दै गएको प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण। मन्त्रीहरू सदनमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईको आपत्ति। सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकिँदा नेपाल कालो सूचीको जोखिममा। हर सम्भव प्रयास गर्ने अर्थमन्त्री ग्वागलेको प्रतिबद्धता। भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने। चीन र रूस बीच व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौतामा हस्ताक्षर। दुई देश बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण। र आईसीसी विश्वकप लीग टूमा अमेरिका स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याउँदै।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
7: के छ हो दुर्नुस भाइ, भाले बोकेर कता
8: भाकल?
7: के को भाकल हौ?
8: सुन्तलीको जिउमा दाग आएर हातखुट्टा पनि जाम जाम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चाडैन।
7: यस्तो पनि हुन्छ?
8: भाडा हिँड्ने न ल हेर्नेस् त।
7: यो त कुष्ठरोगको लक्षण जस्तो छ।

0: शरीरमा यस्तो रातो चुच्चो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नु। यो देउताको होइन, किटाणुको करामत हो।
1: भाकल साकल छोडौ दुर्मु, उहाँले भने आफै जता र औषधि खान थालिहाल्नु पर्छ के?
2: कुष्ठ रोगको समयमै उपचार गरौ, अङ्गभङ्ग हुनबाट बचौं, बचाऊ।
3: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन हो।
5: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: पुस्तक बैग अफ द ईयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: पाल्पा भैरव मेडिकल हल बुटवल को अत्यंत जरूरी सूचना।
2: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
2: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
1: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र?
5: बिरामी भएर बस्न खाना छैन,
4: हस्पिटल भेटिने होइन।
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
7: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेसनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
6: 24 घण्टा सेवा उपलब्ध छ।
7: नभुल्नुहोला 100 रुपियाँ।
8: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगन्दा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076-550-200, मोबाइल 98570055138।
9: ए रुक रुक रुक,
10: के भयो, किन कराएको यस्तो?
9: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
11: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
9: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
12: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1 2 3 हास डायल गरी वा एनसेल एपमा गइ लिनुहोस्। एनसेल नेपालकै लागि।

0: के हो यार आफ्नै लागि पटाएको चाहिँ के हो सधैँ यस्तै गर्छ भने
1: ल अब त्यस्तो होइन के त्यही लागि पठाएको होइन मैले
0: हेरियो ब्रो त थाहा छैन मलाई त्यो नेटी ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो त्यही लागि पठाएको

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: इन्सिनमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिनमा अब मात्र 799 मै सबै अनलिमिटेड
3: आजै यो सुपर डायल प्याक एस्ट्रिक 1-3 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
4: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि के हो
5: हेर न भतिज म त पायल्स भएर निकै समस्यामा पो छु त दिशा गर्दा मासु बाहिर निस्किन्छ रगत पनि आउँछ अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि
6: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ
7: हाम्रा सेवाहरू पायस मलद्वारमा मासु पलाएको दिशा बस्दा रगत देखिने चिलाउने फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने भिप निस्कने फिसर मलद्वारमा चिरा परेको दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने
6: महिलामा हुने समस्या महिनावारी गडबडी सेतो पानी बग्ने तल्लो पेट दुख्ने आङ खस्ने यौनाङ्ग चिलाउने बाझ उत्पन्न तथा यौन चाहना नहुने पुरुषमा हुने समस्या

0: त्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा। पुरानो भन्दा पुरानो बात, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार।
1: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श।
0: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा। प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी, कुकुब आयुर्वेद औषधालय, बारदिन्द 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-15291।
1: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
2: सुन्नु न,
3: भन न भन,
2: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
3: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
2: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
3: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
2: तौलिहवा रोड पश्चिम पट्टि एन्सेल टावर भएको ठाउँमा।
3: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षी कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा। प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी। मोबाइल 98215-90095, 98575-56095 र 98174-52311।

0: गुप्ता नर्सरी ड्राइभर टलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् डिप बोर्डिङ हाई स्कुल, बुटोला, सुखा नगर। फोन 071-534-570, 531-354 र 535-570। डिप भनेकै उज्यालोको प्रतीक।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 4 बज्यो।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन हो।
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
5: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
6: सुन्नुहोस् त,
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
8: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
7: अनुरोधक
9: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 98470383438 तथा समस्त वन उपभोक्ता समिति परिवार।

0: कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
3: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
2: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि। छिटो ल्याऊ न।
3: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
2: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
3: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
2: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
3: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
4: सर्पबाट टाढा रहनुहोस्। सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान, जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट सुरु गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
8: अब तपाईँ सामुदायिक रेडियो बुद्ध आवाजबाट सुन्न सक्नुहुनेछ विभिन्न फिल्मी गीतहरू।
9: तपाईँ यहाँ एंगेजमेन्ट गर्दै हुनुहुन्छ, तपाईँको एंगेजमेन्टको यो खबर सुनेर तपाईँको एक्स मुटुमा आक्रमण भएर परमधाम गयो।
10: कुन चाहिँ एक्स?

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: के भयो, किन कराएको यस्तो?
2: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
7: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
6: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठी गर्खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
7: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
6: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
8: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसियु तथा एनआइसियु सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97-464-0-2490। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
9: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
10: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
9: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
11: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
9: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
11: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
9: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
11: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
9: नसा तथा मनोरोग विशेषज्ञ सेवा
11: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
9: फिजियोथेरापी विशेषज्ञ सेवा
11: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
9: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
4: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो
5: हेर न भतिज म त पाल्स भएर निकै समस्यामा पो छु त दिशा गर्दा मासु बाहिर निस्किन्छ रगत पनि आउँछ अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि
2: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ
6: हाम्रा सेवाहरू पायस मलद्वारमा मासु पलाएको दिशा बस्दा रगत देखिने चिलाउने फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउ छाउमा ससाना घाउ खटेर आउने भित निस्कने फिसर मलद्वारमा चिरा परेको दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने
2: महिलामा हुने समस्या महिनावारी गडबडी सेतो पानी बग्ने तल्लो पेट दुख्ने आङ खस्ने यौनाङ्ग चिलाउने मासु पर्न तथा यौन चाहना नहुने पुरुषमा हुने समस्या शीघ्र पतन उत्तेजनामा कमी यौन दुर्बलता यौन चाहना नहुने पेट सम्बन्धी समस्या ग्यास्ट्राइटिस ग्यास्ट्रिक अल्सर गानोगोला अपच कब्जियत आइबियस जन्डिस मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा पुरानो भन्दा पुरानो बाथ युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको हात खुट्टा झमझमाउने अत्याधिक पोल्ने सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार
6: छाला सम्बन्धी समस्या नयाँ तथा पुरानो एलर्जी अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो दुबी छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श
2: दैनिक बिएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय बारजिन्द चार बुद्ध चोक कपिल वस्तु मोबाइल 9847764066 र 9

रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील। सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

पर्ने हो कि आफै बुझिए जाने, मुख खोल्न पर्ने हो कि आफै बुझिए जाने, रामै राजा थिए र पछि त

0: काशी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्र भित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसीई ग्रेड सिक्सको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
1: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071-535-962, मोबाइल नम्बर 98-671-09-146, 98-570-59-158, 98-475-51-800 र 98-86-84-976।
2: एभरेस्ट सदैव उच्च।
3: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् डिप बोर्डिङ हाई स्कुल बुटोलाट सुखा नगर, फोन 071-534-570, 531-354 र 535-570। डिप भनेकै उज्यालोको प्रति।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: यति बेला साँझको 5 बज्यो।
6: के छ हो धनुष भाइ, भाले बोकेर कता? के को भाकल हो?
7: सुन्तलीका जिउमा दाग आएर हात खुट्टा पनि झन्झम गर्छ भन्छ। जान्नेलाई के खाएको, देउताकै श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चलाउन।
6: यस्तो पनि हुन्छ? यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो खुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लोटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्। यो देउताको होइन, कीटाणुको करामत हो।
8: कुष्ठरोगको समयमै उपचार गराउँ, अङ्गभङ्ग हुनबाट बचाउँ।
9: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: नेपाल सरकार, विज्ञापन हो।

0: पत्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपाल का साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौं मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: यो संसारको जित कसैको हार त कसैको जित,
2: उमङ्ग कतै कहीँ वेदना बाँकी अझै छ हामी जाग्न।
3: जागृति जागृति।

नमस्कार। रेडियो नाटक श्रृंखला जागृति सुन्नको लागि रेडियो सेट नजिकै रहनु भएको सम्पूर्ण तपाईलाई जागृति युनिटको तर्फबाट हार्दिक स्वागत छ। आज पनि अर्को नयाँ श्रृंखला लिएर हामी उपस्थित भएका छौं। यस श्रृंखलामा जानुभन्दा पहिला हामी एकैछिन गत हप्ताको अंकलाई फर्केर हेरौं। प्याउली र हरिकला विपन्न परिवारका गाउँली केटीहरू हुन्। जब जब यौवन अवस्थामा पुग्दै जान्छन् तब तब उनीहरूको रहर इच्छा र आकांक्षाहरू बढ्दै जानु कुनै नौलो कुरा भएन। तर लाउलाउ र खाउखाउको उमेरमा पनि न त कहीँ जानु छ, न त मिठो मसिनो नै खान पाउनु छ, न त मनपर्दो एकसर लुगा लगाउन पाउनु छ। रात दिन घर गोठ वनपाखा र पानी पँधेरो धाउनु मात्र उनीहरूको दिनचर्या बनेको छ। तर एक दिन गाउँकै एउटी केटी माइली, जो पहिला अत्यन्त गरीब परिवारकी थिए तर पछि विदेश गएर तीन वर्षपछि आउँदा प्रशस्त धन सम्पत्ति र गर गहना कमाएर आएको कुरा थाहा पाएपछि उनीहरूलाई पनि त्यसरी नै धन कमाएर गरिबीबाट सधैँको लागि मुक्ति पाउने इच्छा हुन्छ र दुवैजना माइलीलाई भेट्न जान्छन्। यता माइलीले विदेशमा हुने मौज मस्ती र प्रशस्त पैसा कमाउन सकिने कुरा बताएपछि उनीहरूलाई पनि गइहाल्न पाए हुन्थ्यो झै लागेर आउँछ। अझ माइलीले विदेश जाँदा लाग्ने पैसा आफूले सहयोग गरिदिने र पछि उनीहरूले कमाएपछि फिर्ता लिने कुरा गर्छ अनि विदेश जाने कुरा कसैलाई पनि नभन्नु भने वाचा पनि गराउँछ। माइलीको सल्लाह अनुसार इन्डियाबाट जहाज चढ़ी विदेश जाने सुरले घरमा थाहै नदी प्याउली र हरिकला घरबाट निस्कन्छन्। उता छोरीहरू हराएपछि दुवै परिवारमा खैला बैला रुवावासी मच्चिन्छ। त्यसै क्रममा गाउँका एकजना मास्टर साहबले सम्झाइ बुझाइ गरी आफूले सकेसम्म खोजखबर गरिदिने विश्वास दिलाउँदै त्यसै दिन नजिकैको प्रहरी कार्यालयमा गई जाहेरी दिने कुरा गर्दै बिदा हुन्छन्। यत्तिकैमा गत हप्ताको भाग विश्राम भएको थियो। अब अगाडि के हुन्छ त्यो जान्नको लागि लागौं हामी रेडियो नाटक श्रृंखला जागृतिको यो नयाँ भागतर्फ।

0: बाबु, ए बाबु, सन्तोष
1: किन रामा?
0: हेर न, पेउलीका बा निकै बिरामी भएछन् रे, बुढो मान्छे, त्यसै त पहिलेदेखि रोगी मान्छे हुन् बिचरा। त्यसमाथि छोरी घर छोडेर हिँडेपछि त न खाना पिनाको चाँजो मिल्यो, न त हेरचाह गर्ने मान्छे कोही छैन। अझ त्यसमाथि घरको सारा काम त्यही बुढो शरीरले नै गर्नुपर्ने।
1: हो त नि आमा, बिरामी हुनुहुन्छ भन्ने त सुनेको थिएँ, तर भेट्न जान पनि भ्याएको छैन। धन्न उपकार गर्ने मास्टर साहब हुनुहुन्छ, नत्र कुन बिजोग हुने थियो। अस्ति आएर गोठाला गाई बस्तु सबै बेचिदिनु भएछ।
0: अनि दिदीहरूको

0: पत्तो लाग्यो त?
1: ओहो, केही पत्तो लागेन आमा। मास्टर साहबले नै आत्तिएर मात्र हुँदैन, म प्रयास गरौँला भन्नुभएको थियो। यतै गएको भन्ने थाहा भए पो खुन्न सजिलो हुन्थ्यो।
0: आज ठ्याक्कै एक महिना भयो घर छोडेको। कहाँ गएका होलान्, कोसँग गएका होलान्? कमसे कम जाने नै सुरु भएपछि यहाँ गयौं भनेर खबर मात्र पठाइदिएको भए पनि त पीर त हुने थिएन। यो उमेरमा आएर छोरीले यस्तो पीर पार्ली भनेर सोचेकी पनि थिइन।
1: के गर्ने त आमा, यो घरको दुःखबाट छुटकारा पाउनेकै लागि हिँडेका त होला नि। पीर नगर्नुहोस् भो, हामीले मात्र एक करोड पीर गरेर के हुन्छ र? दिदीलाई हाम्रो माया लाग्ने भए त पक्कै केही न केही खबर त पठाउँथ्यो होला नि। अह, बरु म एकचोटि माइला बालाई भेटेर आउँछु।
0: ए, कुरै कुरामा भोसुक्कै बिर्सेछु। बुढो मान्छेले कति दिन भयो खाना नखाएको पनि, अलिकति नरम भात बनाइदिएकी छु अनि माना एक दुध तताइसकेकी छु। लगेर खाना दे त।
1: हुन्छ, दिनुहोस् न त।
0: बाबु लाइ खाना, अनि फर्कदा एकचोटि मास्टर बाबु कहाँ पसेर आइजा है।
1: हुन्छ हुन्छ। ए आमा, त्यो मेरो एक जोड लुगा धोइदिनुहोस् न है।
0: ए ल ल।
1: माइलवा माइलवा।
2: ए सन्तोष, ल आइज बाबु। म त एक्लै बस्दा बस्दा निसासतिर मर लागे बाबु। खै, म त त्यही छोरीको पिरै पिरले मर्छु कि क्या हो।
1: त्यस्तो त नभन्नुहोस् न माइलबा, एक दिन न एक दिन केही पत्तो त लाग्ला नि। अलिकति मात्र केही पत्तो लागे त जहाँ भए पनि त ल्याइहाल्छु नि।
2: खै बाबु, महिना दिन भइसक्यो तैपनि टुक्क आइपुग्छ कि भन्दै बाटोतिर आँखा लाउँदै बस्ने गर्छु। अब त आश पनि मर्यो मेरो त।
1: अनि अहिले हजुरलाई कस्तो छ नि?
2: हिजो मास्टर बाबुले ओखती ल्याएर खाना दिनुभयो, आज त अलि बिसेक भएर उठेर बसेको छु बाबु।
1: माइलबा, आमाले हजुरलाई भनेर जाउलो र दुध पठाइदिनु भएको छ, यो खानुहोस् त।
2: भो बाबु भो, पटक्कै अन्न भनेपछि हेर्नै मन लागेको छैन। कर नगर बाबु भो, म खानै सक्दिनँ कि। बुहारीलाई दुःख नगर भन्देऊ न है। अब खाना पठाइहालिछन्, अब मैले खान सक्दिनँ, दुःख नमान है बाबु, त्यही भन्देऊ आमालाई।
1: अह हुन्न माइलबा, हजुरले पानीसित निलेर भए पनि खानै पर्छ। जिउनु त भइहाल्यो, किन पिर गरेर ज्यान सुगाउने।
2: बाबु सन्तोष, किन यति विधि कर गर्छस् हँ? म बुढो बाँचेर पो के हुन्छ र? तिमीहरूको माया पाएको छु, बेला बेलामा हेरेकै छौ क्या रे? भो, मलाई खानै मन छैन सन्तोष, म खान्न के।
1: माइलबा, उसो भए मलाई छोरै नभन्नुहोस्। यदि छोरो भन्ने हो भने तपाईँले यो खानेकुरा खानै पर्छ। दिदी खुन्ने काम त मेरो भयो।
2: बाबु।

0: एक त वृद्ध शरीर, त्यसमाथि सुर्तै सुर्ताले गर्दा समयमा खानपिन नै नगरेपछि त रोगले ग्रस्त बनाइहाल्छ नि। असाध्यै मैले एउटा कुरा थाहा पाएकोले तपाईँलाई बताऊ भनेर आएको। सन्तोषको घरमा पनि जानु पर्ला भनेको थिएँ, यही भेट भयो, राम्रै भयो।
1: के कुरा थाहा पाउनु भयो र सर?
0: हाम्रै प्याउली र हरिकलाको बारेमा।
2: होइन, के थाहा भयो उनीहरूको बारेमा बाबु?
0: उनीहरू तल कटरे कान्छाकी छोरी माइली छ नि, त्यो विदेशबाट आएकी हो, त्यसैको साथ लागेर विदेश जाने भनेर इन्डियातिर गएका रहेछन्।
1: कसले भन्यो सर?
0: हुन त त्यति भरपर्दो मान्छे त होइन, तैपनि हावा नचली पात हल्लिँदैन भने चाहिँ केही न केही वास्तविकता नभइकन पक्कै यो कुरा निस्केन। यिनीहरू घरबाट हिँड्नुभन्दा अघि पनि माइली कहाँ गएका रहेछन्, इमानेर बखतेले देखेका रहेछन्। जुन दिन यिनीहरूले घर छोडे त्यही दिन बिहान माइली पनि हिँडेकी रहेछ।
2: मास्टर बाबु, साथमा चार पैसा पनि थिएन, कसरी विदेश जान सक्थे र तिनीहरू?
0: हो, त्यही त कुरा छ दाई। यदि उसले सहयोग गरेर साँच्चीकै विदेश लैजाने भए त घर सल्लाह गरेर राम्रैसँग लैजान्थे नि, कसैलाई केही नभनिकन राता रात लगेपछि पक्कै पनि राम्रो नियतले लगेको त हुँदै होइन दाई।
1: उसो भए के गर्न लागेको होला त सर?
0: उद्देश्य जे पनि हुन सक्छ बाबु, सुनेका छैनौ कतिपय दलालहरूले विदेश लैजाने भनेर पैसा जति खाइदिएर आफू भाग्ने र उनीहरूलाई बम्बईमा लगेर अलपत्र पार्ने गरेका हुन्छन् भने कतिले लगेर बेच्ने पनि गर्छन् बाबु।
1: कति हाम्रा दिदीहरू पनि यति फन्दामा त परेनन् सर।
0: जहाँसम्म लाग्छ उसले यिनीहरूलाई त्यही गलत मनसायले नै लगेको हुनुपर्छ।
1: सर मलाई त झन् डर लाग्न थाल्यो, अब केही गर्ने उपाय छैन सर?
0: त्यसरी नआत्तिन सन्तोष, हरेक समस्याको समाधान हुन्छ, तर कुनै उपाय सजिला हुन्छन् कुनै चाहिँ गाह्रो हुन्छ। यो कुरा थाहा पाएपछि म आजै प्रहरी कार्यालयमा गएर एउटा चिठी लेखाएर ल्याएको छु।
1: कस्तो चिठी सर?
0: इन्डियाको पुलिसलाई केटीहरू खोजतलास गर्न सहयोग गरिदिनु भनेर लेखेको चिठी, अनि मैले एक दुईजना साथीहरूलाई पनि भेटेर आएको छु। ती साथीहरूले बम्बईका वेश्यालयमा बेचिएका थुप्रै चेलीबेटीहरूलाई फर्काएर ल्याउन सफल भएका छन्। उनीहरूले पनि मलाई पूरा सहयोग गर्ने बाटा दिएका छन्।
2: अब उनीहरूले मात्र त्यो काम गर्दैनन् र मास्टर बाबु?
0: उनीहरूको मात्रै भर परेर त कहाँ हुन्छ र दाई, त्यसको लागि हामी पनि स्वयं तात्नु पर्छ नि।
2: अब हामी कुवाको भ्याकुत जस्तो गाउँबाट कहिले बाहिर ननिस्केको मान्छेले कसरी त्यत्रो काम गर्न सकेला र खै?
0: ल माइल दाई पनि, तपाईँले त्यो काम गर्न सक्नुहुन्छ भनेर मैले कहाँ भनेको छु र? उनीहरूको सहयोग लिएर म आफै जान्छु पो भनेको त।
1: उसो भए कहिले जाने सर? बरु सरसँग म पनि जान्छु न।
0: हेर सन्तोष, म पनि स्कुलतिर बिदा मिलाउनु पर्यो, एक दुई दिनको कुरा भएन, महिना दिन पनि लाग्न सक्छ। फेरि तिमी गएर के गर्छौ र? खर्च पनि त हेर्नु पर्यो, त्यसैले तिमीले यहाँ माइला दाईको र आफ्नो घरतिरको हेरचाह गर, मैले एकजना जाने बुझेको साथी लिएर जान्छु, अनि जे जे गर्नुपर्छ गरौँला। बरु खोज्न सक्छौ भने एक दुई हजार रुपियाँ चाहिँ मलाई पुग्न देऊ है।
1: हुन्छ सर, के पर्छ कसो पर्छ भनेर एउटा खसी बेचेको पैसा 2500 जति घरमै छ, अहिलेलाई त्यही पैसा ल्याउँछु सर, हुँदैन र?
0: 500 जति घरमै राख, खर्च पनि चाहिएला, त्यो 2000 चाहिँ लिइदेऊ। अनि यहाँ पनि अस्ति भैँसी बेचेको पैसा छ, त्यति भएपछि पुगिहाल्ला। म चाहिँ 2-4 दिनभित्र छुट्टीको चाँदो पाँदो मिलाएर लागिहाल्छु।
2: मास्टर बाबु कति दुःख गर्नुहुन्छ हाम्रो लागि, खै कुन जुनीमा तिर्न सकिएला यो ऋण?
0: के कुरा गर्नुभएको माइल दाई, छिमेकी भनेको जिउँदाको जन्ती र मर्दाको मलामी भन्छन्। छिमेकमा परेको बेला आफूले सकेको सहयोग गरिएन भने के को छिमेकी, अनि मान्छे भएको के साथ कि कसो सन्तोष?
1: त्यो त हो नि सर, तर हामीले सरलाई कहिल्यै केही सहयोग गर्न सकेको छैन।
0: धत् लाटा, मलाई तिमीहरू सहयोग गर्नुपर्ने बेला पनि त आएको छैन नि। सहयोग गर्ने भन्दैमा दिनौ सहयोग गर्न सकिन्छ र असाध्यै मलाई एक ठाउँ नग्गै नहुनेछ, त्यसैले म अहिले जान्छु पनि।
2: हुन्छ बाबु, हुन्छ ल, राम्रोसँग जानु होला।
1: हुन्छ सर।
0: ल त माइलले, म गएँ है त।
2: हस् त, हुन्छ।
1: माइला बा, हजुर पनि अब आराम गर्नुहोस्। घर घर आमालाई पनि यो कुरा सुनाउनु पर्यो, अनि अलिकति काम धन्दा पनि गर्नु छ, म पनि जाउँ क्यारे।
2: हुन्छ छोरा, यसो बेलामा आउँदै गर है, केही खबर पाइस भने मलाई पनि सुनाउनु।
1: आइहाल्छु नि माइलो बा, बस्नुहोस् है त।
2: ल बाबु।
3: नाटक लेखन थियो सुशीली कला समूह पञ्चनगर नवलप्रासी। यस अङ्कको बाँकी भाग हामी अर्को हप्ता ठिक यसै समयमा प्रस्तुत गर्नेछौं। श्रोता, यहाँहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो टीडब्ल्यूआर नेपालबाट सञ्चालित रेडियो कार्यक्रम जागृती। यसको बाँकी अंश हामी अर्को कार्यक्रममा सुनाउनेछौ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? आफ्नो सुझाव, सल्लाह र अनुभव भएमा साथै अधिक जानकारीको लागि हामीलाई पत्र लेख्न सक्नुहुनेछ। पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकारको छ: कार्यक्रम जागृति, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल एड्रेस twrnepal@yahoo.com, अनि 9847035679 एसएमएस पनि गर्न सक्नुहुनेछ। तपाईँहरूको सुझाव, पत्र, इमेलको प्रतीक्षा गर्दै आजलाई हामी बिदा चाहन्छौ। अर्को समय यही मिटर बेन अनि यही समयमा पुनः भेट्नेछौ। तबसम्मलाई नमस्ते अनि बाई बाई।
4: किन आँखा मिचेको मिचे गरेको?
5: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाएपछि क्या हो?
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
5: बुझेँ।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
8: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चालू आर्थिक वर्ष मधेस प्रदेशको आर्थिक वृद्धि दर 1.5% भन्दा कम हुने अनुमान। बागमतीमा झण्डै 5.5%। प्रदेश र पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती।
0: कृषि क्षेत्रमा वर्षेनी बजेट बढे पनि उत्पादन घट्यो। भारततर्फ चिया निर्यातको अवरोध हट्यो। अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने।
1: कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि शुरू गर्न सरकारको निर्देशन। एसईको नतिजा चाँडो प्रकाशन भएकोले 11 कक्षाको पढ़ाई पनि चाँडै शुरू हुने।
0: चीनले अमेरिकी कम्पनी बोइङबाट 200 विमान किन्ने। दुवै पक्षले कम्तीमा 30 अर्ब डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क हटाउने प्रयास गर्ने।
1: र आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीको उल्लेख्य सुधार। आईसीसी विश्वकप लीग 2 अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हरायो।
2: काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 551-990 सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्ष 2082/83 मधेस प्रदेशको आर्थिक वृद्धि दर 1.31% मात्र हुने अनुमान गरेको छ। कार्यालयले आज सार्वजनिक गरेको प्रादेशिक आर्थिक तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 4.43% आर्थिक वृद्धि दर हासिल गरेको मधेसमा यो वर्ष ठूलो गिरावटको सम्भावना देखिएको हो। यो वर्ष राष्ट्रिय औसत वृद्धि दर भने 3.85% हुने प्रारम्भिक अनुमान छ। कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी बागमती प्रदेशको आर्थिक वृद्धि दर 5.40% र गण्डकीको 5.01% रहने अनुमान छ। यसै गरी कोशीको 3.31, लुम्बिनीको 2.87, कर्णालीको 2.94 र सुदूरपश्चिमको 3.38% वृद्धि दर हुने अनुमान छ। राष्ट्रिय अर्थतन्त्रमा योगदानका हिसाबले बागमती प्रदेश सबैभन्दा अगाडि छ। यस वर्ष देशको कुल गृहस्थ उत्पादन 66 अर्ब अनुमान गरेकोमा एक्लो बागमतीले मात्रै 36.7% हिस्सा ओगट्नेछ। प्रति व्यक्ति आयतर्फ पनि बागमती र मधेसमा ठूलो अन्तर देखिएको छ। बागमतीको प्रति व्यक्ति आय 2,644 डलर सहित सबैभन्दा माथि रहँदा मधेस प्रदेशको 934 डलर सहित सबैभन्दा तल रहने अनुमान कार्यालयले गरेको छ। राष्ट्रिय औसत प्रति व्यक्ति आय 1,513 अमेरिकी डलर हुने कार्यालयको अनुमान छ।
1: संघीय सरकारले चालू आर्थिक वर्ष 2082/83 पनि वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेखेर चालू आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको 91.45% नबढ़ने गरी मात्र हस्तान्तरण गर्न निर्देशन दिएको हो। कार्यालयका अनुसार अर्थ मन्त्रालयले प्रदेश र पालिकालाई चौथो किस्ता हस्तान्तरण गर्दा चौथो किस्ताको 21.02% र कुल विनियोजनको 91.45% नबढ़ने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो। संघीय सरकारले आर्थिक वर्षको बीचमा विनियोजित अनुदान कटौती गर्दा यसले पालिका र प्रदेश सरकारको बजेट कार्यान्वयन प्रक्रियामै असर पुग्ने देखिन्छ।
0: निजी क्षेत्रले अर्थतन्त्रको संरचनागत सुधार गर्ने रूपान्तरणकारी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्रले दीर्घकालीन समृद्धि दिन नसक्ने भन्दै निजी क्षेत्रले खस्कदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न नीतिगत सुधारको माग गरेको हो। अहिले देशको औद्योगिक उत्पादन क्षमता 40% सीमित छ भने कुल पूँजी निर्माणमा निजी क्षेत्रको योगदान 4 वर्षमा 28% घटेर 16% झरेको छ। हरेक वर्ष कर नीति बदलिने प्रवृत्तिको अन्त्य गरी व्याख्यासहित एकल राजस्व संहिता र अधिकार सम्पन्न राजस्व बोर्ड गठन गर्नुपर्ने माग पनि निजी क्षेत्रको रहेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पहिलो पटक मिशन मोडका आधारमा काम अघि बढ़ाउने बताउनु भएको छ। नागरिकले भाषण होइन परिणाम खोज्ने भन्दै उहाँले कानूनी सुधार, संस्थागत उत्तरदायित्व र परिणाम मापनलाई केन्द्रमा राखेको बताउनुभयो। उहाँको अनुसार सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार, सामाजिक लगानी र बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धमा आधारित बजेट तयार पार्नेछ।
1: कृषि क्षेत्रमा सरकारको बजेट बढ़दै गए पनि उत्पादन र खेतीयोग्य जमीन भने घट्दै गएको छ। पछिल्लो एक दशकमा सरकारले कृषि बजेट प्रति वर्ष 10.7% बढ़ाउँदै लगेको छ। आर्थिक वर्ष 2070-71 21 अर्ब 40 करोड़ रहेको बजेट 2081-82 57 अर्ब 29 करोड़ पुगेको छ। तर उत्पादनको अवस्था भिन्न छ। मकै र गहुँको उत्पादनमा केही वृद्धि भए पनि धानको उत्पादन प्रति वर्ष 1% भन्दा कम मात्र बढ़ेको छ। कोदो र फापरको अवस्था झनै चिन्ताजनक छ। कोदोको उत्पादन प्रति वर्ष 22% र फापरको 17% घटेको छ। आर्थिक वर्ष 2081-82 नेपालले धान, चामल, मकै, कोदो र फापर आयातमा मात्र झण्डै 60 अर्ब रूपियाँ बाहिर पठाएको छ, जुन त्यही वर्षको कृषि बजेट भन्दा बढ़ी हो। खेतीयोग्य जमीन पनि घट्दो छ। 2068 कृषि गणनामा 25 लाख हेक्टर भन्दा बढ़ी रहेको खेतीयोग्य जमीन 2078 आइपुग्दा 22 लाख हेक्टरमा झरेको छ। 10 वर्षमा झण्डै 3 लाख हेक्टर जमीन कृषिबाट बाहिरिएको छ। विज्ञहरूका अनुसार 3 करोड़ जनसंख्यालाई धान्न झण्डै 70 लाख मेट्रिक टन धान आवश्यक छ, जसका लागि अझै 13 लाख मेट्रिक टन उत्पादन वृद्धि गर्नुपर्नेछ। बजेट र उत्पादन बीचको बढ़दो खाडल नेपालको खाद्य सुरक्षाका लागि गम्भीर चुनौती बन्दै गएको विज्ञहरू बताउँछन्।
0: यसैबीच नेपालको चिया निर्यातमा भारतले गरेको अवरोध तत्कालका लागि हटेको छ। भारतको टी बोर्डले मे 1 लागू गरेको अनिवार्य परीक्षण सम्बन्धी स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युरमा संशोधन गर्दै घरेलु बिक्रीका लागि लैजाने चियालाई अनिवार्य परीक्षण नगरे हुने जनाएको छ। यो सँगै नेपालको चिया निर्यात पुनः खुलेको हो। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव कुमार गुप्ताका अनुसार अब नेपालबाट बिना अवरोध चिया भारत जाने भएको छ। गएको वैशाख 18 गतेदेखि लागू भएको नयाँ नियमले हरेक ट्रकको अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो ढिलासुस्तीका कारण नेपाली चिया उद्योगी, निर्यातकर्ता तथा किसानहरू समस्यामा परेका थिए। भारतीय टी बोर्डको नयाँ व्यवस्था अनुसार पुनः निर्यातका लागि लैजाने चियामा भने परीक्षण अनिवार्य नै रहनेछ। नेपालबाट भारत निर्यात हुने सबैजसो चिया घरेलु बिक्रीका लागि हुने भएकाले यो संशोधनले उद्योगलाई ठूलो राहत मिलेको छ। नेपालमा अहिले साना ठूला गरी झण्डै 120 चिया उद्योग सञ्चालनमा छन् भने 50-60 हजार मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्। अघिल्लो वर्ष मात्रै 4 अर्ब 75 करोड़ रूपियाँ बराबरको चिया निर्यात भएको थियो।
1: सरकारले कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्राचार गर्दै असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्ने बारेमा जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 एसईको नतिजा प्रकाशन भइसकेकोले असार 1 गतेदेखि नै पढ़ाई शुरू हुने भनिएको छ। विगतमा नतिजा प्रकाशन हुन 3 महिनासम्म लाग्थ्यो, यसपालि भने 1 महिनामै नतिजा निकालिसकिएको छ। यसअघि असारमा नतिजा प्रकाशन गरेर साउनपछि मात्रै कक्षा 11 को पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष 1 महिना अघि नै पढ़ाई शुरू हुन लागेको हो। यसैबीच यो वर्ष एसईको ग्रेड वृद्धि परीक्षा पनि असार 1 गतेदेखि नै हुँदैछ।
0: चितवनमा गएको साउनपछि 13 जनामा औलो अर्थात मलेरिया संक्रमण पुष्टि भएको छ। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि अस्पताल पुगेका 3093 जनाको नमूना परीक्षण गर्दा 13 जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो। उहाँका अनुसार संक्रमितहरू सबै विदेशबाट आएका बिरामी हुन् रोग यो रोग लाग्दा ज्वरो आउने वा दिन बिराएर ज्वरो आउने टाउको बिस्तारी दुख्ने बान्ता हुने जाडो हुने कम्पन छुट्ने पसिना आएर ज्वरो घट्ने लगायतका लक्षण देखा पर्छन्। सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा देशमा बढ़िरहेको बेरुजु र यसको प्रभाव बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
8: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu samagharu ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Major ko pani lagisakeko cha. Major appliances, Major ko pani lagcha.
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
11: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
10: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
11: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चालू आर्थिक वर्ष मधेस प्रदेशको आर्थिक वृद्धि दर 1.5% भन्दा कम हुने अनुमान, बागमतीमा झण्डै 5.5% हुने, प्रदेश र पालिकाको वित्तीय सामान्यकरण अनुदान यस वर्ष पनि कटौती, कृषि क्षेत्रमा वर्षेनी बजेट बढ़े पनि उत्पादन घट्दो, भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने, कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि शुरू गर्ने सरकारको निर्देशन लगायतका खबर प्रस्तुत गरे।
1: शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समयसीमा नजिकै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास पर्याप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफको एसियाली एकाई एपीजीका प्रतिनिधिहरूले अर्थमन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालोसूचीमा पर्न सक्ने सम्मको चेतावनी दिएका छन्। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीहरूको बारम्बार सरुवा र समग्र प्रणालीको क्षमता अभिवृद्धि हुन नसकेको दुई प्रमुख विषयमा विशेष चासो देखाएको छ। नेपाल 2081 साल फागुन 9 गतेदेखि एफएटीएफको ग्रे लिस्टमा परेको हो। ग्रे लिस्टमा रहँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप शुल्क, बैंक ग्यारेन्टीमा कठिनाई र देशको साखमा नकारात्मक असर पर्छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित एपीजीको इन्टरनेशनल को अपरेशन रिभ्यू ग्रुपको छलफलमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाउनुभयो। अहिलेको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल भएको बताउँदै नयाँ सरकार गठनपछि सुशासनका प्रयासहरू भएको दावी पनि उहाँले गर्नुभयो।
0: आर्थिक पारदर्शिता र वित्तीय अनुशासनसँग प्रत्यक्ष जोडिएको बेरोजगारीको मात्रा झनै बढ़ेको छ। महालेखा कार्यालयले गएको शुक्रबार राष्ट्रपति समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन अनुसार देशको कुल बेरोजगार रकम झण्डै 7 खर्ब 55 अर्ब रूपियाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा 2.99% बढ़ेको हो। बेरोजगार भन्नाले सरकारी निकायहरूले नियम विपरीत खर्च गरेको, प्रमाण नपुगेको वा प्रक्रिया नपुर्याई गरेको भुक्तानले जनाउँछ। यसले सार्वजनिक वित्त व्यवस्थापनमा कमजोरी रहेको स्पष्ट संकेत गर्छ। यो वर्षको प्रतिवेदनले देखाएको बेरोजगारीको आकार केवल संख्या मात्र होइन, यो राज्यको आर्थिक अनुशासन र जवाबदेहितामाथि उठेको गम्भीर प्रश्न पनि हो। वर्षेनी बेरोजगारी बढ़दै जानुले सरकारी निकायहरूमा सुधारको गति सुस्त रहेको देखाउँछ। साथी हृदय रिमालले महालेखा परीक्षक कार्यालयका प्रवक्ता श्रीकुमार राईलाई वर्षेनी बेरोजगारी बढ़दै जानुको कारण के हो भनेर सोध्नु भएको छ।
12: अलिकति अब लेखा परीक्षण गर्ने, लेखा परीक्षण गराउने, सम्परीक्षण गराउने निकायहरूमा सम्परीक्षण गर्ने, लेखा परीक्षण गराइसकेपछि सम्परीक्षण गर्ने, प्रतिक्रिया दिने, यसलाई नियमित गर्ने, प्रमाणहरू चाहिँ अब जुटाउने, असुल उपमा चाहिँ अब अलिकति तदारुकता नदेखाउने भएको हुनाले चाहिँ यो अलिकति बढेको जस्तो देखिन्छ।
13: अब यो महालेखाले दिएको सुझावहरू मध्ये कति प्रतिशत कार्यान्वयन भएको अवस्था छ अहिले चाहिँ?
12: 8 प्रकारको चाहिँ अब सुझावहरू हुन्छन्। अब नियमित गर्नुपर्नेमा 57% जति बेरोजगार हुन्छन्। असुल उप गर्नुपर्नेमा यो पल्ट 37% छ। 35-37% असुल उप गर्नुपर्ने हुन्छ। त्यसकी चाहिँ लगभग 5.8% भनेको लगभग 6% उसमा छ। त्यो चाहिँ म्याद नआएको पेस्की भनेको चाहिँ कार्यक्रम सञ्चालन गर्नुपर्ने अवधि समाप्त भइसकेको अथवा ठेक्काको म्याद समाप्त भइसकेको, म्यादहरू चाहिँ अब नथपिएको त्यस्तो अवस्थामा चाहिँ पेस्कीहरू सकार नगरिएकोमा चाहिँ अब पर्छ। यी नै 3 क्याटेगोरीमा। र अर्को नीतिगत, अब जो अङ्क चाहिँ नखुल्ने चाहिँ नीतिगत चाहिँ अब हामीले सैद्धान्तिक बेहोरा भन्छौँ, सैद्धान्तिक बेरोजगारी भन्छौँ, सैद्धान्तिक बेहोरा पनि हामीले चाहिँ दिने गरेका छौँ होइन। 2 लाख योपल्ट हामीले लेखा परीक्षण गर्दाखेरि 2 लाख दफाहरू चाहिँ अब कोड गरेकोमा जम्मा 18,060 दफा मात्रै चाहिँ हाम्रो खर्चट भएको देखिन्छ। खर्च गरिएका खर्च शीर्षकहरू, बजेट शीर्षकहरू, अब रकमान्तर चाहिँ अब सीमाभन्दा बढी गरिएकाहरू त्यसमा पर्छन् कि।
13: अब यो लेखा परीक्षण प्रतिवेदन पछाडि कानुनी वा प्रशासनिक कारवाही वास्तवमै हुन्छ कि हुँदैन, अथवा त्यो रिपोर्टमै सीमित हुने अवस्था हुन्छ कि, अथवा त्यो महालेखाको क्षेत्राधिकारीभित्र पर्ने विषय हो अथवा होइन, के हुन्छ?
12: सरकारी स्रोत साधनहरूको चाहिँ अब ठुलो मात्रामा दुरुपयोग भयो भन्ने चाहिँ अब लाग्यो भने महालेखा परीक्षकलाई विभागीय कारवाहीको लागि लेखी पठाउन चाहिँ अब सक्ने लेखा परीक्षण ऐनले चाहिँ अब व्यवस्था गरेको छ। अर्को बाध्यकारी रूपमा चाहिँ लेखा परीक्षण ऐन अथवा संविधानले महालेखा परीक्षकलाई र महालेखा परीक्षक कार्यालयलाई यो बेरोजगार सम्परीक्षण गर्नै पर्ने भन्ने चाहिँ अब बाध्यकारी व्यवस्था चाहिँ गरेको छैन। तर आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संघको होस् या प्रदेशहरूको होस्, ती ऐनहरूले चाहिँ ती कानूनहरूले चाहिँ तोकिएको समय अवधिभित्र चाहिँ बेरोजगारको चाहिँ अब प्रतिक्रिया अथवा रेस्पोन्स गर्न पर्छ।
13: कस्ता क्षेत्रहरूमा, कस्ता निकायहरूमा अत्यधिक बेरोजगार देखिने अवस्था छ र सुधारका लागि के गर्ने?
12: अर्थ मन्त्रालयतिरको अब राजस्व आमदानी बाँध्नेदेखि लिएर कर छुटकाहरू कुराहरू चाहिँ अब अरबौं रुपियाँको कर छुटको चाहिँ अब कुराहरू छन् जो चाहिँ कानूनमा प्रष्ट लेखेको छैन, यकिन गर्नुपर्छ, त्यसलाई टुङ्ग्याउनुपर्छ भनेर हामीले लेख्ने गरेका छौँ। त्यतातिर प्रष्ट कानूनहरूको प्रोभिजन गर्नुपर्ने देखिन्छ भने यतातिर चाहिँ अब निर्माणसँग सम्बन्धित, खरिदसँग सम्बन्धित कामहरूमा ठेक्काको म्याद थपेर पनि मूल्य अभिवृद्धि गराउने, भेरिएसन अर्डर भन्छ होइन, मूल्य समायोजन गर्ने, यस्ताहरू अनावश्यक अनुत्पादक खर्चहरूमा पनि खर्च भएको देखिन्छ। र स्थानीय र प्रदेशहरूमा वितरणमुखी खर्चहरू चाहिँ देखिन्छ, तिनीहरूलाई चाहिँ नियन्त्रण गर्नुपर्छ। त्यसको लागि चाहिँ प्रष्ट भिजन चाहिँ र सहितको चाहिँ कानून नै चाहिँ अब बनाउनु पर्ने हुन्छ। र चुस्त दुरुस्त चाहिँ प्रशासनिक संयन्त्र भयो भने बेरोजगारहरू चाहिँ अलिकति न्यूनीकरण हुन्छ। सम्बन्धित प्रदेश सभाका लेखा समितिहरू र प्रतिनिधि सभाको लेखा समितिले महालेखा परीक्षकको प्रतिवेदनमाथि नियमित रूपमा चाहिँ छलफल गरेर टुङ्ग्याउनु पर्छ।
1: उहाँ हुनुहुन्थ्यो महालेखा परीक्षकको कार्यालयका प्रवक्ता श्री कुमार राई। नेपाल दर्पणमा खबरकै सिलसिला प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्दै आलोचना गरेका छन्। आज बसेको बैठकमा सांसद रिंगला यादवले उखु किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनुभयो। सांसद रिना उप्रेतीले सरकारले प्रेसमाथि अंकुश लगाउने खालका गतिविधि गरेको आरोप लगाउनुभयो। सांसद रिमा विश्वकर्माले छुवाछूत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गर्नुभएको छ। महँगी नियन्त्रण, सहकारी पीड़ितको बचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा आज दुईवटा विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पेश गर्नुभएको हो। दुईवटा विधेयक पेश भएसँगै अर्को बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिसामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
17: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
18: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
19: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
18: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। लगातार 2 दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 30.08 अंकले बढ़ेर 2754.48 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा होटल तथा पर्यटन, जलविद्युत समूहको सूचक 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 240 कम्पनीको शेयर बढ़ेकोमा 21 घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.08 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीका 1.06 करोड़ कित्ता शेयर 3.82 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: झन्डै 22 अर्ब रूपियाँ ऋणमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित रहँदा पर्यटन व्यवसायी निराश बन्दै गएका छन्। सन् 2023 जनवरीमा उद्घाटन भएको विमानस्थलबाट हिमालय एयरलाइन्सले गएको वर्ष पोखरा लासा नियमित उडान शुरू गरेको थियो, तर यात्रु संख्या कम भएको कारण देखाउँदै कम्पनीले 1 वर्षमै सेवा बन्द गरेको छ। पोखराको पर्यटन क्षेत्रमा झण्डै 6 खर्ब रूपियाँ लगानी रहेकाले व्यवसायीहरू भारत र चीनका प्रमुख शहरमा उडान शुरू गर्न सरकारसँग माग गर्दै आएका छन्।
1: बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खार्कुनाथ गाउँपालिकामा सीमा विवाद हुँदा भएको झडपमा घाइते भएका 4 जनाको हेलिकप्टर मार्फत उद्धार भएको छ। हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्कुनाथ गाउँपालिका 2 थालीका बासिन्दाले आक्रमण गरेका हुन्। आक्रमणमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर 3 वडा सदस्य पेमा गारा गुरूङ, उहाँकी श्रीमती लक्ष्मी गुरूङ, स्थानीय बासिन्दा मिनु कुंवर र नरबहादुर गुरूङ तथा प्रहरी चौकी बिछ्यामा कार्यरत प्रहरी सहायक हवलदार महेश धामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो।
0: काभ्रेको नमबुद्ध नगरपालिकामा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। वडा नम्बर दुईमा रहेको 26 वाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरेको प्रयोगशाला परीक्षणमा बर्ड फ्लू प्रमाणित भएको नगरपालिकाले निकालेको सूचनामा भनिएको छ। बर्ड फ्लू पुष्टि भएसँगै नगरपालिकाले उच्च सतर्कता अपनाउन अपील गरेको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। चीनले अमेरिकी विमान कम्पनी बोइङ 200 विमान खरिद गर्ने सम्झौताको पुष्टि गरेको छ। गत हप्ता बेजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच भएको भेटवार्तापछि चीनले अमेरिकाबाट विमान किन्ने भनिएको थियो। आज चीनको वाणिज्य मन्त्रालयले यस सम्झौता अन्तर्गत अमेरिकाले विमानको इन्जिन पार्ट पूर्जा आपूर्तिको सुनिश्चितता गर्ने बताएको बीबीसीले जनाएको छ। अमेरिका र चीन दुवै देश गएको वर्षको अक्टोबरमा रोक्न सहमत भएको व्यापार युद्धलाई कार्यान्वयन गर्न पनि सहमत भएको खबरमा उल्लेख छ। यसका साथै दुवै पक्षले कम्तीमा 30 अर्ब अमेरिकी डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क घटाउने प्रयास गर्नेछन्। ट्रम्पको चीन भ्रमणको केही दिनपछि सी जिनपिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरिरहेका बेला यो घोषणा आएको हो। यसैबीच चीन र रूसले व्यापार र प्रविधि सम्बन्धी 20 धेरै सम्झौताहरू हस्ताक्षर गरेका छन्। चीनिया राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देश बीचको व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ़ गर्न 20 धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ।
0: तेलले भरिएका दुईवटा चिनिया पानी जहाज हर्मू जलमार्गबाट बाहिरिएपछि अमेरिका इरान युद्ध चाँडै अन्त्य हुने आशा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध धेरै चाँडै समाप्त हुने बताउनु भएको छ भने उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्तामा प्रगति भइरहेको उल्लेख गर्नुभएको छ। साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको अनुरोधमा ट्रम्पले इरानमाथिको योजनाबद्ध सैन्य आक्रमण पनि रोक्नु भएको छ। अरब नेताहरूले सबै पक्षलाई स्वीकार्य सम्झौता हुने विश्वास दिलाएपछि यो निर्णय लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो सकारात्मक संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। विश्वको 20% धेरै तेल आपूर्ति हुने हर्मुज जलमार्ग युद्ध शुरू भएदेखि अवरूद्ध छ।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले उल्लेख्य सुधार गरेका छन्। घरेलु मैदानमा चलिरहेको लीग टू श्रृंखलामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले सुधार गरेका हुन्। एक दिवसीय ब्याटिङ वरियतामा आसिफ शेख 7 स्थान सुधार गर्दै 87 कुशल भुटेल 17 स्थान सुधार गर्दै 100 स्थानमा आइपुगेका छन्। यस्तै एक दिवसीय बलिङ वरियतामा सन्दीप लामिछाने 6 स्थान सुधार गर्दै 37 ललित राजवंशीले 16 स्थान सुधार गर्दै 54 दिपेन्द्र सिंह एरी 3 स्थान सुधार गर्दै 79 स्थानमा आइपुगेका छन्। यस्तै एक दिवसीय अलराउण्डर वरियतामा दिपेन्द्र 3 स्थान सुधार गर्दै 25 सन्दीप 3 स्थान सुधार गर्दै 68 ललित 12 स्थान सुधार गर्दै 74 गुलशन झा 15 स्थान सुधार गर्दै 87 स्थानमा आइपुगेका छन्।
0: आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर एक बलमा 4 विकेट गुमाएर भेटायो। त्यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गएको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 रन बनाउँदा अलआउट भयो। यो जितसँगै अमेरिका 27 खेलमा 38 अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्याण्ड 32 खेलमा 38 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। कीर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। श्रृंखलाको अन्तिम खेलमा पर्सी नेपाल र अमेरिका बीच खेल हुनेछ। लीग टू तालिकामा नेपाल 27 खेलमा 22 अंकसहित 5 स्थानमा छ।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे कोलकाताको इडेन गार्डन्समा शुरू हुनेछ। कोलकाता 12 खेलमा 11 अंकसहित तालिकाको 8 स्थानमा छ। कोलकाता प्लेअफ पुग्ने सम्भावना कायमै छ। प्लेअफ होडबाट बाहिरिसकेको मुम्बई 12 खेलमा 8 अंकसहित पुछरमा छ। आईपीएलका यी दुई टोलीबीच अहिलेसम्म 36 पटक भेट भएकोमा मुम्बई 25 र कोलकाता 11 खेलमा विजयी भएको छ।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: चालू आर्थिक वर्ष मध्य प्रदेशको आर्थिक वृद्धि दर 1.5% भन्दा कम हुने अनुमान। बागमतीमा झण्डै 5.5% प्रदेश र पालिकाको वित्तीय समानीकरण।

0: आईसीसी विश्वकप लीग टूमा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हरायो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: ओहो तोहर राजा जी के दिलवा टूट जाए, तोहर राजा जी के दिलवा टूट जाए। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
2: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
1: सकिनै लाग्यो आमा लिपपोत गरेर।
2: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
1: हुन्छ आमा। ओहो हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
2: हो
1: पुरिदिनु पर्यो।
2: आमा लौ न मलाई सर्पले पो टोक्यो। लौ न खै खै कहाँ टोक्यो छोरी?
1: यहाँ दाहिने हातमा टोक्यो आमा।
2: लौ न को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ
3: के भयो काकी?
2: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
3: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहलाइकन।
2: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
3: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
2: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि?
3: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि बुझ्नुभयो?
2: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु।
3: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो जङ्गली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
2: बुझे बाबु।
3: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
2: हुन्छ हुन्छ बाबु।
3: डाटा अन गरेर हेर्नु पर्यो। ल snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो त्यही जाउनु पर्यो मुस्कान।
2: राकेश बाबु, राकेश बाबु मोटरसाइकल लिएर रामेश आइसक्यो।
3: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
2: ए हस् हस्
4: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लिऊ।
5: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
4: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्।

यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ अनि पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाउ, जीवन जोगाउ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन हो।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एनसेल एपमा गइलिनुहोस्। एनसेल, नेपालकै लागि।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएका छौ शोभा भूषालसँगै सहकर्मी स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकैसाथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट
1: सरकारी अस्पतालको सेवालाई गुणस्तरीय बनाउन आम नागरिकको विश्वास जित्नुपर्ने स्वास्थ्य मन्त्री सारूको भनाई। आजदेखि कपिल वस्तु अस्पतालमा हेमोडायलाइसिस सेवा शुरू।
0: रासोपदा र लुम्बिनीका 12 जिल्लामा केन्द्रीय टोली खटाइयो, संगठन विस्तार अभियानलाई तीव्रता।
1: फरार प्रतिवादी पक्राउ, आवश्यक कार्यवाही तथा कैद भुक्तानीका लागि कपिलवस्तु जिल्ला अदालतमा दाखिला गरियो।
0: कुकर उत्पादन गर्ने वर्षा रिसाइक्लिङ उद्योगमा आगलागी, लाखौंको क्षति, अनुसन्धान तथा विवरण संकलनको कार्य जारी।
1: र जबरजस्ती करडी गरेको अभियोगमा बाँकेबाट 2 जना पक्राउ, घटनाबारे थप अनुसन्धान जारी।
2: युनाइटेड अस्पताल बारदिन्द्र साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठे गोर्खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: अब समाचार विस्तारमा। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले कपिलवस्तुको तौली हवाईस्थित कपिलवस्तु अस्पतालमा हेमोडायलाइसिस सेवा शुरू भएपछि सेवा लिनुपर्ने बिरामी लाभान्वित हुने बताउनु भएको छ। आजबाट विधिवत रूपमा अस्पतालमा सेवा शुभारम्भ गरिएको जानकारी दिँदै सो कुरा बताउनु भएको उहाँले सरकारी अस्पतालको सेवालाई गुणस्तरीय बनाई आम नागरिकको विश्वास जित्नुपर्ने बताउनु भएको छ। लुम्बिनी प्रदेश अन्तर्गत सरकारी अस्पतालका नवीनतम सेवाहरू धमाधम शुरू भइरहेको बताउँदै कपिलवस्तु अस्पतालमा थप सेवा सुविधा बढ़ाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सो अवसरमा पूर्व प्रदेश मन्त्री तथा प्रदेश सदस्य विष्णु पन्थीले यो अस्पतालमा सेवा शुभारम्भ भएपछि एसभेगका बिरामी लाभान्वित हुने बताउनु भएको छ। उहाँले यो सेवालाई प्रभावकारी रूपमा अघि बढ़ाउनु पर्ने धारणा राख्नु भएको छ। यस्तै लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेले कपिलवस्तु अस्पतालमा विगतका तुलनामा अहिले बिरामीले प्रभावकारी सेवा पाइरहेको स्पष्ट पार्नु भएको छ। यस्तै प्रमुख जिल्लाधिकारी जनार्दन गौतमले अस्पतालमा सेवा सुविधाहरू थपिँदै गएको बताउनु भएको छ। उहाँले यो अस्पताललाई अझै प्रभावकारी बनाउनु पर्ने बताउनु भएको हो। अस्पतालमा मेडिकल सुपरिन्टेण्डेण्ट किशोर बन्जाडीले लामो प्रयासपछि हेमोडायलिसिस सेवा शुरू भएको जानकारी दिनुभएको छ। उहाँले 2 साता अघिदेखि 2 जना बिरामीको अस्पतालमा उपचार भइरहेको जानकारी समेत दिनुभएको छ। 5 मेसिनले शुरू सेवा शुरू गरिएको र 28 जना बिरामीहरू सम्पर्कमा आएको बताउनु भएको छ। उहाँले यो सेवालाई निशुल्क गर्ने गरी तयारी अघि बढ़ाइएको बताउनुभयो। 2028 सालमा स्थापना भएको अस्पतालमा आईसीयू सहित विशेषज्ञ डाक्टर, फार्मेसी, ल्याब सहितको सेवा उपलब्ध रहेको छ। कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष श्याम प्रजापतिको अध्यक्षतामा भएको थियो।
4: लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत दोस्रो बैठक भोलि बस्ने भएको छ। प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मकरका अनुसार सभामुखको निर्देशन अनुसार बैठक बिहिबार दिउँसो 1 बजे राप्ती उपत्यका देउखुरी स्थित प्रदेश सभा भवनमा बस्ने तय गरिएको हो। लुम्बिनी प्रदेश सभा नियमावली 2079 नियम 12 उपनियम 3 बमोजिम माननीय सदस्यहरूको जानकारीका लागि सूचना प्रकाशित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संगठन विस्तार भेला तथा अधिवेशनलाई प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका 12 जिल्लामा केन्द्रीय तह नेता, सांसद र विभागीय पदाधिकारीलाई जिम्मेवारी तोकेको छ। पार्टीले देशभरका 77 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाउँदै ओडा, पालिका र जिल्ला तहसम्मको संगठनात्मक संरचना सुदृढ पार्ने अभियान अघि बढ़ाएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संगठन विस्तार भेला तथा अधिवेशनलाई प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका 12 जिल्लामा केन्द्रीय तहका नेता, सांसद र विभागीय पदाधिकारीलाई जिम्मेवारी तोकेको छ। पार्टीले देशभरका 77 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाउँदै ओडा, पालिका र जिल्ला तहसम्मको संगठनात्मक संरचना सुदृढ़ पार्ने अभियान अघि बढ़ाएको जनाएको छ। मंगलबार सार्वजनिक गरेको निर्णय अनुसार स्थानीय तहदेखि जिल्ला तह सम्म हुने फेला अधिवेशन तथा आन्तरिक संरचना व्यवस्थापनलाई सहजीकरण गर्न जिल्लागत समन्वय जिम्मेवारी बाँडफाँड गरिएको हो। कपिल वस्तुमा मोहनलाल आचार्य र पूनम कुमारी अग्रवाल सांसद, विक्रम सिंह थापा समन्वय सांसद र नारायण प्रसाद खनाल, रमेश चन्द्र भूषाल र मिर्जा रशीद बेगलाई केन्द्रीय विभागको जिम्मेवारी तोकिएको छ। रूपन्देहीमा शीतल भूषाल, संघीय नेतृत्व मञ्च गोपाल घिमिरे, मधु प्रसाद अर्याल र पार्थिवेन्द्र उपाध्याय, कमाल प्रसाद खनाल केन्द्रीय विभाग, सुलभ हरेल, डाक्टर लेखजाङ थापा कन्हैया बानिया सांसद र अमृत विक समन्वय सांसदको जिम्मेवारी तोकिएको छ। अर्घाखाँचीमा अर्जुन अधिकारी, जनक भूषाल, होम बहादुर छेत्री र सीता भट्टराई पराजुलीलाई केन्द्रीय विभागको जिम्मेवारी दिएको छ भने हरिप्रसाद भूषाललाई समन्वय सांसद तोकिएको छ। पाल्पामा मन्जु भूषाल सांसद, महेन्द्र गुप्ता, सावना प्रधान र कल्पना पाण्डे केन्द्रीय विभाग तथा माधव बहादुर थापालाई समन्वय सांसदको जिम्मेवारी तोकिएको छ। गुल्मीमा गोविन्द पन्थी सांसद, हरि श्रेष्ठ, रामकृष्ण श्रेष्ठ र अशोक टण्डन केन्द्रीय विभाग सहित सागर ढकाललाई समन्वय सांसदको जिम्मेवारी दिएको छ। नवलपरासी पश्चिमको जिम्मेवारी मोहनलाल लामिछाने, सुजन देवकोटा र डाक्टर योगेन्द्र अग्रहरीलाई केन्द्रीय विभागको जिम्मेवारी दिएको छ भने विक्रम खनाललाई सांसद समन्वयको जिम्मेवारी दिएको छ। दाङमा विपिन कुमार आचार्य केन्द्रीय सहमहामन्त्री, कमल सुवेदी सांसद, एकराज चौधरी संघीय नेतृत्व मञ्च खिमा विक सांसद र हरिप्रसाद रिजाल, गणेश पौडेल केन्द्रीय विभाग तथा अनन्तराज घिमिरेलाई समन्वय केन्द्र सदस्यको जिम्मेवारी तोकिएको छ। प्युठानमा हेमराज पोखरेल उपाध्याय, अर्जुन बहादुर अधिकारी र चोप्रसाद धितालाई केन्द्रीय विभागको जिम्मेवारी तोकिएको छ भने सुशान्त वैदिक समन्वय सांसदको जिम्मेवारी तोकिएको छ। रोल्पामा कान्ति शिखा धिताल सांसद, सोमबहादुर तामाङ र खन्यासम विष्ट केन्द्रीय विभाग तथा कृष्ण हरि पौडेललाई समन्वय जिम्मेवारी दिएको छ। पूर्वी रूकुमा सुधन श्रेष्ठ संघीय नेतृत्व मञ्च, सुमन विक्रम पाण्डे, गंगालाल रिमाल केन्द्रीय विभाग तथा रिमा विश्वकर्मालाई समन्वय सांसदको जिम्मेवारी दिएको छ। पाकेमा लक्ष्मी तिवारी केन्द्रीय सदस्य, सुषमा सुडाकार सांसद र खगेन्द्र सुनार केन्द्रीय सदस्य सांसद, भरत प्रसाद पनेरू र जमुना शर्मा केन्द्रीय विभाग तथा सुरेश कुमार चौधरीलाई समन्वय सांसद तोकिएको छ। बर्दियामा
5: ठाकुर सिंह थारू सांसद राम सिंह थारू संघीय नेतृत्व मंच सूरज गिरी र गणेश दत्त देवकोटा केन्द्रीय विभाग तथा श्रीधर पोखरेललाई समन्वय सांसदको जिम्मेवारी दिएको छ। राष्ट्रपतिले संगठन विस्तार सदस्यता व्यवस्थापन अधिवेशन संचालन र स्थानीय संरचना मजबूत बनाउन देशव्यापी रूपमा केन्द्रीय प्रतिनिधि परिचालन गरिएको जनाएको छ।
4: अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तु जिल्ला अदालतको 2081 चैत्र 22 गतेको फैसला अनुसार चोरी मुद्दामा 4 महिना 25 दिन कैद सजाय तोकिएका शिवराज नगरपालिका 4 चनै बस्ने महेश कुमार उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी उपाध्यायलाई खोजतलास गर्ने क्रममा हिज आफ्नै घरबाट लुकीछुपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका उपाध्यायलाई आवश्यक कार्यवाही तथा कैद भुक्तानीका लागि कपिलवस्तु जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
0: बुटवल गोरीसिंगे सड़क निर्माणका क्रममा बिटुमिन अभाव हुँदा कालो पत्रेको काम रोकिएको छ। सड़क आयोजना अन्तर्गत बुटवल खण्ड र कपिलवस्तु खण्डको केही भागमा पीचको काम शुरू गर्ने तयारी गरे पनि बिटुमिन अभाव भएपछि तत्काल कालो पत्रेको काम शुरू हुन नसकेको हो। बुटवल गोरीसिंगे सड़क आयोजना कार्यालय बुटवलले बिटुमिन अभावले पीचको काम तत्काल शुरू हुन नसकेको बताउँदै बिटुमिनका लागि पहल गरिदिन सरकारको ध्यान आकर्षण गरेको जनाएको छ। केही दिन अघि भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले उक्त सड़क खण्डको स्थलगत निरीक्षण गर्नु भएको थियो। निर्माण कम्पनीका प्रतिनिधिले बिटुमिन अभावले निर्माणका काम शुरू गर्न नसकिएको जानकारी गराएपछि मन्त्री लम्सालले मन्त्रालयले बिटुमिनका लागि सहजीकरण गरिदिने बताउनु भएको थियो। निर्माण कम्पनीका प्रतिनिधिले बिटुमिन अभावसँगै माटो र नदीजन्य पदार्थको समेत अभावले निर्माण काम प्रभावित भइरहेको भन्दै त्यसका विषयमा पनि सहजीकरण गरिदिन मन्त्री लम्सालको ध्यान आकर्षण गराएका थिए। आयोजना कार्यालय बुटवलले बुटवल क्षेत्रको करिब 1 किलोमिटर र कपिलवस्तु क्षेत्रको 3 किलोमिटर भाग कालो पत्रेका लागि तयार भएको जनाएको छ।
4: बाँकेको कोहलपुरमा रहेको नेपालकै अग्रणी मेटल इण्डस्ट्रीज भीएमआई ग्रुप अन्तर्गतको वर्षा रिसाइक्लिङ प्लान्टमा हिजो बेलुकी भीषण आगलागी भएको छ। विभिन्न प्रकारका खाना पकाउने कुकर उत्पादन गर्दै आएको भीएमआई ग्रुपको बाँके पर्वतीपुर स्थित वर्षा रिसाइक्लिङ प्लान्टमा आगलागी हुँदा लाखौं रूपियाँ बराबरको क्षति भएको समूहका कार्यकारी अध्यक्ष कन्हैयालाल वैद्यले बताउनु भएको छ। उहाँले आगलागीबाट उद्योगमा ठूलो क्षति पुगेको जानकारी दिँदै क्षतिको यकिन विवरण संकलन भइरहेको र प्रारम्भिक अनुमान अनुसार लाखौंको क्षति भएको बताउनुभयो। नेपालगंज र कुहलपुरबाट पुगेको दमकल प्रहरी तथा स्थानीयवासीको सहयोगमा राति करिब 8 बजे आगो नियन्त्रणमा लिएको थियो। प्रत्यक्षदर्शीका अनुसार उद्योग पछाडि खेतमा लगाइएको आगो फैलिएर उद्योगसम्म पुगेपछि आगलागी भएको हो। आगलागीको कारण र क्षतिको विवरणबारे प्रहरीले अनुसन्धान तथा विवरण संकलन गरिरहेको इलाका प्रहरी कार्यालय कुहलपुरले जनाएको छ।
0: पन्ध्रवर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका 4 बेलपुर बस्ने 26 वर्षीय रैबर खानलाई प्रहरीले पक्राउ गरेको छ। खानले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले बेट मदनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यसै गरी बाँकेमा 13 वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वैश्यनाथ गाउँपालिका 2 छमनिया गाउँ बस्ने 22 वर्षीय फूलसिंह थारूलाई प्रहरीले पक्राउ गरेको छ। थारूले ती बालिकालाई जबरजस्ती करडी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई वैश्यनाथ गाउँपालिका 5 वनकटुवा चोकबाट पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
4: अर्घाखाँचीको पाणिनी गाउँपालिका लुम्बिनी प्रदेशमै सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ भने अर्घाखाँची जिल्लामा पहिलो बनेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार पाणिनी गाउँपालिकाको बेरुजु 0.03% रहेको छ। 1,54,89,82,000 रूपियाँको लेखा परीक्षण गरिएकोमा गाउँपालिकाको बेरुजु 4,82,000 रूपियाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी तथा सरकार

0: अस्पताल बारदिनका साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
2: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। गत एक सातादेखि अत्याधिक तातो हावा, लुचल्ले र एक्कासी बढ़ेको गर्मीका कारण बाँकी सहित पश्चिम नेपालको तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ। नेपालगंज र आसपासका क्षेत्रमा केही दिन यता लुचल्नुका साथै तापक्रम निरन्तर बढ़दै गएपछि सर्वसाधारणको दैनिकी प्रभावित

0: पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वडा नम्बर 5 स्थित अदालत अगाडि रहेको तरकारी मण्डी भत्काएर बहुउद्देश्यीय भवनका नाममा व्यापारिक भवन निर्माण गर्ने योजना अघि बढ़ाएपछि चौतर्फी विरोध शुरू भएको छ। करिब 20 वर्ष अघि लाखौं रूपियाँ खर्चेर निर्माण गरिएको सब्जी मण्डी हालसम्म सञ्चालनमा नल्याई भत्काइएर पुनः नयाँ बहुउद्देश्यीय भवन बनाउन लागिएको भन्दै स्थानीय राजनीतिक दल तथा उद्योगी व्यवसायीहरूले विरोध जनाएका हुन्। रामग्राम नगरपालिकाले उक्त स्थानमा करिब 9 करोड़ रूपियाँको लागतमा प्रशासनिक भवनको नाम दिए पनि व्यवहारमा व्यापारिक भवन निर्माण गर्ने प्रक्रिया अघि बढ़ाएको छ।
1: भारतसँग जोड़िएको बाँकेको जमुना नाका हुँदै नेपालगंज आउने भारतीय पर्यटकको संख्या पछिल्लो समय बढ़दै गएको छ। नेपाल भारत खुला सीमा नाकाका कारण एकातिर व्यापार पर्यटन र आवत जावत सहज बनेको छ भने अर्कोतर्फ अपराध नियन्त्रणमा पनि थप चुनौती बन्दै गएको व्यवसायीहरूको भनाइरहेको छ। विशेष गरी मदिरा सेवन, क्यासिनो, खेल तथा मनोरंजनात्मकका लागि आउने पर्यटकका कारण यहाँ को स्थानीय पर्यटन व्यवसाय चलायमान बनेको भए पनि सुरक्षाको विषयमा भने सरकारवालाले ध्यान आकर्षण गराएका छन्।
0: करिब 5 वर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगंज पोखरा सीधा उडान केही समयका लागि स्थगित भएको छ। भारतबाट आउने धार्मिक पर्यटकको संख्या न्यून भएको र इन्धन खर्च बढ़ी भएका कारण पोखरा नेपालगंज सीधा उडान एक महिनाका लागि स्थगित भएको बुद्ध एयर नेपालगंज स्टेशनका प्रमुख विनित विक्रम शाहले

0: सहजीकरण गर्ने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी परीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभएको छ।
1: गुल्मीको रूरू क्षेत्र गाउँपालिकालाई पूर्ण खोप र पूर्ण संस्थागत प्रसूति सेवा दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। रूरू क्षेत्र समृद्धिको आधार कृषि पर्यटन र स्वरोजगार भन्ने नारासहित एक औपचारिक कार्यक्रमका बीच यस गाउँपालिकालाई पूर्ण खोप पूर्ण संस्थागत प्रसूति सेवा तथा पोषण मैत्री स्वास्थ्य संस्था युक्त पालिका दिगोपना सुनिश्चितता घोषणा गरिएको हो। राष्ट्रिय खोप कार्यक्रम अनुसार यहाँ रहेका सबै बालबालिकालाई खोप दिए पश्चात रूरू क्षेत्र गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको बताइएको छ। यहाँका छवटै वडामा रहेका 15-59 महिनाका 492 जना बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न भएसँगै पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको रूरू क्षेत्र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्रदेव पौडेलले जानकारी दिनुभयो।
0: लम्बई नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। 5 वर्ष मुनिका बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा पुर्याउने खोप छुटेका बालबालिकाको पहिचान गरी पूर्ण खोप सुनिश्चित गर्ने तथा खोप कार्यक्रमलाई दिगो बनाउने उद्देश्यले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो। नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै समुदाय स्तरमा नियमित खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गरेपछि आवश्यक सूचकहरू पूरा भएको आधारमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।
1: पाल्पा जिल्लाको निस्ती गाउँपालिका एक स्थित राधाकृष्ण माध्यमिक विद्यालयले महायज्ञबाट 23,84,158 रूपियाँ बचत गर्न सफल भएको छ। विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार तथा प्रविधि मैत्री वातावरण निर्माण सहयोगार्थ भएको श्रीमद भागवत पितृ उद्धार धन धान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञमा संकलन भएको दान रकमबाट बचत गर्न सफल भएको हो। गत वैशाख 1 गतेदेखि 7 गतेसम्म सञ्चालन भएको यज्ञमा दान रकमसँगै धान बिक्री र कलश बिक्रीबाट 41,14,892 रूपियाँ संकलन भएकोमा खर्च कटाएर 23,84,158 रूपियाँ बचत भएको आर्थिक संकलन समितिका संयोजक घुमबहादुर राणाले बताउनुभयो।
0: यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक।
1: सरकारी अस्पतालको सेवालाई गुणस्तरीय बनाई आम नागरिकको विश्वास जित्नुपर्ने स्वास्थ्य मन्त्री सारूको भनाई। आजदेखि कपिलवस्तु अस्पतालमा हेमोडायलिसिस सेवा शुरू।
0: राष्ट्रपतिद्वारा लुम्बिनीका 12 जिल्लामा केन्द्रीय टोली खटाइयो, संगठन विस्तार अभियानलाई तीव्रता।
1: फरार प्रतिवादी पक्राउ, आवश्यक कार्यवाही तथा कैद भुक्तानीका लागि कपिलवस्तु जिल्ला अदालतमा दाखिला गरियो।
0: कुकर उत्पादन गर्ने वर्षा रिसाइक्लिङ उद्योगमा आगलागी लाखौंको क्षति, अनुसन्धान तथा विवरण संकलनको कार्य जारी।
1: र जबरजस्ती करडी गरेको अभियोगमा बाँकेबाट 2 जना पक्राउ, घटनाबारे थप अनुसन्धान जारी।
0: हवस्त, एफएम ब्यान्डको 99.6 मेगाहर्जसँगै वेबसाइट www.budhaawaz.com, हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै शोभा र स्मृति विदा हुन्छौ। नमस्कार।
2: युनाइटेड अस्पताल बाडगिन्दा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन।

0: परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा। अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म। डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
1: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
2: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् डिप बोर्डिङ हाई स्कुल, बुटोलाट, सुक्खा नगर। फोन 071-534-570, 531-354 र 530-570। डिप भनेकै उज्यालोको प्रतीक।
3: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।

0: देवदीप गर्न संस्थापन पक्षको आग्रह।
1: यति गर्दाखेरि पनि अझै हामी चाहिँ वडा सभापतिसम्म नै पुगौँ भन्दा हामीले
0: असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न निर्देशन। अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधि बीच पाँच बुझे सहमति। हुम्ला र बाजुरा बीच प्रहरी चौकी राख्ने विषयमा विवाद।
2: प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वयन नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाद्वारा स्कटल्याण्ड 6 विकेटले पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक

0: विशेषताबाट
1: प्रतिनिधि सभा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई संसदीय मर्यादा कायम राख्न निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद सहित संसदीय दलका नेता हर्क साङपाङलाई संसदीय मर्यादा राख्न चेतावनी दिनुभएको हो। सांसद साङपाङ सहित श्रम संस्कृति पार्टीका सांसदले नियमित रूपमा संसदमा प्लेकार्ड र अभद्र व्यवहार देखाएकाले व्यवहार सच्याउन नियम 30 अनुसार सभामुखले चेतावनी दिनुभएको हो।
2: प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 नियम 20 को खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न म माननीय सदस्यहरूलाई आग्रह गर्दछु। साथै माननीय सदस्यहरूलाई नियमावलीको नियम 30 रहेको व्यवस्थातर्फ पनि म ध्यानाकर्षण गराउँदछु। माननीय सदस्यहरू, माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
1: सभामुखको चेतावनीपछि पनि श्रम संस्कृति पार्टीका सांसदले संसदमा प्ले कार्ड देखाएर विरोध प्रदर्शन गरेका थिए। प्रतिनिधि सभा नियमावली 2079 नियम 30 अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था रहेको छ। त्यसपछि तुरन्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ। बैठकको शुरूमै उठेर विरोध गरेपछि प्रतिनिधि सभाको मर्यादा कायम गर्न सभामुखले नियम 20 खण्ड झ बमोजिम आग्रह गर्नुभएको थियो। यस्तै नियम 30 रहेको व्यवस्थातर्फ ध्यानाकर्षण गराउनु भएको थियो। चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम 31 रहेको छ। साङपाङले आफूहरूले सरकारका मन्त्रीहरूको जवाब खोजेकाले जवाब नआउँदासम्म विरोध कायम राख्ने बताउनुभयो। संसदबाट बाहिरिएसँगै संचारकर्मीसँग कुरा गर्दै साङपाङले भन्नुभयो,
3: हामी गरिरहन्छौ, 5 वर्ष गर्छ जनताको लागि, जनताको तपाईँको चाहिँ सार्वभौम संसदको लागि, संसदको विधि र विधानका लागि होइन व्यवस्थाका लागि निलम्बन हुन हामी तयार छौँ। गर्नु भने आज गर्नु भने त खोइ गर्नु भयो, उहाँहरूले नजानेको हो है। हाम्रो नियमावलीको 15/2 मात्रै माग्यो हामीले। हामीले उठाएका प्रश्नहरूको एक हप्ताभित्र सरकारको सम्बन्धित मन्त्रीले जवाब दिने भन्ने छ। प्रिय मन्त्री पनि वहीँ हुनुहुन्छ अहिले, विशेष गरी सुकुम्बासीको बारेमा होइन, लिपु लेकको बारेमा, यो चाहिँ नि विदेशी ऋणहरू होइन, तपाईँको चाहिँ नि के अरेको बारेमा यावत कुराहरू छन्, त्यसको बारेमा हामीले प्रश्नहरू उठाएको छौँ, त्यसको उत्तर हामीले पाएको छैनौँ।
1: यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा दुईवटा महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश गर्नुभएको थियो। त्यसै गरी मन्त्री गौतमले नै मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पनि सदन समक्ष प्रस्तुत गर्नुभयो। बैठक भोलि 11 बजे पनि पुनः बस्नेछ। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा तोकेको छ। देशभरका 6,743 वडा कार्य समिति समय सीमाभित्र अध्यावधिकमा सहयोग नगर्ने वडा सभापतिलाई कार्यवाही गर्ने चेतावनी सहित समय सीमा तोकेको हो। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज परिपत्र जारी गर्दै जेठ 21 गतेभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधि गरिसक्न निर्देशन दिनुभएको हो। दुलालले परिपत्रमा वडा सभापतिहरूलाई आफ्ना सदस्यहरूको विवरण जेठ 21 गतेभित्र अध्यावधि गर्न निर्देशन दिँदै यस कार्यको अनुगमन पालिका कार्य समितिले गर्ने उल्लेख गरेको सीआईएनलाई जानकारी दिनुभयो।
4: कंग्रेस आईडी प्राप्त गरेकोले मात्रै भाग लिन पाउने छ भन्ने व्यवस्था गरेको छ। यसले गर्दा यो समय अवधिभित्रै सबैले गरिसक्नु संविधानको चाहिँ पालना गर्नुपर्छ भन्ने हिसाबले आज चाहिँ वडा सभापतिलाई नै स्पेसल फोकस गरी हामीले एसोसिएसन उहाँहरूलाई नै पुग्ने गरी परिपत्र गरेका हौ। यो अगाडि जिल्ला प्रदेश कार्य समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समितिलाई चाहिँ अध्यावधिकमा तल्लो तहलाई चाहिँ निर्देशन गरिदिनु हुन भनेर परिपत्र गरिराखेका थियौं। तर यति गर्दाखेरि पनि अझै हामी चाहिँ वडा सभापतिसम्म नै पुगौं भनेर आज वडा सभा हामीले चाहिँ परिपत्र गरेको छ।
1: सदस्यता अध्यावधिकमा चासो नदिने वा अवरोध गर्ने वडा सभापतिहरूको विवरण केन्द्रमा पठाउन पालिका कार्य समितिलाई कांग्रेसले निर्देशन दिएको छ। आन्तरिक विवादका कारण कांग्रेस भित्र सदस्य अध्यावधिक अन्यलमा परेको छ। नेतृत्वले अध्यावधिकका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने पूर्व सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूको भनाई छ। सरकारले असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्रचार गर्दै असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न निर्देशन दिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भइसकेकाले असार एक गतेदेखि नै पढ़ाई शुरू हुने भनिएको छ। अघि असारमा नतिजा प्रकाशन गरेर साउनपछि मात्रै कक्षा एघारको पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष एक महिना अघि नै पढ़ाई शुरू हुन लागेको हो। यसैबीच यो वर्ष एसईईको ग्रेड वृद्धि परीक्षा पनि असार एक गतेदेखि नै हुँदैछ। बाजुराको हिमाली गाउँपालिका तीन लामपाटामा सीमा विवाद र अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर भएको झडपमा घाइते भएका छ जना मध्ये चारजनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। घाइतेहरूलाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार हुम्लाको नामखा ताजाकोट सर्केगाड र खारपुनाथ क्षेत्रको सीमासँग जोड़िएको लामपाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्न खोजिएपछि विवाद चर्किएको हो। स्थानीयले कवारी खोला भन्दा वारीपट्टि चौकीको संरचना बनाउन खोजिएको भन्दै विरोध जनाएपछि दुई जिल्लाका स्थानीय बीच झडप भएको बाजुराका प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरोलाले जानकारी दिनुभयो।
0: धेरै टाढा भयो प्रहरी चौकी भनेर एउटा सुरक्षाको लागि प्रहरी चौकी स्थापना गर्नलाई भनेर त्यहाँ चाहिँ प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वय नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति एजिटेसन विरोध गर्नुभयो र विरोध गर्ने क्रममा अलिकति बाजुराकै भनिएका ठाउँहरूमा आएर चाहिँ उहाँहरूले दोष प्रकट गरेर तोडफोडको कामहरू पनि भएर आजको स्थिति आयो। त्यसमा पाँचजना घाइते हो, पाँचजना मध्ये चारजनालाई आज सुर्खेतमा हेलिलिफ्ट गरेर लगेको अवस्था छ।
1: यस विवादलाई सत्य तथ्य र प्रमाणका आधारमा समाधान गरी थप दुर्घटना हुन नदिन स्थानीय चारपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति बाजुरा, सुदूरपश्चिम प्रदेश सरकार र गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यानाकर्षण समेत गराएका छन्। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर एक बलमा 4 विकेट गुमाएर भेटाएको हो। यसअघि कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 बनाउँदा अल आउट भयो। यो जीतसँगै अमेरिका 27 खेलमा 38 अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
5: बाँदर आतंकले किसान हैरान, तेह्रथुमको लाली गुराँसका किसानलाई खेती जोगाउने मुस्किल।
6: रुँदा रुँदै पनि नाश गर्ने र त्यसले चाहिँ हामीहरूलाई बहुत कष्ट बनाइदिएको छ र बालीनाली पनि नष्ट गरिरहेछ, त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
5: स्थानीय सरकारद्वारा बाँदर लखेटी अभियान सञ्चालन रिपोर्टसँगै सम्वाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: रामी यो के जलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
8: यसरी जलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
9: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
7: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
10: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
8: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
10: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
8: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
9: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
11: भारी अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
13: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसान यति बेला अनौठो समस्यासँग जुधिरहेका छन् बाँदर आतंक। खेतबारीमा राम्रोसँग फलेको अन्न बाँदरले मासिदिने डर त्रासमा किसानहरू बाँच्न बाध्य छन्। यही समस्या समाधानका लागि स्थानीय सरकारले पनि बाँदर लखेटी अभियान शुरू गरेको छ।
14: मकै आलु कोदोदेखि तरकारीसम्म बाँदरले नष्ट गर्न थालेपछि अहिले तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसानको दैनिकी नै फेरिएको छ। बिहानदेखि साँझसम्म खेतबारी जोगाउन बाँदर धपाउनु नै उनीहरूको मुख्य काम बनेको छ। किसानलाई दिनभरि आफ्नै खेतबारीका अन्न जोगाउन बाँदर हेरेर बस्नुपर्ने बाध्यता रहेको छ। आफूले उत्पादन गरेको तरकारी अन्न बाली र फलफूल बाँदरले नष्ट गर्दा ठूलो मारमा परेको लालीगुराँस नगरपालिका छका किसान चन्द्र बहादुर कार्की बताउनुहुन्छ।
15: बाँदरले पहिलेको भन्दा पनि अहिले धेरै धेरै उसको बथान होलहरू आएर हामीलाई दिउँसोभरि त्यसलाई रुङ्नको हैरान भइराखेका छ। अब त्यसलाई मात्रै रुँगेर पनि नहुने, अब त्यसलाई नरुँदा पनि अब यतातिर बाल्यले जोगाउन नपाइने, रुँदा रुँदै पनि नाश गर्ने र त्यसले चाहिँ हामीहरूलाई बहुत कष्ट बनाइदिएको छ र बाल्याली पनि नष्ट गरिरहेको छ। त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
14: यो समस्या खेतीमा मात्रै सीमित छैन। बालबालिका विद्यालय जान डराउँछन् भने कतिपय बालबालिका विद्यालय समयमा बाँदर हेरेर बस्नुपर्ने बाध्यता छ। बाँदर धपाउनै समय खर्चिनु पर्दा शिक्षा र अन्य काम प्रभावित भएका छन्। स्थानीय भोगेन्द्र खड्का वर्षमा एक पटक मात्रै हुने खेती पनि नजोगिने हुँदा वर्षभरि खाने अन्न पुर्याउनै मुस्किल परिरहेको बताउनुहुन्छ।
16: अब यहाँ एकपल्ट खेती गरेर सालमा छ महिना आठ महिना मात्रै एउटा बाली पाक्छ, भनेपछि वर्षमा एक बाली हुने ठाउँमा बाली फुल्न थालेदेखि फल्न थालेदेखि र फलिसकेर उठाउन नउठाउने छन् बाँदरहरूको समस्या अत्याधिक छ। अब कुन बेला बाँदर आउँछ त्यो थाहा हुँदैन। सबै विदेश जाने प्रचलनले गर्दाखेरि प्रत्येक घर खाली छन्, तर खेती किसान पनि नगरी भएको छैन। मान्छेलाई गर्नु परेको छ बाँच्नको लागि। त्यसैले बाँदरले सामान्य परिवारमा एकपल्ट मानिलिउँ सब्जी खेती इस्कुस एकपल्ट पसिदियो भने 150-200 बाँदरहरू आउँदाखेरि त्यो परिवारलाई लगभग पीड़ित नै बनाइदिन्छ। त्यसले वर्षदिन गरेको सब्जीहरू उत्पादन गरेर राख्न पाउँदैन, बेच्न पाउँदैन, फेरि तरकारी पनि खान पाउँदैन। भनेपछि सामान्य गाउँघरमा बस्ने किसानहरू

0: सातवटा कर्मचारी तुलसी पनि बनाइसकेका छन्। चारजना कर्मचारी चाहिँ राखेर हामीले बाँदर चाहिँ हेर्ने बाँदर रुँगालो राखेका छौँ। सार्वजनिक बिदा दिनको कारण चाहिँ के भन्दाखेरि बाँदर व्यवस्थापनको विषयलाई चाहिँ होइन संघीय सरकार भयो, प्रदेश सरकार भयो होइन, र अलिकति चाहिँ जुन एउटा मध्यम वर्ग र जुन एउटा एलिट छ नि ती वर्गहरूमा एउटा चासोको विषय बनाउनलाई चाहिँ सार्वजनिक बिदा दिए।
1: पालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेट मार्फत कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण कार्यक्रम अघि बढ़ाएको छ। वाडा नम्बर आठको मेगा पुछार, वाडा नम्बर छ र आठको संगम स्थल नागेश्वरी तथा वाडा नम्बर पाँचको सिंहथापा पुछार क्षेत्रमा अस्थायी संरचना सहित बाँदर हिरालो राख्ने तयारी गरिएको छ। नगरपालिकाले बाँदरको मुख्य क्षेत्र छुट्याएर त्यहाँ बाँदरलाई आकर्षित गर्ने फलफूल रोप्ने योजना अघि सारेको छ। विकास गुरुङ, सीआईएन रेडियो तिन्जुरे, बसन्तपुर 13 धुम।
2: साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
3: नमस्कार, मेरो नाम नन्द

0: कार्यालय बाजुराका कार्यालय प्रमुख ईश्वर
1: सिंह एडिएसएस लिङ्क नै तोडफोड भएको भएर लाइन डिस्टर्ब भएको भएर त्रिवेणीतिर पनि समस्या आएको हो. अहिले चाहिँ त्यो अस्ति चाहिँ बनाइसकेर मर्मत गरिसकेका भएर अझ खासै त्यस्तो समस्या छैन, सुधार भइसकेका छ. अब त्यस्तो समस्या त आउँदैन. अब त्यस्तो कसैले अब तोडफोड गर्यो भने अब त्यो सामानै बिगार खालिदियो भने त्यस्तो गरेर समस्या आउने हो होइन. अहिले चाहिँ त्यस्तो समस्या केही पनि छैन. त्यतातिर भएको सबै टावरहरू राम्रोसँग चलिरहेछ, लिङ्क पनि राम्रै पाइरहेछ, त्यसैले त्यस्तो खासै समस्या छैन अहिले त.
2: नमस्ते, म नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नम्बर 3 इनोज कुमार बोल्दैछु. मैले 2022 सालमा एसई दिएको हो. तत्कालीन सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा, विद्यार्थीको ठेगाना र विद्यार्थीको लेखेको सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा चाहिँ कहिले पाउने हो?
0: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ राष्ट्रिय परीक्षा बोर्ड कार्यालयकी प्रवक्ता जयन्ती सत्याल.
3: स्कुलमा आउँछ, जान थालिसकेको छ, उनीहरू सम्पर्क राख्नु इकाइ मार्फत स्कुलमा जान थालिसकेको छ. बानी भन्दा पनि बानीहरू चाहिँ यहाँबाट लिएर प्रिन्टहरू हुन थालिसकेका छ. उताबाट बानी स्कुलमा सम्पर्क राख नजिकको आफ्नो स्कुलमा.
0: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ. हामी सरकारवाला निकायबाट जवाफ लिनेछौं.
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. असिना पानीसँगै आएको बाढ़ीले हुम्लाको नेपका गाउँमा विनाश.
5: खेती गरेको अन्न बालीहरू केही छैन अनि दुर्गमको मान्छे त्यही खेती गरेरै खेतीको घरमै खान्थ्यो.
4: रिपोर्टसँगै मौसमी विपदका कारण क्षति भएका घरहरूको पुननिर्माणमा ढिलाइ र सरकारको पहल बारेको विशेष कुराकानी बाँकी नै छ. सीआईएन को साझा खबर सुन्दै गर्नुहोला.
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, गमल र ओम अस्पतालमा.
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा साथ जल

0: किसान असिना सँगैको बारी पहिरोले खेतबारीमा लगाएको सबै बारी नष्ट गरेको र बचेका घर नै जोखिममा परेको बताउँदै स्थानीय हिरकला तामाङ
1: धेरै क्षति उड्याएको हाम्रो ठाउँमा हाम्रो यहाँको अवस्था धेरै नाजुक छ अनि खेतीयोग्य जमिन त एउटा नि रहेको छैन हामीले खेती गरेका थियौँ खेती गरेको अन्न बालीहरू केही छैन अनि दुर्गमको मान्छे केही खेती गरेरै खेतीको घरमै खान्थ्यौ
0: मध्यरातमा आएको बारी सँगैको पहिरोले नेपका गाउँका स्थानीय धनसिंह तामाङको गोठभित्र राखेको 70 भेडा बाख्रा सबै पहिरोमा पुरिएका छन् गाउँमै भएको डाँठे आधारभूत विद्यालय र खेतीयोग्य जमिन पुरै छेत विच्छेद अवस्थामा पुगेको छ अर्का स्थानीय रामचन्द्र तामाङ
2: भवनभित्र कुनै कागजात स्कुलको कुनै केही पनि छैन कम्प्युटर छ अफिस कोटा टोटल कम्प्युटर हल अनि अफिस हल तिनवटा भवन चाहिँ कुनै केही पनि राखेको छैन पुरा केही छैन त्यो पानी चलाचल छ
0: पशु चौपाया खेतीयोग्य जमिन तथा विद्यालयमा बाढीले क्षति पुगेको छ तत्काल राहत तथा उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताउँदै जिल्ला विपद व्यवस्थापन समिति हुम्लाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी के कुमार रेग्मी
3: विद्यालयमा खेती भएको छ केही व्यक्तिहरूका चौपायाहरूमा खेती भएको छ र त्यहाँको खेतीबारीमा क्षति भएको छ मानवीय क्षति भएको छैन हामीले चङ्खली गाउँपालिकाका अध्यक्षसँग समन्वय गरिरहेका छौँ र उहाँहरूले अब छिटो भन्दा छिटो विपद व्यवस्थापन समितिको बैठक भएर परीक्षा दिन भइसकेपछि त्यही गर्न सकिन्छ भनेर सोच्नु भयो
0: यो वर्षको मनसुनको प्रारम्भमै आएको बाढीले थप ठूलो घटनाको संकेत गरेको भन्दै स्थानीय वासी चिन्तित छन् बेलुमाया महतारा सीआईएन रेडियो प्रणाली अवध तिनकोट हुम्ला
4: मौसमी विपदका कारण क्षति भएका घर पुननिर्माणको जिम्मेवारी तीनै तहका सरकारले लिएका छन् तर बाढ़ी पहिरो र अन्य विपदबाट प्रभावित नागरिकले सुरक्षित रूपमा आवास पाउन वर्षौं समेत धाउनुपर्ने अवस्था छ घर पुननिर्माणमा भएको ढिलाइ र सरकारको पहलको बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग हामीले कुराकानी गरेका छौं
5: अब यो डीडीए भइसकेपछि फेरि कस्तो छ प्रोसेस भन्दा अब स्थानीय पालिकाले चाहिँ सिडिओ कार्यालयलाई फरवर्ड गर्नुपर्ने हुन्छ होइन त्यसको सम्झौताको लागि यदि हामी यो चाहिँ लाभग्राहीहरू कायम गर्नको लागि चाहिँ भनेर पठाउनुहुन्छ सिडिओ कार्यालयले पनि फेरि हामीलाई यहाँ माथि केन्द्रमा जुन प्राधिकरणले हेर्छौँ त्यहाँ पठाउँछ र हामीले पनि अब भेरिफाई गरेर प्राविधिकहरू गरेर नमुना सबै त भेरिफाई गर्न सकिँदैन होइन स्याम्पलको रूपमा नमुना परीक्षण गरेर उहाँहरूको ठिक छ भने अनि उहाँहरूलाई पनि ओके गरेपछि
6: प्रक्रिया भयो प्रक्रियागत कुरा गर्दाखेरि तर प्रक्रिया पूरा भएका र अब चाहिँ घर बन्छ भनेर आशामा बसेका जो प्रभावितहरू हुन्छ वर्षौंदेखि बस्या बसे हुनुभयो नि त
5: त्यो बसेको कारण चाहिँ दुई तिनवटा छ सबैतिर होइन यहाँले भने जस्तो अब बनेको त मेरो बन्यो भनेर त खासै कोही आउनुहुन्न नबनेकै आउनुहुन्छ होइन समस्या नै हो यसरी उजागर भएर आउने विषय एउटा चाहिँ नि कस्तो छ भन्दा एउटा स्थानीय पालिकामै पनि प्राविधिक जनशक्ति हुनुहुन्न होइन डिटिए गर्नको लागि पनि हुनुहुन्न अर्को कुरो चाहिँ स्थानीय पालिकाबाट सिफारिस भएर गएको विषय पनि फेरि सिडिओ कार्यालयमा गएर पनि रोकिन्छ अब हामी प्राधिकरणकै यहाँले कुरा गर्नुहुन्छ भने हामीले फेरि टन्न प्राविधिक हटाएर ल गएर डिटिए गरौँ त भन्ने अवस्था पनि छैन एकदमै केही औला गरिने प्राविधिक हुनुहुन्छ
6: त्यसले स्रोत साधनकै अभावले गर्दा रोकिएको
5: अलिअलि होइन नियोदोष भन्दा नि अलिअलि त्यो प्राविधिक जनशक्तिको पाटो छ अर्को चाहिँ कस्तो पनि छ भन्दाखेरि अब यहाँलाई अलि फ्रेङ्कली भन्नुपर्दा स्थानीय पालिकामा भएका विषयमा पनि कोहीको घर पर्यो कोहीको घर परेन भनेर त्यहीँ पनि विवाद हुने र उजुरी एकअर्कालाई उजुरी गर्ने स्थानीय पालिकालाई उजुरी गर्ने डीडीए गर्ने निकायलाई गर्ने होइन मेरो छिमेकीको पर्यो मेरो परेन भन्ने खालका अनि कहिलेकाहीँ चाहिँ कोही कोही है सबैलाई मैले भन्न हुँदैन कोही कोही स्थानीयवासीहरूको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिक फेक क्लेम पनि गरेको हुन्छ कि उहाँहरूले पहिला इन्ट्री गर्दा स्थानीय पालिकाले गर्दाखेरि चाहिँ लाभग्राही कायम गर्ने तर केन्द्रबाट हेर्दाखेरि चाहिँ कुनै कुनै केसमा चाहिँ उहाँहरूको डबल घर भएको होइन वा छुट्टेर बसेका परिवारहरू पनि सिङ्गल सिङ्गल क्लेम गरेको लगायतका अलिकति प्राविधिक जटिलताहरू भएर काहीँ केहीहरूको त्यसरी पनि रोकेको छ भने यो गुनासो सुन्ने
6: भनेपछि जति सक्दो पालिकाले सबै विषयहरू टुङ्ग्याएर केन्द्रमा पठायो त्यति छिटो प्रभावितको घर भन्ने भयो
5: एउटा पालिकाले पनि हो अर्को चाहिँ जिल्ला प्रशासन कार्यालयले पनि भेरिफाई गरेर केन्द्रमा पठाउनु पर्ने भेरिफाई गरेर त्यहाँ उहाँहरूको के गर्नुपर्ने काम हो त्यहाँ पनि अड्के
6: केन्द्रमा आइसकेपछि पनि ढिलासुस्ती हुन्छ नि त
5: हाम्रो चाहिँ मैले अहिले बुझेसम्म मैले धेरैबाट म अहिले यहाँ अब सूचना अधिकारी प्रवक्ता पनि भएको भएर हजुरलाई आउने गुनासाहरू त हामीलाई मलाई पनि आइराखेको हुन्छ नि. मैले आफू त्यही निकाय काम गर्ने भएपछि सम्बन्धित प्राधिकरणलाई सम्बन्धित शाखाहरूमा मैले भने पनि राखेको हुन्छु. त्यो हेर्दाखेरि त्यसरी अड्केको जस्तो चाहिँ देखिएको छैन, हामीले अड्काएका छैनौँ. प्राधिकरण आइसकेपछि र सबै मिलेको छ भने कहीँ कहीँ कुनै विषय नमिलेकोमा त अड्केको हुन सक्ला, उहाँहरूलाई पनि फेरि रिले गरिसकेका हुन्छ हामीले यो विषय तपाईँहरूको पुगेको छैन भनेर.

0: नत सबै कुराहरू कागजात गएका विषयहरूमा चाहिँ त्यसरी अड्काइएको छैन।
1: सभामुख डोल प्रसाद आर्यले साम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहित सांसदहरूलाई संसदीय मर्यादा राख्न निर्देशन दिनुभएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले व्यवस्थापन कार्य अन्तर्गत विधेयकहरू सदनमा पेश गर्नुभएको छ। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा कायम गरेको छ। नेतृत्वले अध्यावधिका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने देउवापक्षीय नेताहरूले बताएका छन्। असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न सरकारले निर्देशन दिएको छ र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धिताललाई धन्यवाद। भोलि जेठ 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला साँझको 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। प्रधानमन्त्री बालेन साउन लाएपछि मात्रै बोल्ने मूडमा, मन्त्रीहरूको जवाफमा प्रश्न सोध्न नदिएपछि हर्क आक्रोशित, दिनौ प्लेकार प्रदर्शन गरे कार्यवाही गर्ने सभामुखको चेतावनी, कार्यवाही गर्न हर्कको चुनौती।
1: मर्यादा भन्दा विपरीत छ, सदन सञ्चालन गर्ने नियमावली भन्दा फरक व्यवहार, अभद्र व्यवहार यहाँले गरिरहनु भएको छ।
0: जेठ 21 भित्र सदस्यता अध्यावधि गर्न कांग्रेसको निर्देशन, आगामी चुनावमा युवा र नयाँ अनुहारलाई उम्मेद्वार बनाउने सभापति गगन थापाको नयाँ प्रस्ताव, मधेसका मुख्यमन्त्री यादवलाई एमाले पनि विश्वासको मत दिने। प्रधान न्यायाधीश नियुक्तिको भोलिपल्ट मात्रै सपना प्रधान मल्लको आदेश कार्यान्वयन, रिट दर्ता, लिचीबारी प्रकरणमा पूर्व मन्त्री गुप्तासँग 50 लाख धरौटी माग, रंजिता श्रेष्ठको हकमा पुरानै आदेश सदर, आगामी असार 1 गतेदेखि नै कक्षा 11 को पठन पाठन शुरू हुने। साथमा प्रमुख खबर संक्षेप अनलाइनमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: 吗？黄天聪没事儿，让宝贝儿让他抓吗？买点这么多人骗谁？这是你冒哈喷你？哪天他妈的买不上，送个一买嘛，还可以赚那三天车。
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर प्रधानमन्त्री बालेन्द्र शाहले देशको शासन सत्ता सञ्चालन गर्न थालेको दुई महिना पुग्न लागेको छ सत्ताको बागडोर सम्हालेको दुई महिना पुग्न लाग्दा संघीय संसदको दोस्रो अधिवेशन अर्थात बजेट अधिवेशन चलिरहेको छ राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम वाचन गर्न लगाएर संसद बैठकमा प्रवेश नै नगर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जिम्मेवार नबनेको आरोप लागेको छ त्यति मात्रै होइन बालेन्द्र क्याबिनेटका मन्त्रीहरू पनि प्रश्नबाट भएका छन् संसदमा मन्त्रीहरूले दिएको जवाफमा

0: सांसदहरूको योजनामा धक्का लागेको छ। उनीहरू बाध्य भएर बैठक शुरू हुन साथ प्लेकार बोकेर उभिने गरेका छन्, जसलाई सभामुख डोल प्रसाद आर्याले मर्यादा विपरीत भन्नुभएको छ। कार्यवाही गर्ने चेतावनी नै दिनुभएको छ।
1: मान्य सदस्यहरूले हरेक दिन मान्य सदस्यहरूले सदनमा गरेको व्यवहार हाम्रो संविधान, हाम्रो कानून, हाम्रो नियमावली भन्दा फरक छ, मर्यादा भन्दा विपरीत छ। पालन गर्ने नियमावली भन्दा फरक व्यवहार, अभद्र व्यवहार यहाँले गरिरहनु भएको छ। यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मैले मान्य सदस्यहरूलाई पटक पटक सभ्य भाषामा यहाँहरूले समय माग्नुहोस् र विषयवस्तुको आधारमा म समय दिन्छु भनेर भनिरहेको छु।
0: संसदमा जति नै विरोध भए पनि प्रधानमन्त्री बालेन्द्र शाह अझै केही महिना बोल्ने मोडमा देखिनु भएको छैन। संसद नियमावलीमा हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ, तर जेठ असार महिनामा बजेट छलफलको बहाना बनाउँदै प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्नोत्तरको सूची नराख्ने तयारी संघीय संसद सचिवालयले गरेको छ। वर्कलोडका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर असार महिनामा पनि नहुने संकेत संसद सचिवालयका प्रवक्ता एकराम गिरीले दिनुभएको छ।
2: कार्यचापै जहिले पनि यो बजेट अधिवेशन अलिकति बढी नै चापित हुन्छ नै, त्यही माथि अलिकति अस्तितिर हाउस पनि अलिकति थोरै एक दिन त खासै कार्य सम्पादन गर्न पनि सकेन नि त सभाले, त्यसको असर भोलिपल्ट पनि देखिएको थियो। यसरी

0: जनकपुर राष्ट्रिय स्वतन्त्र पार्टी रासपालाई सरकारको कुरा बोलिदिनुपर्ने बाध्यता आइपरेको छ। सरकारले संसदमा जवाब दिने तयारी गरिरहेको दावी रासपाका महामन्त्री एवं सांसद कविन्द्र बुर्लाकोटीले गर्नुभएको छ। संसदीय गतिविधिमा एक दिन बाहेक प्रतिपक्षी दलहरूले सहयोग नै गरिरहेका छन्, जुन कुराको महसुस सत्तारूढ़ रासपाले पनि गरेको छ। त्यसैले सांसदहरूका प्रश्नको जवाब प्रधानमन्त्री र मन्त्रीहरूले दिने तयारी गरिरहेको महामन्त्री बुर्लाकोटीको दावी छ।
1: सरकारको तर्फबाट सरकारप्रति उठेका प्रश्नहरूको जवाफ दिने हो। त्यो कारणले गर्दाखेरि सरकारले मन्त्रीहरूलाई कार्यविभाजन गरेर संसदमा जवाफ दिने तालिकाहरू बनाइराखेको छ र केही मन्त्रीहरूको त अब यो आज भोलिमा पनि त्यो तालिकामा परेको भन्ने मैले जानकारी पाएको छु। त्यो कारणले सरकारमाथि उठेको प्रश्नहरूको जवाफहरू सदनमा आउँछ र त्यसको तयारी सरकारले गरिराखेका छ। अब प्रधानमन्त्रीज्यूको या मन्त्रीज्यूहरूको तालिका चाहिँ अब हामीले यही तालिका यही दिन यस्तो भन्ने भन्दा पनि उहाँहरूको त्यो तालिका एउटा बनेर आउँछ, त्यो अनुसार चाहिँ सदनमा जवाफहरू आउँछ। हामीलाई चाहेको त जवाफ हो, होइन सरकारमा उठेको प्रश्नहरूको जवाफ हामीलाई सदनमा चाहिन्छ र त्यसको तयारी सरकारले गरेको भन्ने जानकारी प्राप्त छ।
0: सरकारको बचाउ सत्तारूढ़ दलका नेताहरूले गरिरहँदा प्रधानमन्त्री र मन्त्रीहरू स्वयं भने सार्वजनिक रूपमा मौन बसेका छन्। लोकतन्त्रमा प्रश्न गर्न पाइन्छ, प्रश्न गर्नै नदिने भन्ने हुँदैन। त्यसमाथि संसद जनताको आवाज बोल्ने थल हो। सांसदहरूले गर्ने प्रश्न जनताको हुने विश्वास गरिन्छ, तर त्यही संसदमा सरकार गैरजिम्मेवार भएर प्रश्नबाट भागेको आरोप लागेको छ। प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मले संसदमा उपस्थित भएर प्रत्यक्ष जवाब दिनुभन्दा मौनता रोजेको, दिए पनि एकोरो जवाफमा सीमित भएको र थप प्रश्न गर्न नपाइने अवस्था बनेको भन्दै संसदीय अभ्यासमाथि नै प्रश्न उठ्न थालेको छ, जसको जवाफ रासपाले भन्दा पनि संसदको रोस्टममा उभिएर प्रधानमन्त्री बालेन्द्र शाहले दिनु नै उत्तम देखिन्छ। आफूले कर्तव्य निर्वाह नगर्ने तर अरूलाई गर भन्न कति सुहाउने हो, यो प्रधानमन्त्री बालेन्द्रले बुझ्न आवश्यक देखिन्छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
2: नेपाली कांग्रेसले देशभरका 6743 ओडा कार्य समितिलाई पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समयसीमा तोकेको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज परिपत्र जारी गर्दै आगामी जेठ 21 गतेभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधि गरिसक्न निर्देशन दिनुभएको हो। परिपत्रमा सदस्यता अध्यावधिको कार्यमा असहयोग गरेमा वा चाँसो नदिएमा विधान बमोजिम ओडा सभापतिको वैकल्पिक व्यवस्था अर्थात कार्यवाही गरिने चेतावनी दिनुभएको छ। यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेद्वार चयन गर्दा नयाँ विकल्पमा जान प्रस्ताव गर्नुभएको छ। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेस प्रदेशको बर्दिवासमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले राजनीतिमा नयाँ र युवा पुस्तालाई अवसर दिनुपर्नेमा

आक्रमणमा परि हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र एकजना प्रहरी सहायक हवलदार सहित छ जना घाइते भएका छन्। घाइते मध्ये चार जनालाई निजी हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पुर्याइएको छ। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्दक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानको माग राख्दै 23 दिनदेखि अनशनरत अधिकार कर्मी रूबी खानको आन्दोलन टुंगिएको छ। नेपालगंज अस्पतालमा अनशनरत खान र सरकारका प्रतिनिधि बीच 5 बजे सहमति भएसँगै आन्दोलन रोकिएको हो। संघीय सरकारले चालू आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई दिइने वित्तीय समानीकरण अनुदानमा 8.5% भन्दा बढ़ीले कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै कुल विनियोजनको 91.45% नबढ़ने गरी मात्र रकम हस्तान्तरण गर्न निर्देशन दिएको हो। मन्त्रालयले चैत महिनासम्म लक्ष्यको तुलनामा मात्र 84% राजस्व संकलन भएकाले अनुदान कटौती गर्नु परेको तर्क गरेको छ। अमेरिकाको दक्षिण क्यालिफोर्नियामा भएको भीषण डडेलोले 17,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिएको छ। उपनगरीय बस्तीमा आगोको प्रत्यक्ष खतरा बढ़ेपछि स्थानीय प्रशासनले ठूलो स्तरमा सर्वसाधारणको उद्धार गरेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आईसीसीको एक दिवसीय बलिङ वरियतामा 6 स्थान सुधार गरेका छन्। आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियता अनुसार सन्दीप 42 स्थानबाट 36 स्थानमा पुगेका हुन्। बलिङ वरियतातर्फ नै नेपालका अर्का स्पिनर ललित राजवंशीले 16 स्थान सुधार गर्दै 54 स्थानमा आइपुगेका छन् भने करण केसी 8 स्थान तल झर्दै 98 स्थानमा पुगेका छन्। अलराउण्डर तर्फ दिपेन्द्र सिंह ऐरीको वरियतामा 3 स्थान सुधार भएको छ। यता महिला क्रिकेटतर्फ नेपाली टोलीकी बायाँ हाते स्पिनर मनिषा उपाध्यायले पनि आईसीसी टी20 वरियतामा 2 स्थान सुधार गरेकी छन्। यस्तै अलराउण्डरतर्फ भने नेपालकी पूजा महतो 1 स्थान खस्किएर 101 स्थानमा झरेकी छनृ।

0: अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा स्योर स्वाद किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: तथा सियोर शॉर्ट गिफ्ट। वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिशवॉशर में वॉशिंग टैबलेट, एयर कंडीशनर में इंस्टॉलेशन और फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब अनलाइन में आज साथ में खबर सहयात्री समीक्षा मोते।
3: अनलाइनमा आजका लागि हामीले अन्नपूर्ण पोस्ट.com/ संविधान संशोधनमा चाहिएको परिपक्वता शीर्षकको सम्पादकीय विचार लिएका छौं। संविधान संशोधन फगत सरकारको एक्लो चासोको विषय होइन, तर बालेन्द्र शाह सरकार भने जसरी अरू काममा हतारीले अघि बढ़ेको छ, संविधान संशोधनलाई पनि त्यस्तै एजेण्डा बनाएर त्यसरी नै दौड़िने प्रयासमा देखिन्छ। संविधान संशोधन संघीय संसदको विषय हो, जसले संशोधन गर्ने तागत राख्छ। यसरी हुने संशोधन पनि केवल प्राविधिक विषय हो, खासमा संविधान संशोधनको एजेण्डामा राष्ट्रिय सहमति नै जुट्नुपर्छ र देशवासीले त्यसको अपनत्व लिनुपर्छ। अंक गणितको खेल होइन संविधान संशोधन। एक त प्रतिनिधि सभामा झण्डे दुई तिहाई ल्याएको सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले चाहेर पनि प्राविधिक रूपमा समेत संविधान संशोधन पारित गराउन सक्दैन। संशोधनका लागि राष्ट्रिय सभाको पनि दुई तिहाई आवश्यक हुन्छ, जहाँ राष्ट्रपतिको उपस्थिति शून्य छ। सरकारी तर दलहरूको सहमति नलिई धरै छैन। 70 वर्षपछि नेपाली जनताले आफ्ना प्रतिनिधि मार्फत 2072 सालमा संविधान लेखे। संविधान कार्यान्वयन स्वरूप भएका दुई ठूला आम निर्वाचनबाट जनतामा सन्तुष्टि नमिल्दा संविधान संशोधनको बहस उठेकै हो। खासगरी निर्वाचन प्रणालीलाई लिएर बहस चर्को थियो, तर 2082 फागुनको निर्वाचनले संविधानको व्यवस्था गरेको निर्वाचन प्रणालीबाटै स्थिर सरकार दिने गरी कुनै एक दलले पनि सहज बहुमत मात्रै होइन दुई तिहाई नै पनि ल्याउन सक्छ। संविधान गतिशील दस्तावेज हो, तर लेखेको 10 वर्ष नाग्न नपाउँदै संशोधनको हतारो भनेको अधैर्य त होइन भन्ने पनि देखिन थालेको छ। संविधानका मूल मर्म संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी राज्य अनि धर्मनिरपेक्षतामा अपवाद बाहेक दलको विमति छैन, र ती नेपालको संविधानको आत्मा नै हुन् जसको संशोधन अहिले प्रधानमन्त्री कार्यालय तहबाट भइरहेका बहसपत्र वा प्रयासको सार्थकता पाउँदैन। शाह सरकार गठनको 7 दिनभित्र संविधान संशोधनको बहसपत्र तयार गर्न प्रधानमन्त्रीका सल्लाहकारको संयोजकत्वमा कार्यदल त बन्यो, तर त्यहाँ विपक्षी दलका प्रतिनिधिले सहभागिता जनाएका छैनन्। सबैजसो दल र सरकारवालासँग छलफल गर्न कार्यदलले गरेकै छ, तर त्यो औपचारिक जस्तो छ, किनभने सरकारले विपक्षी दलहरूको अस्तित्व स्वीकार गर्न नसकेको प्रतीत उसका थुप्रै व्यवहारले देखाउँछ। जबकि संविधान संशोधन दलहरूको मात्रै सरोकारको विषय होइन, यो आम नेपाली जनताको पनि अप्रत्यक्ष रूपमा अनुमोदन गर्दै आत्मसात गर्नुपर्ने विषय हो। आवश्यकताले नै संविधान संशोधन गरिने हो, तर धेरै देशको अनुभव के छ भने जहाँ धेरै पटक संविधान संशोधन गरियो त्यहाँ स्थिरता सकेको छैन। यो विश्व अनुभवको हिक्का हामीले पनि राख्नुपर्छ। उपराष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने, आयोगहरूको पुनरावलोकन गर्ने लगायत विषय संशोधन गर्न सम्भवत सबै दल एकजुट हुन सक्छन्। मन्त्री परिषद संघदेखि प्रदेशसम्म सानो आकारको बनाउन अहिलेको व्यवस्था संशोधन गर्न दलहरूमा विमति नहुनुपर्ने हो, तर संघीयता वा प्रदेश संरचनामाथि अरू हेरफेर चाहिँ द्वन्द्वको बीजारोपण हुन सक्छ। तसर्थ हतारमा र एकल चाहना लाद्ने अभिष्ट राखेर संविधान संशोधन अघि बढ़नु हुँदैन। सरकारले फराकिलो छाती देखाएर निर्वाचित दल बाहेक सरकारवालासँगको पनि सहमति जुटाएर बाटो पहिल्याउनुपर्छ। संघीय संसद अन्तर्गत विधिवत बाटो पहिल्याएर प्रक्रिया थाल्नुपर्छ। संविधान कुनै अन्तिम सत्य होइन भन्दैमा यसको संशोधन केटाकेटीको खेल होइन भन्ने पनि बुझ्न जरूरी छ। परिपक्वता सरकारमै जरूरी छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: देशो खुशीको कनेक्शन
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना टेलिग्राम वा व्हाट्सएपमा टास्क पूरा गरे बापत पैसा पाइने लोभमा नफस्नुहोस्। सुरुमा थोरै पैसा दिएर पछि ठूलो रकम ठगी गर्ने यस्तो जालबाट जोगिनुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क आफ्नो भनेको आफ्नै हुन्छ।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर। जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक।
6: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख मचा काजी महर्जन। अब हिजो क्याबिनेट डिसिजन गरेको कसरी व्यवस्थापन भइरहेछ अलिकति जानकारी?
7: हामी डिसिजन कुरेर बसिरहेछौँ, आइपुगेको छैन। अब मन्त्रालयले त्यो इन्स्ट्रक्सन पठाउँछ होला हामीलाई, अब यो निर्णय अनुसार कार्यान्वयन गर भनेर होइन। अनि त्यसपछि हामी चाहिँ अब त्यो रकम माग गरेर त्यो जसरी क्षतिपूर्ति दिने भने हो, जसरी चाहिँ त्यो भाडाको हिसाब गरेर दिने भने हो, त्यही अनुसार हामी हिसाब किताब गरेर माग गर्छौँ। अहिलेको अवस्थामा चाहिँ हामीले रङ्गशालामा जति लिस्टिङ गरेका छौँ नि, रङ्गशालामा लिस्टिङ गरे अब डिजिटल सर्वेक्षणको काम चाहिँ सुरु भएको छ। त्यो डिजिटल सर्वेक्षणबाट अब चाहिँ पहिचान हुन्छ, पहिचान भएपछि हामीले व्यवस्थित गर्ने हिसाबले अगाडि बढ्ने होला। अहिले तत्काललाई चाहिँ अब के निर्देशन भएको छ त्यो अनुसार त्यो हेरेर हामी चाहिँ अगाडि बढ्छौँ।
6: अहिलेको काम भनेको चाहिँ पहिचान गर्ने काम सुरु भइरहेछ कि?
7: पहिचान भन्दा पनि अब डिजिटल डाटा बेस बनाउने भन्ने छ सबै सुकुमाजीहरूको, काठमाडौँबाटै अहिले भत्काएकोबाटै सुरु गर्ने भनेको छ। त्यो अनुसार चाहिँ शिविरमा चाहिँ हाम्रो टिम खटेर चाहिँ अलि डाटा तयार गर्ने काम भइरहेको छ।
6: अब यो डाटा तयार भइसकेपछि क्याबिनेटले गरेको निर्णय आइसकेका छैन,
7: त्यसपछि अनि रकम माग गरेर अनि अब दिने काम चाहिँ अगाडि बढ्छ।
6: 3 महिनालाई कोहीलाई एकमुष्ट त्यस्तो भन्ने छ, कसरी मिलाइरहनु होला?
7: अब एकमुष्ट भनेको त्यो चाहिँ क्षतिपूर्ति स्वरूप हो, त्यो होइन क्षतिपूर्ति स्वरूप एकमुष्ट दिने, अनि त्यहाँ चाहिँ उहाँहरूलाई अब घर भाडा पनि अब एकैचोटि 3 महिनाको दिने होइन होला, त्यो किस्ताबन्दी रूपमा दिने होला। त्यसैको लागि उहाँहरूको डाटा कलेक्सन भइरहेको, खाता नम्बर कलेक्सन गर्नु पर्यो, पैसा खातामै पुर्याउने भनेको छ, सम्बन्धित व्यक्ति खातामा पुर्याउने गरी खाता नम्बर सबै कलेक्सन भइराखेको छ। त्यो आइसकेपछि हामी फेरि त्यो व्यवस्थापनतिर लाग्छौँ।
6: उहाँहरूले अब पाउनका लागि चाहिँ कति समय जति खोल्नु पर्ला?
7: अब मैले तत्काल भन्न सकेन, अब किनभने निर्णय हिजो भएको छ, हिजोको निर्णय आज त आइपुग्छ कि भनेर मन्त्रालयतिर गएको थिएँ, आइपुगेको छैन। अब हामीलाई नि तपाईँहरूले गर भनेर चाहिँ आदेश सुन्न आएकोमा हामीले पनि अगाडि बढ्न अप्ठ्यारै छ। अब यो जिम्मेवारी प्राप्त हुनासाथ चाहिँ हामी अगाडि बढ्छौँ।
6: उहाँहरूको माग गुनासो यहाँहरूसँग चाहिँ दैनिक रूपमा ठोकिरहने होला, कस्तो छ के छ कसरी व्यवस्था?
7: उहाँहरूलाई दिनचर्यामा कुनै बिराम भयो, औषधि उपचार गर्नु पर्यो, त्यस्तो छ कुनै गुनासो आयो भने हामी त्यसलाई तत्काल एड्रेस गर्नलाई कोसिस गरिरहेछौँ। अब खानपिनको लागि हामीले त्यहाँ व्यवस्थापन गरेका छौँ। अब बाहिर गएर उहाँहरू दिनभरि चाहिँ अब कतै काममा जानुपर्छ भने जाने गरी फ्रिली नै छोडिएको छ। उहाँलाई चाहिँ बसिराख्नु पर्ने भन्ने हिसाबले हुँ गरेको छैन, उहाँहरू निर्वाह रूपमा जानु पाइराखेकै छन्। अब कसैलाई त्यहाँ त्यस्तो समस्या पर्यो, विशेष समस्या पर्यो भने हामीलाई इन्फर्म गर्नु भनेर हाम्रा साथीहरूको नम्बर दिएका छन्। कुनै पनि माध्यमबाट चाहिँ उहाँहरूले कन्ट्याक्ट गरेपछि हामी चाहिँ त्यसको तत्काल एड्रेस गर्ने गरी हामी बसेका छौँ।
6: अब यहाँहरूको अनुमान पनि होला, यो कति प्रोत्साहन रकम चाहिँ कति जति चाहिँ वितरण गर्नु पर्ने हुन्छ राज्य कोषबाट?
7: अब तीन महिना भनेको छ होइन, तीन महिना भनेर अनुमान गरिएको हो, त्यो तीन महिना नलाग्न नि सक्छ। अब मेन कन्सर्न के हो भने अब यो दीर्घकालीन व्यवस्थापन तीन महिना जति समयभित्र सकिन्छ होला, त्योभन्दा त्यो त्यति समयको लागि चाहिँ यो तत्काल व्यवस्था गरिदिने भन्ने हिसाबको चाहिँ सोच हो। अब तीन महिनाभन्दा अगाडि नै सकियो भने अब त्यो तीन महिनाको भाडा दिन नपर्ने नै हुन सक्छ।
6: तैपनि अनुमानित कति जतिको
7: अनुमानित? अब 2608 परिवार छन्, 2608 परिवारको हजुरले हिसाब गर्दा नै आउँछ होला।
6: भनेको कोही त सबैले 25,000 चाहिँ एकमुष्ट पाउँछन्, फेरि 15,000 भनेपछि त्यो जोड्नु पर्यो,
7: 15,000 पर मन्थ,
6: पर मन्थ 25,000 पहिला सुरुमै पाउने भए
7: हजुर।
6: त्यो पाउनका लागि चाहिँ उहाँहरू के हुनुपर्छ, के बुझाउनु पर्छ उहाँले डकुमेन्ट चाहिँ?
7: अब त्यो निर्णयमा के छ, त्यो निर्णयमा हेरी मैले भन्न सकिनँ
6: कि कहिलेदेखि पाउँछन् र के कसरी पाउँछन् भन्ने चाहिँ अझै टुङ्गो लागेको छैन।
7: टुङ्गो भने अब दिने भन्ने निर्णय चाहिँ भयो, पाउने चाहिँ भए होइन, प्रक्रियागत रूपमा लानुको लागि चाहिँ केही कुराहरू क्लेरिफाई गर्नुपर्छ होला।

0: साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ। आजलाई बिदा दिनुहोस्। नमस्कार।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ट्ज।
2: ए रुक रुक रुक, के भयो, किन कराएको यस्तो?
3: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र?
3: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: अझै यो सुपर भ्यालु प्याक एस्पेक्ट 1-3 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौ, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट सुरु गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र? हो नि, इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: अझै यो सुपर डायल प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
5: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल, बुटोला सुखा नगर, फोन 071-534-570, 531-354 र 530-570। दिप भनेकै उज्यालोको प्रतीक।

0: सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिश माविमा व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
1: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा नियुक्त संसदीय सुनवाईका क्रममा आफ्ना कार्ययोजना प्रस्तुत।
1: नेपालको संविधान प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ।
0: वरिष्ठताको रोलक्रम नपछ्याइकन अदालतको बागडोर सम्हाल्न लागेका प्रधान न्यायाधीशका सामु कस्ता चुनौती?
2: न्यायाधीशहरूसँग कसरी सम्बन्ध

अनि कंगोमा आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको डब्ल्यूएचओ द्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 6 टन औषधि सहितका सामग्री पठाएको छ। डब्ल्यूएचओले मध्य अफ्रिकामा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन भनेको छ। मानिसहरूमा परीक्षण र निगरानीलाई तीव्रता दिएका स्वास्थ्य कर्मीहरूका लागि पीपीई सहितका सामग्री पठाइएको छ। इबोलाबाट 100 मानिसहरू संक्रमित भएको र हालसम्म 130 जनाको मृत्यु भएको ठानिएको छ। बाक्लो शहरी क्षेत्रमा संक्रमण पाइएको विषयले चिन्ता बढ़ाएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो

0: देशी नागरिकहरू लागु औषध तस्करी यौन व्यापार सहितका अपराधमा संलग्न देखिएको भन्दै अपराध नियन्त्रणका लागि यस्तो कदम चालिएको थाई अधिकारीहरूको भनाइ छ। यसअघि कयौं देशका नागरिकहरू थाइल्याण्डमा भिसा दिने 60 दिनसम्म बस्न पाउँथे। अब देश अनुसार अवधि तोकिने र विदेशी नागरिकहरूलाई बढ़ीमा 30 दिनसम्म मात्रै बिना भिसा बस्न दिइने बताइएको छ। र अदालतको अवहेलना गरेको आरोपमा जेल चलान भएका 2 जना पत्रकारहरूप्रति ऐक्यबद्धता जनाउँदै मालदिव्सका कैयौं संचार माध्यमहरूले आज आफ्ना डिजिटल माध्यममा समाचार छापेनन्। राष्ट्रपति मोहम्मद मुइजको पूर्व सहयोगीसँग सम्बन्ध रहेको दावी गरिएको विवादास्पद वृत्तचित्र प्रकाशनमा लगाइएको रोक अटेर गरेको आरोपमा अडाडु वेबसाइटका 2 जना पत्रकारलाई 15 वर्षसम्मको जेल सजाय तोकिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा यहाँलाई स्वागत छ। नवनियुक्त प्रधान न्यायाधीश मनोज कुमार शर्माले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। लगतै उनले सर्वोच्च अदालतमा पुगी पदभार समेत ग्रहण गरे। आजै संसदीय सुनवाई समितिले उनको सिफारिश अनुमोदन गरेको थियो। एक रिपोर्ट। प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिश गरेका मनोज कुमार शर्मालाई आज संसदीय सुनवाई समितिले सर्वसम्मतिका साथ अनुमोदन गरेको छ। दिनभरि चलेको सुनवाईका प्रक्रियाका बेला शर्माले उनी विरूद्ध परेका उजुरीहरूको तथा सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले न्यायप्रतिको निष्ठामा जोड़ दिएका थिए।
2: नेपालको संविधान, नेपाल प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ। संविधानवाद, न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन, शक्ति पृथ्वीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त, मानव अधिकार, नागरिकका मौलिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता लगायतका लोकतन्त्रका आधार स्तम्भहरूको जगेना र प्रबन्ध गर्नु न्यायपालिकाको कर्तव्य हो।
1: झण्डै 2 साता अगाडि प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदले वरिष्ठ 3 जनालाई पन्छाएर शर्मालाई सो पदमा सिफारिश गरेको थियो। सो निर्णय विरूद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीट भएका तथा दरपीट विरूद्धका निवेदन दर्ता नगरिएका विषयले अहिले सर्वोच्च अदालत विवादित बनेको छ। सोमबार कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले तत्काल त्यस्ता रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई आदेश दिए तापनि त्यसको कार्यान्वयन भएको देखिएको छैन। यही सन्दर्भमा सुनवाई समितिमा सांसदले राखेको प्रश्नमा शर्माले हाल सर्वोच्च अदालतमा देखा परेका विवादबारे आफ्नो टिप्पणी नरहेको बताए।
2: न्याय प्रशासनमा दुई किसिमबाट हुन्छ, एउटा सम्पादन र पुरा हुन्छ, जुनै सम्पादन भने अर्को न्याय प्रशासन हुन्छ। प्रशासनमा यी दर्ता गर्ने, दर्पित गर्ने, दर्ता गर्ने सबै कार्यहरू चाहिँ के हो त यो प्रशासनिक कार्यहरू हो। यसमा चाहिँ प्रशासनका होइन रहेका मुख्य रहेका जो आफ्नै चाहिँ त्यो कार्यलाई हुनुहुन्छ र उहाँले आफ्नो विवेक प्रयोग गरी न्यायालयको लागि चाहिँ दर्पित गर्न सक्नु हुन्छ र दर्ता गर्ने
1: सर्वोच्चभित्र न्यायाधीशहरूको कुनै गुटबन्दी नरहेको पनि उनले बताए। आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको विरूद्ध परेका 16 वटा उजुरी खोलेको सुनवाई समितिले दिउँसो उजुरीकर्ताहरूसँग छलफल अनि प्रस्तावित न्यायाधीशको सुनवाई गरेको थियो। यसै सिलसिलामा हामीले संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सम्पर्क गरी अब नयाँ प्रधान न्यायाधीशका सामुन्ने के कस्ता चुनौती छन् भनेर सोधेका छौं।
3: पहिलो चुनौती त के छ भनेदेखि चाहिँ अहिले जुन न्यायाधीशहरूलाई सुपरसिड गरेका छ नि, ती न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने र सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
1: अब जुन परिस्थितिमा उनको नियुक्ति भयो होइन, अब बार पनि अहिले आन्दोलित छ, अब शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन जस्ता कुराहरूमा पनि प्रश्नहरू उठाइएका छन् संसदमा भित्र बाहिर। यो मामिलामा चाहिँ प्रधान न्यायाधीश जुन आउँदै हुनुहुन्छ उहाँले के गर्नुपर्छ? पहिलो 1-2-3
3: 5-7 वटा पोलिटिकली एकदमै हाइली चार्ज मुद्दाहरूको चाहिँ डिस्पोज गर्ने भन्ने कुरा चाहिँ ठुलो अर्को चुनौती छ। अब ती मुद्दाहरू प्राय जसो संवैधानिक इजलासमा छ र संवैधानिक इजलासको गठन गर्दाखेरि कुन प्रक्रियाबाट जाने, अब सिनियोरिटीबाट जाने कि त्यो संवैधानिक इजलासको लागि चाहिँ न्यायाधीशहरूको जुन चाहिँ पुल हुन्छ, 9 जनाको न्यायाधीशहरूको पुल हुन्छ, त्यो पुलबाट यो सिनियोरिटीबाट नगएर सिनियर प्लस जुनियर

0: किन ठाउँ कति देख्नुहुन्छ अथवा होइन यसले त गति रोड ल्याउने पो छाट्छ भन्ने लाग्छ तपाईँलाई?
1: त्यो सबै कुराहरू विचार गरेर उसले एउटा हुनुपर्ने जुन किसिमको सहनशीलता र निष्पक्षता छ त्यो प्रदर्शन गरेर नै अगाडि बढ्छ जस्तो लाग्छ। सजिलो चाहिँ छैन तर के छ भनेदेखि चाहिँ उहाँले सर्वोच्च अदालतमा आउने सेवाग्राहीहरूलाई प्रशासनबाट पुर्याउने सेवाहरूलाई सुस्त र एकदमै सजिलो किसिमले उहाँहरूले चाहिँ राहत महसुस भएको चाहिँ हुनु जरुरी छ एउटा कुरो, र उहाँको नेतृत्वमा सर्वोच्च अदालतबाट चाहिँ कुनै गलत काम कुरो हुँदैछ या कुनै किसिमको चाहिँ निष्पक्ष र स्वच्छ न्याय प्रदान गर्ने सन्दर्भमा त्यहाँ चाहिँ बिचौलियाहरूको प्रवेश भइरहेछ, त्यहाँ मुद्दा मामला छिन्दाखेरि चाहिँ न्याय किनबेच भइरहेछ भन्ने कुराको चाहिँ कुनै किसिमको संकेतहरू आयो भने उहाँले तुरन्तै त्यसमा एक्ट गर्नुपर्ने हुन्छ, नभएदेखि उहाँलाई चाहिँ कन्टिन्यू गर्न गाह्रो हुन सक्छ।
0: अनि अन्तिममा पूर्णमाजी, जुन अहिले सर्वोच्चको चाहिँ प्रशासनिक अधिकारीलाई कायम प्रधान न्यायाधीशले दिएको आदेशको प्रसङ्ग आयो हिजोदेखि र त्यो कार्यान्वयन भएको पनि देखिएको छैन, त्यो अलिक अप्ठ्यारो खालको स्थितिमा छ सर्वोच्च। नयाँ प्रधान न्यायाधीशले सुरुमा त यही विषय सम्बोधन गर्नुपर्ने होला,
1: उहाँले आफ्नो पदभार सम्हालेपछि त्यो निवेदनको सायद औचित्य समाप्त हुन्छ र अहिलेसम्म जुन चाहिँ सर्वोच्च अदालतमा देखिरहेका जुन कि अनिश्चितता र अन्यूनको स्थिति छ त्यो समाप्त हुन्छ र अदालत सुचारू रूप चल्छ। अब अगाडि कसरी बढ्ने भन्ने कुराको सम्बन्धमा चाहिँ मनोसम्मले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग हाम्रो चाहिँ सहमति कायम गरेर कर्मचारीलाई पनि आफ्नो ठाउँमा राखेर
0: उनी थिए संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साखे। अब अर्को प्रसंग, काठमाडौँ उपत्यकाका नदी किनारा लगायत सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका मानिसहरूलाई त्यहाँबाट हटाइएपछि सरकारले त्यस्ता विस्थापित परिवारलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकले प्रति परिवार एकमुष्ट रू 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए। साथै 3 महिनासम्म मासिक राहत रकम पनि दिइने उनले बताए।
2: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
0: मन्त्री परिषदको निर्णयमा वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने विषय पनि उल्लेख छ। साथै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गरिने जनाइएको छ। फागुन 21 सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन सञ्चालन गर्न 4,96,00,000 रूपियाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले कुल मतदाता संख्या 1,89,00,000 भन्दा बढ़िरहेको हिसाबमा प्रति मतदाता 263 रूपियाँ खर्च भएको हिसाब दिएको छ। यसमा सुरक्षा बन्दोबस्तीका खर्च समेटिएका छैनन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको बताएका छन्। अधिकारीहरूले इबोलाबाट हालसम्म 131 जनाको मृत्यु भएको र 513 जना संक्रमित भएको बताएका छन्। मृतक मध्ये एकजना युगाण्डाका छन् भने बाँकी कंगो गणतन्त्रका हुन्। आधिकारिक तथ्याङ्क भन्दा धेरै संख्यामा मानिसहरू संक्रमित भएको आशंका गरिएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनो अशोक दाहालबाट।
3: कंगो गणतन्त्रका लागि विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि एनी एनसीआरले प्रकोपबारे थप अनुसन्धानले मात्रै यो कति फैलिएको छ स्पष्ट भन्न सकिने बताएकी छन्। लण्डनको एक संक्रमण अध्ययन गर्ने संस्थाले गरेको विश्लेषणले कैयौं मानिसहरूमा परीक्षण नभएको र 1,000 जना भन्दा धेरै संक्रमित भएको हुन सक्ने जनाएको छ। संक्रमण फैलिएको कंगोको इटोरी प्रान्तबाट बीबीसीसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले मानिसहरू मर्ने क्रम तीव्र देखिएको र आफूहरू त्रसित अवस्थामा रहेको बताएका छन्। रेडक्रसले इबोलाको परीक्षण तीव्र नभए यो व्यापक स्तरमा फैलिने जोखिम औल्याएको छ। छिमेकी रुवाण्डा र युगाण्डा सहितका कैयौं अफ्रिकी देशहरूले सीमामा कड़ाई सहितका सावधानी अपनाउन शुरू गरेका छन्। रुवाण्डाले कंगो गणतन्त्रसँगको सीमा बन्द गरेको छ। युगाण्डाले मानिसहरूसँग हात नमिलाउन र अंगालो नहाल्न भनेको छ। हालसम्म पत्ता लागेका इबोलाका 3 प्रजाति मध्ये

0: अहिलेको संक्रमण बुन्दी बुजो प्रजातिको भाइरसले निम्ति आएको र यसले संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिन सक्ने विज्ञहरूले बताएका छन्। अहिलेको प्रजातिका लागि कुनै पनि औषधि वा खोप पत्ता नलागे पनि इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्यासम्म देखा पर्छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
3: यति बेला रातिको 9 बज्यो।
4: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
5: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
6: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
4: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।

0: दादू एक कप चाय के 30 रुपया कतरा महंगा। आजकल तो कुछ चीज हम फिर पैसा वसूल नहीं हुई ना।
1: उठ जे भाई, अब एनसेल में पैसा वसूल
0: हो का?
1: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिनक लग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती। तब नहीं हुई ते पैसा वसूल, गजब बात है। अब मैं फिर पैसा वसूल करें। आजू *123# डायल करी या एनसेल ऐप में जाके ई पैक खरीद करी। एनसेल नेपाल के लग।
2: ओहो काका, अनुहार न्यारो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
3: हेर न भतिजी, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
4: ह्या काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
5: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
4: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, मासु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बात, युरिक एसिड तथा गर्दन भाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
5: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
4: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बार्दिङ चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15291।
5: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो भर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने

0: डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजीको माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
0: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
0: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
0: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
0: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
0: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071531641 र 535641।
2: सिद्धार्थ नगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल

आकाश मार्फत हामी डुलिरह्यौ। रात बिस्तारै छिप्पिँदै छ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्रि, शुभ सपना।

0: हजुर अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौँ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौँ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

0: आज विक्रम सम्वत 2083 जेठ 7 गते बिहीबार जेठ शुक्ल पंचमी 21 मे सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा, हाउसमा हंगामा गरेपछि हर्कलाई कार्यवाही गर्ने सभामुखको चेतावनी, राज्यका महत्वपूर्ण निकाय पदाधिकारी विहीन, रासोपामै हुन थाल्यो पालेन शैलीको विरोध, इन्धन खपतमा उल्लेख्य गिरावट लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको सगरमाथा आरोहीको लाम शीर्षकको शुभ समाचार।
0: एक सातामा 250 भन्दा बढ़ी आरोही सगरमाथा चुचुरोमा पुगेर फर्किएका छन्। यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक सातामा उल्लेख्य संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फील्ड कार्यालयका अनुसार वैशाख 31 गते चुचुरोसम्मको बाटो खुले यता बुधबारसम्म उल्लेखित संख्यामा आरोही र सहयोगी शेर्पा समेतले आरोहण पूरा गरी आधार शिविर फर्किएका छन्। खुम्बु क्षेत्रको पर्वतारोहण सम्बन्धी गतिविधि व्यवस्थित मर्यादित सुरक्षित र भरपर्दो बनाउन आधार शिविरमा खटिनुभएका सम्पर्क अधिकृत सुशील शर्माका अनुसार सगरमाथा आरोहणको समय 10 दिन मात्र बाँकी रहँदा विभिन्न शिविरमा पुगेका आरोही चुचुरोतर्फ लागेका छन्। यस वर्ष सगरमाथा आरोहणका लागि अब 10 दिन मात्रै बाँकी रहँदा आधा जति आरोहीले आरोहण पूरा गरेका छन्। पछिल्लो 3 दिन यता आरोहणका लागि मौसम अनुकूल हुँदा र आरोहण सकिने समय नजिकिँदै जाँदा अहिले चुचुरोतर्फ जाने आरोहीको नाम लाम लागेको छ उहाँले भन्नुभयो। बुधबार मात्रै करिब 200 हाराहारी आरोही र सहयोगी शेर्पा चुचुरोतर्फ लागेकाले अबको 2 दिनभित्रै आरोहण सफल गर्ने आरोही दोब्बरले बढ़न सक्ने उहाँले जानकारी दिनुभयो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?

0: 拿床真不没事这不是要看着吗买家这么做是皮子这是你没卡帮你拿皮大妈的快不错所以你要买麻烦可以跟他听着
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरए 99.1 देशको विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ सरकार बनेको डेढ़ महीनासम्म पनि प्रधानमन्त्री वीरेन्द्र शाहले भारतीय राजदूतसँग भेट्न अस्वीकार गर्नुभयो अमेरिकी राष्ट्रपतिका विशेष दूतलाई भेट्न समेत मान्नु भएन नेपाल भारत सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवनमै असर पार्ने गरी भन्सारमा कड़ाई गर्नुभयो र नेपाली भूमि लिपुलेख भएर तीर्थयात्रा मार्ग शुरू गरेकोमा नयाँ दिल्ली बेजिङ दुवैलाई कूटनीतिक नोट पठाउनुभयो यो घटनाक्रम भारतीय विदेश सचिव काठमाडौँ आउन लागेको केही दिन अघि मात्र भयो जसले अन्तत त्यो भ्रमण नै स्थगित गरायो नेपाल भारत सम्बन्धलाई नजिकबाट हेर्ने कूटनीतिज्ञ विश्लेषक र परराष्ट्र मामिला विज्ञहरूका अनुसार यो काठमाडौँको नयाँ सरकार फरक तरिकाले काम गर्न चाहन्छ भन्ने स्पष्ट संकेत हो तर यो एउटा सुविचारित र सुसंगत परराष्ट्र नीतिको अभिव्यक्ति हो वा पहिलो पटक सत्तामा पुगेको नेतृत्वको केवल एक लहर यो अझै स्पष्ट छैन दुवै मुलुकका कूटनीतिज्ञ र अधिकारीहरूको बुझाइमा भारतीय राजदूतसँग भेट नगर्नु भन्सार शुल्क सम्बन्धी व्यवस्था कार्यान्वयनमा कड़ाई गर्नु भारतीय विदेश सचिवसँग भेट्न अस्वीकार गर्नु सीमा विवाद पुनः उठाउनु र भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित लगायतका घटनाक्रम सबै 45 दिनभित्रै हुनु राष्ट्रवादी मनोवृत्तिको संकेत हो नेपाल भारत द्विपक्षीय सम्बन्धका एक जानकारले बताउँछन् यी विषयमा धारणा बुझ्न सम्पर्क गरेका भारतका वर्तमान पूर्व कूटनीतिज्ञ द्विपक्षीय सम्बन्धका विश्लेषक परराष्ट्र नीति विशेषज्ञ प्राध्यापक र परराष्ट्र मन्त्रालय तथा राष्ट्रपतिका नेताहरूमध्ये प्रायले कूटनीतिक प्रोटोकल र सार्वजनिक आलोचना हुने डरले नाम नखुलाउन आग्रह गरेको जनाइन्छ स्थापनाको चार वर्षमै राष्ट्रपतिले 21 फागुनको चुनावमा पाएको अभूतपूर्व जनादेश काठमाडौँ र नयाँ दिल्लीका लागि अनपेक्षित मात्र थिएन यसले नेपालको परराष्ट्र सम्बन्धमा नयाँ युगको अपेक्षा समेत जगायो आलोचकहरूले नेपालको परराष्ट्र सम्बन्धलाई आत्मसमर्पण कूटनीतिका रूपमा भन्दै आएका छन् र त्यसै अनुरूप परिभाषित समेत हुँदै आएको छ कांग्रेस एमाले र माओवादीका प्रधानमन्त्रीहरू सत्तामा पुगेको केही घण्टामै विदेशी राजदूतहरूसँग भेट्ने गर्थे र कतिपय भेट त परराष्ट्रका अधिकारीको अनुपस्थितिमै हुने गरेका थिए शक्तिशाली मुलुकका तल्लो तहका अधिकारी समेत प्रोटोकलको प्रवाह नगरी प्रधानमन्त्रीलाई सहजै भेट्न पाउँथे दशकौंदेखिको राजनैतिक नेतृत्वको यो शैली देखेका पूर्व परराष्ट्र मन्त्री समेत रहेका कमल थापा भन्छन् विगतमा कांग्रेस एमाले र माओवादीले कूटनीतिक भेटघाटमा प्रोटोकललाई पूर्णत व्यवस्था गरेका थिए
3: हाउसमा हर्क हंगामा शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ प्रतिनिधि सभामा सरकार र प्रधानमन्त्रीको काम कार्यवाहीबारे निरन्तर खबरदारी गर्ने बलियो प्रतिपक्षीको भूमिकामा सांसद हर्क साम्पाङ देखिएका छन् श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले प्रधानमन्त्री वीरेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुन्जेल सदनमा विरोध जारी राख्ने बताएर बुधबार पनि आफ्नो अडानलाई निरन्तरता दिए श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर हंगामा गरिरहेको छ त्यसको नेतृत्व उनै साम्पाङले गरिरहेका छन् सरकारले ल्याएको अध्यादेश होस् वा नीति तथा कार्यक्रमको छलफलका क्रममा प्रधानमन्त्री शाह अनुपस्थित रहेको विषयमा होस् साम्पाङले निरन्तर खबरदारी गरिरहेका छन् प्रतिनिधि सभामा उनको आवाज प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस र अर्को प्रतिपक्षी दल नेकपा एमाले भन्दा चर्को सुनिने गरेको छ संसद भवन परिसरमा बुधबार संचारकर्मीसँग कुरा गर्दै साम्पाङले गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शाहले नै गृहसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुपर्नेमा जोड़ दिए गृह मन्त्रालयमाथि सुकुम्बासी बस्ती खाली गराएको लगायत विषयमा प्रश्न उठेकाले उक्त मन्त्रालय सम्हालेका प्रधानमन्त्रीले नै प्रतिनिधि सभामा उपस्थित भएर जवाफ दिनुपर्ने साम्पाङको भनाई छ हामी विरोध गरिरहन्छौ पाँचै वर्ष गर्छौ सरकारको आलोचना गर्दैमा र संसदप्रति उत्तरदायी हुनुपर्छ भनेकै आधारमा हामीलाई निलम्बन गरिन्छ भने पनि तयार छौ साम्पाङले भने उनले सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन खोजेको दावी गरे
2: कांग्रेस र एमाले प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृह कार्यमा जुटेका छन्। सरकारमा आलो पालो नेतृत्व गर्ने दुई वर्ष अघिको समझदारी कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले श्रृंखलाबद्ध संवाद गरिरहेका छन्। प्रदेश सरकारको नेतृत्वमा पालो फेर्न कांग्रेसबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अग्रसरता लिइरहेका छन्। कांग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको छ। थापा गत आइतबार ओलीलाई भेट्न उहाँकै निवास भक्तपुरको गुण्डु पुग्नु भएको थियो। भेटमा संविधान निर्माणका शक्तिहरू एक ठाउँमा रहेर जाने र प्रदेश सरकारमा सहकार्य गर्नेबारे छलफल भएको ओली निकट नेताहरूले जानकारी दिएका छन्। कांग्रेस उपसभापति शर्माले भने मंगलबार गुण्डु पुगेर दोस्रो पटक एमाले अध्यक्ष ओलीसँग भेट गर्नुभएको थियो। त्यसअघि 29 वैशाखमा उहाँ सहमहामन्त्री उदय शमशेर राणालाई लिएर गुण्डु पुग्नु भएको थियो। मधेस बागमती गण्डकी र सुदूरपश्चिममा कांग्रेस र कोशी लुम्बिनी र कर्णालीमा एमालेको नेतृत्वमा सरकार छ। कांग्रेसले नेतृत्व गरिरहेको मधेस प्रदेश सरकारमा एमालेसँग सत्ता सहकार्य छैन। 5.5 महिना अगाडि मात्रै पुनर्गठन भएको मधेस प्रदेश सरकारलाई निरन्तरता दिँदै बाँकी छ प्रदेशमा नेतृत्व अदल बदल गर्ने दुई दलबीच समझदारी बनिसकेको नेताहरूको भनाइरहेको छ। मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिँदै हुनुहुन्छ। प्रदेश सभा सचिवालयले सांसदहरूलाई दिउँसो 1 बजे विश्वासको मत लिने कार्यक्रम रहेको सूचना पठाइसकेको छ। प्रदेश सरकारमा पालो फेर्न कांग्रेस र एमालेको कसरत शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ।
3: राष्ट्रपामै हुन थाल्यो बालन कार्यशैलीको विरोध शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपामै विरोधका स्वरहरू सुनिन थालेका छन्। पार्टी र सरकारबीच समन्वय नहुँदा उकुस मुकुस त छँदैथ्यो। संसदको सत्तापक्षीय बेन्चबाटै पनि आलोचना हुन थालेको छ। बालेन सरकारको सबैभन्दा चर्को विरोधमा उत्रिएका छन् राष्ट्रपा नेता अमरेश कुमार सिंह। आफ्नै पार्टीका प्रधानमन्त्री विरूद्ध प्रतिनिधि सभा बैठकदेखि मीडियासम्म उनी बोलिरहेका छन्। सरकारको नीति तथा कार्यक्रमको प्रस्तुतिदेखि नै प्रधानमन्त्री बालेनले संसदीय मर्यादा मिच्दै आएको धेरै सत्तारूढ़ राष्ट्रपाका सांसदहरूलाई मन परेको छैन। धेरैले बोल्न नसकेका मात्रै हुन्। सरकारकै कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन समेत बालेन संसदमा उपस्थित भएनन्। बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री स्वर्णिम वागले पनि उपस्थित नभएपछि राष्ट्रपा नेता सिंहले आपत्ति जनाएका हुन्। सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा मधेसलाई उपेक्षा गरिएकोमा उनको चर्को आक्रोश थियो। सभापति र सभामुखले पाएनन् भेट उपशीर्षकमा यससँगै खबर छ। पछिल्लो पटक प्रधानमन्त्री बालेन र पार्टी सभापति रवि लामिछानेबीच पनि सौहार्दपूर्ण सम्बन्ध नरहेको दावी उनीहरू निकट स्रोतहरूको छ। संसदमा विपक्षी दलहरूले खोजेपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री भेट्न चाहेका थिए तर भेट पाएका छैनन्। यही बेला सभापति लामिछानेले पनि प्रधानमन्त्री बालेनसँग भेटेर पर्याप्त सल्लाहमा निर्णय होस् भन्ने चाहन्छन् तर उनले चाहेका बेला भेट्न समेत मुश्किल रहेको दावी गर्ने स्रोत भन्छ। प्रधानमन्त्रीले रविलाई तपाई पार्टी हेर्नुहोस् म सरकार चलाउँछु भन्नुभएको छ। खासै सल्लाह नभए पनि सरकारका हरेक निर्णयको बचाउ गर्नु बाध्यता बनेको छ। कतिसम्म भने रविले बालेनसँगको सम्बन्ध राम्रो रहेको देखाउन पनि सँगै बसेको तस्विर सार्वजनिक गर्न चाहेका छन् तर उनका लागि उपयुक्त समय मिलेको छैन।
2: महत्वपूर्ण निकाय पदाधिकारी विहीन शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। अध्यादेश मार्फत एकैपटक 2500 बढ़ी राजनीतिक पद खारेज गरेको सरकारले नयाँ नियुक्तिमा भने ढिलाई गरिरहेको छ। केही पदमा नयाँ पदपूर्ति शुरू गरिए पनि अधिकांशको प्रक्रिया नै शुरू भएको छैन। सार्वजनिक निकायका पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश ल्याएसँगै विभिन्न बोर्ड समिति र संस्थाहरूमा राजनीतिक नियुक्ति पाएका करिब 1600 पदहरू रिक्त भएका थिए। अध्यादेश मार्फत पद रिक्त भएका मध्ये सरकारले नेपाल वायु सेवा निगमको संचालक सदस्यमा 5 जना नियुक्त गरेको छ। त्यसबाहेक त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर सुशील बहादुर बज्राचार्यलाई दिएको छ। त्यसै गरी अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा डाक्टर आनन्द सिंह भाटलाई नियुक्ति गरिएको छ। नेपाल विद्युत प्राधिकरणको संचालक समितिमा 2 नयाँ सदस्य नियुक्त भएका छन्। जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बुधबार मन्त्री स्तरीय निर्णय मार्फत आगामी 4 वर्षका लागि उनीहरूलाई नियुक्ति नियुक्त गर्नुभएको हो। नवनियुक्त सदस्य मध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौँ महानगरपालिका 15 निवासी अंशु किरण शाहीलाई संचालक समितिमा समावेश गरिएको छ। त्यस्तै उपभोक्ताको तर्फबाट नागार्जुन नगरपालिका 5 निवासी कृष्ण बस्नेत नियुक्त हुनुभएको छ। यसै केही रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मार्फतमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति पदमा नियुक्ति प्रक्रिया अघि बढ़ेको छ। त्यस्तै भारत चीन लगायत झण्डै 1.5 दर्जन मुलुकमा राजदूत पद रिक्त छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र अहिले बालेन शाह नेतृत्वको सरकारले पूर्ववर्ती सरकारबाट नियुक्त भएका राजदूत फिर्ता बोलाएपछि भारत चीन सहित 17 मुलुकका कूटनीतिक नियोगमा राजदूतहरू रिक्त रहेका छनृ।